जय मसी, मेरो नाम चाहिँ विष्णु रिमाल हो। मेरो ताई ठेगाना चाहिँ धादिङ गजुरी हो। अहिले हाल म थानकोट बस्छु। गेस्टमेन्ट मण्डलीको म एक सदस्य हो र मेरो गवाईको यस प्रकारका छन्। जसरी 2051-52 सालतिर म जुन हाम्रो गजुरीमा चाहिँ आइतबारको दिन सङ्गति हुन्थ्यो, मेरो एकजना चिनेको दाई हुनुहुन्थ्यो अनि यहाँ कोटेश्वरबाट दाई कहाँ यहाँ गुरुबार जानुहुन्थ्यो अनि त्यहाँ आइतबारको दिन अनि हामी चाहिँ भजनहरू गाउँथ्यौँ अनि कोरसहरू गाउँथ्यौँ अनि वचनहरू सुन्थ्यौँ होइन। अनि त्यतिखेर चाहिँ मलाई मेरा बुवा आमाले त्यहाँको छिमेकीहरूले अनि मेरो आफ्नै श्रीमतीले यो अमेरिकाको धर्म हो, त्यो धर्म बाबुआमाको क्रिया गर्दैन, कुनै देउता सेउता मान्दैन भनेर चाहिँ सारा विरोध गरे मलाई त्यतिखेर। साँच्चै हो क्यारे त भनेर चाहिँ अनि मैले त्यतिखेर फेरि संसारतिरै कै ढाँचामा हिँडियो। त्यसपछि गएर अनि एकचोटि 2057 सालतिरबाट मेरो आमा बिमारी हुनुभयो। पहिला भाइ बिमारी हो, मुटुको रोग थियो। 55 सालमा भाइ 21 वर्षको उमेरमा भाइ बित्यो। त्यसपछि फेरि 55 साल साउन महिनामा अनि त्यसपछि फेरि आमा 57 सालतिरबाट बिमारी हुनुभयो। आमा फेरि बिमारी हुँदाखेरि आमालाई लास्टमा क्यान्सर भएर बित्नुभयो। त्यसपछि पसल थियो मेरो गजुरीमा अनि छिमेकीहरूले त्यतिखेर सबैले छिथी दुदुर जस्ता गरे। अब त्यसकारण त्यतिखेरै अनि छोरा बाबु एउटा छोरालाई हामी काखी च्यापेर अनि काठमाडौँ पस्यौँ। काठमाडौँ पसेपछि 1-1.5 महिना त गणेचा कारखानातिर नि काम गर्न बाध्य भयौँ। अनि त्यसपछि जनशिक्षामा जागिर मिल्यो मलाई चाहिँ अनि जनशिक्षातिर मैले जागिर सुरु गरेँ। अनि त्यहाँ 2062 सालतिर स्थायीको लागि फर्म खोलेको थियो, स्थायी फर्म भर्यौँ। हजुर आखिर थाहै हुन्छ भन्दा भन्दै 67 सालमा त्यहाँबाट निकालिदियो हामीलाई। त्यसपछि अब हामी चाहिँ अनि 2062 सालमा मेरो सानो कान्छो छोरा 1.5 वर्षको उमेरदेखि छोप्न थाल्यो। छोप्न थालेपछि दुनियाँ धामी झाँक्री डक्टरहरू देखाउन देखायौँ, भएन। त्यसपछि गएर म चाहिँ अफिस जाने अनि मेरो श्रीमती चाहिँ कान्छो छोरालाई बोकेर कहिले कुन हस्पिटल, कहिले कुन हस्पिटल, कहिले कुन धामी, कोहीले उता माता कोटेश्वरतिर त्यो माता झाँक्री भाततिर कता कता पुर्याउने, कहीँ जाँदा पनि ठिक भएन है। नभएपछि गुरुबाले वचन बाँड्दाखेरि इसाईहरू कहाँ गयो भने उहाँले प्रार्थना गर्नु निको हुन्छ अरे यीशुको नाउँमा। अनि त्यही एउटा हाम्रो यता लोकन्थली चर्चतिर बहिनी मिना बहिनी हामीसँगै ओल्लो कोठा पल्लो कोठा बस्थ्यौँ हामी, यहीँ ओडा कार्यालयनिर बस्थ्यौँ त्यतिखेर। अनि एउटा झापातिरको पुष्प अधिकारी भन्ने दाई हुनुहुन्छ, उता बनेपा चरतिर बस्नुहुन्छ, तर हामी जानुहुन्छ हामी त ओल्लो कोठा ओल्लो घर पल्लो घर एउटै दाजु पराजुलीको घरमा एउटै दाजुभाइको घरमा बस्थ्यौँ। अनि त्यहाँ चाहिँ अनि उहाँले आएर म प्रार्थना गरिदेऊ भनेर भन्नुभयो। प्रार्थना त गरिदिनुहोस्, केही भयो भने चाहिँ मैले अब फेरि त्यही जानु भन्न खोजेँ। मतलब मैले त्यतिखेर के भने मेरो छोरालाई तपाईँहरूले प्रार्थना गर्दा गर्दै मऱ्यो भने म तपाईँलाई जेल लान्छु भन्ने कुराहरू मैले त्यस्तो कुरा गरे। अनि त्यसपछि गएर उहाँहरूलाई परमेश्वरले अगुवाई गर्नुभएछ अनि तर त उहाँहरूले प्रार्थना गर्न सुरु गर्नुभयो। प्रार्थना गर्न सुरु भइसकेपछि बाबु त एकछिनपछि त्यो सेतो पुरा आँखाको भागै देखिन्थेन क्या, कालो पुरै सेतो सेतो भाग मात्रै। एकछिनपछि त अनि 5-7 मिनट उहाँले ईश्वरको नाउँमा ईश्वरको नाउँमा ईश्वरको नाउँमा लिएर प्रार्थना गरेपछि चल्न थाल्यो अनि एकछिनपछि उठ्यो अनि तर त माम खाने भन्यो है, एक कचौरा खाना खायो क्या दाल र भात है, खायो खाइसकेपछि अब त्यो हाम्रो हिन्दू धर्मशास्त्रमा चाहिँ पहिला के भन्छ खाना बिमारी मान्छे ऊ भएर खाना धेरै खायो भने अब भोलिको लागि बाटो मानो लियो भन्ने त्यस्तो कुराहरू गर्थे नि त। मैले त्यस्तो पापी मन त्यस्तो सोचेँ क्या है, सोचिसकेपछि अनि त्यही मिना बहिनी र तिन पुष्प दाईले भोलिपल्ट पनि प्रार्थना गरिदिनु भयो। अनि बाबुलाई निको हुँदै निको हुँदै निको हुँदै निको हुँदै गयो। असोज महिनाको कुरा, असोज कार्तिक मङ्सिर पुष माघ फागुन महिनातिर मलाई थाहा नहुने गरी अनि मेरो मिसेस पनि चर्च आउन थाले रहेछ शनिबार है। अनि चर्च आउने यताउति गर्दा गर्दै गर्दा गर्दै कति 4-5 महिना त विक्रम बाबु माइल छोराले उता लोकन्थली चर्च बोकेर जान्थ्यो त्यो बाबुलाई शनिबार शनिबार। सङ्गीताले चाहिँ घरमा त्यो भित्ताभरि क्या के फोटो टाँस्या हो। 4-5 महिनासम्म छोरा निको भइसक्यो तै पनि उसले पूजा गर्न छोडेको छैन, त्यस्तो गर्ने के। पछि लास्टमा हरेक कुरा परमेश्वरको इच्छा हुँदो रहेछ के, चजाउन थालिछन् चजाउन थालिछन्। अन्त असार महिनामा गरन गरिछन्, गरिसकेपछि गरन गरिसकेपछि 64 असारतिर होला गरन गरिसकेपछि अनि हाम्रो श्रीमान श्रीमतीको

0: अफिसबाट आए नि मलाई रिस उठ्ने, कहिले म पिएर आउने, अलिक कुल्ला कुट्न थाल्ने, त्यस्तो झगडा आउने, दुनियाँ थारी हुन थाल्यो। अनि फेरि हाम्रै चर्चमा अनि यतापट्टि घरमा बस्नुहुन्थ्यो बन्दन आमा, बन्दनी आमा बा भन्ने, उहाँहरूले मलाई एक दिन सम्झाउनु भयो है, सम्झाउनु भयो। सम्झाएपछि अनि मलाई पनि एक दिन त केही इच्छा जाग्यो भने ठ्याक्क बदौला है, शुक्रबार अफिसबाट आउँ, गाडीमा आउँदा आउँदै, अफिसको गाडी थियो नि त हाम्रो त्यहाँ त, गाडीमा आउँदा आउँदै शनिबार दिन आराधना सङ्क्रान्ति दिन जाने भने चाहिँ त्यो मेरो हृदयदेखि क्या, ल भोलि चाहिँ म पनि चर्च जाने, बेलुका आएर घरमा पनि हेलो म पनि भोलिदेखि चर्च जाने। अनि ऊ पनि खुसी भयो, सङ्गीता पनि खुसी भयो, अनि त्यहाँबाट भोलिपल्ट हाम्रो परिवारै चर्च आउनु थाल्यौँ है, अनि शनिबार शनिबार चर्च आउनु थाल्यौँ। बिचबिचमा बिङमा बाह्र त आइ नै हाल्दो रहेछ है, अब त्यो पहिला धामीले तेरो छोरा मर्यो मनरा खोला लगेर पुर्दे गाड्दे भनेको त्यो धामीले, अब त्यो छोरा अहिले जवान छोरा छ, 19 वर्ष भयो, गाडीको लाइसेन्स ल्याए 9 महिना चाम्चुन कति भयो, र अब अहिले चाहिँ हामी श्रीमान श्रीमती कुनै दिन भन्छु म होइन, तिमी मात्रै जाऊ म जान्न, तिमी बिहान गए म दोस्रो सभामा जान्छु, तिमी दोस्रो सभा जाने म पहिलो सभामा जान्छु भन्छु, यसो के भन्दैछ नि भनेर ऊ गर्छु। अनि आखिरी मेरो आत्माले त परमेश्वर बोलिदिनु भएको छ, यसले ठट्टा गरे हो श्रीमान श्रीमती, यिनीहरू एकदम प्रेमिलो छन् भनेर चाहिँ मेरो बुढाले भन्नुभएको मात्रै हो, मलाई हृदयदेखि नै तपाईँले मलाई छोडेर जानु पनि हुन्न र म तपाईँलाई छोडेर नि जान्न भनेर भन्छन्। अनि हामी अघिल्लो दिनै शुक्रबार बेलुकै गफसफ हुन्छ होइन, जसरी हो गुरुबाले प्रार्थना गर्नुभएको, हाम्रो मण्डली परिवारले प्रार्थना गर्नुभएको र हामी अरू प्रार्थना अनुसार मेरो पनि जागिर थाहै हुँदैन, अब 3 वर्ष पुगेपछि उपदान चाहिँ हुन्छ, सञ्चय कोष हुँदैन, जागिर थाहै हुँदैन भनेको थिएँ। 7 वर्ष अस्थायी नै काम गरेँ मैले, त्यो जनशिक्षाबाट निकालेपछि यो आर्मी कम्प्लेक्समा गएँ, अहिले 14 वर्ष लाग्यो है सेक्रेटरी गरेको, जागिर थाहै हुँदैन, उपदान चाहिँ हुन्छ, 3 वर्ष पुगेपछि सञ्चय कोष हुँदैन भनेको थिएँ। परमेश्वरको इच्छा हरेक कुराको समय आउँदो रहेछ, ती भन्ने जुन प्रशासन प्रमुख हाकिम अहिले गए अस्ति माघमा 1 वर्ष भयो बित्नु भएको, पुगेर यति आउनु भयो, अब हाम्रो जागिर चाहिँ 6 वर्ष भयो सञ्चय कोष काटेर जागिर थाहै भएको, परमेश्वरलाई धेरै धेरै धन्यवाद। अब अहिले फेरि 10 वर्षको लागि थपेर आइसके, प्रभुलाई धेरै धेरै धन्यवाद, मण्डली परिवारलाई धेरै धेरै धन्यवाद, गुरुबा गुरुआमालाई धेरै धेरै धन्यवाद है, आशिष दिनुभएको छ परमेश्वरले। अहिले आधा किलो चामल नबिकेको मान्छे अहिले जतासुकै जोसँग पनि म बोलेपछि परमेश्वरै मेरो आत्मामा बोल्नु भएको होला, जसले मलाई आज ल्याउन 1,000 रुपियाँ सापट ल्याऊ, तलब आइसी मिलाउँला ल लैजानुहोस्। त्यस्तो त्यस्तो कामहरू अहिले राम्रो यता आदान प्रदानहरू भएर छ र बाबुहरूलाई पनि अब अहिले राम्रै छ है, अब माइल छोराले पनि हेभी थपेको, अब 1 वर्ष पुग्न 3-4 महिना बाँकी छ, मेरो गवाही चाहिँ यही नै हो, परमेश्वरलाई धेरै धेरै धन्यवाद। कुनै न कुनै मार्फतबाट मात्रै परमेश्वरलाई चिनिरहेछ क्या मान्छेले, कुनै न कुनै मार्फतबाट, त्यो 51-52 साल मलाई विरोध नगरे भए अथवा मैले पनि शक्तिशाली आत्मा मलाई त्यतिखेर परमेश्वरले दिनुभएको भए, जसले बाबुले आमाले इष्टमित्रहरूले श्रीमतीले त्यसो भन्दा नि त्यतिखेर म संसार कति मजा लाग्थ्यो क्या, आइतबार आयो कि मादल, हामी त्यतिखेर मादल बजाउँथ्यौँ अनि मजिरा क्या बजाउने, यस्तो आनन्द आउँथ्यो कि, बाइबल पढ्थे, अमेरिकाको धर्म पढ्यो भन्थे, हेर्नुहोस् त्यतिखेर त्यतिखेर संसार नत्र। अब जब अनि समय आयो सानो छोराको मार्फतबाट हाम्रो परिवारलाई नै प्रभुले डोर्याउनु भयो, प्रभुले चुन्नु भयो, मलाई धेरै धेरै खुसी छ यसमा। यति भन्दै मेरो छोटो गवाही यहीँ समाप्त गर्छु, जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरको प्रेमको प्रकाशको लागि प्रार्थना गर्नुहोस्। दोस्रो भाग चैमसी आज शनिबार जुन 13 तारीक जेठ 30 गते। आजको बाइबल खण्ड एफिसीको पुस्तक 3:17-18 रहेको छ र यहाँसरी लेखिएको छ, म प्रार्थना गर्छु कि तिमीहरूले ख्रीष्टको प्रेमको चौडाई लम्बाई उचाई र गहिराई के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक। टमस एक्विनास मध्ययुगका सबैभन्दा प्रख्यात लेखक र विचारकहरूमध्ये एक थिए। उनको सुम्मा थियोलोजिका अर्थात ईश्वर शास्त्रको सारांश इतिहासको सबैभन्दा वृहत र दिगो धर्मशास्त्रहरूमध्ये एक हो। तर एक्विनासले यसलाई कहिले पूरा गर्न सकेनन् किनभने December 1273 भएको एउटा घटनाको कारण उनले लेख्न छोडे। एक्विनासले भने, अहिले मलाई जे प्रकट गरिएको छ त्यसको तुलनामा मैले लेखेका सबै कुरा पराल जस्तै देखिन्छन्। खास के प्रकट भएको थियो त्यो रहस्य नै रहन्छ, तर त्यो एउटा प्रकाश उनले प्राप्त गरेको सबै ज्ञान भन्दा बढ़ी थियो। तपाईँको बुद्धिमत्ता जेसुकै भए तापनि तपाईँलाई त्यस्तै प्रकाश चाहिन्छ। तर्क प्रयोग गरेर परमेश्वरतिर आफ्नो बाटो पहिलाउन सक्ने गरी तपाईँ पर्याप्त बुद्धिमान हुनुहुन्न। तपाईँलाई बुद्धि र प्रकाशको आत्मा चाहिन्छ। यो कुरा तपाईँले एफिसीको पुस्तक 1:17 हेर्न सक्नुहुन्छ। परमेश्वरको प्रेमको प्रकाश जति अरू कुनै पनि कुराले तपाईँको दृष्टिकोण वा तपाईँको व्यक्तित्वलाई परिवर्तन गर्दैन, तर यो हामीले मानवीय स्तरमा प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने तरिका भन्दा धेरै फरक छ। सर्वप्रथम उहाँको प्रेम निशर्त छ। परमेश्वरले तपाईँलाई पहिले नै पूर्ण रूपमा अनन्त रूपमा प्रेम गर्नुभएको छ। त्यसकारण उहाँले तपाईँलाई अझै धेरै वा थोरै प्रेम गर्नुहुन्न भनी तपाईँले केही पनि भन्न सक्नुहुन्न। तपाईँले उहाँको प्रेमलाई प्रत्युत्तर नदिनु भए तापनि यसले उहाँको प्रेमलाई रोक्दैन, खटाउँदैन वा खटाउँदैन। बरु यसले उहाँको प्रेमलाई अझै जोड़ दिन्छ। हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। यो कुरा तपाईँले रोमेको पुस्तक 5:8 हेर्न सक्नुहुन्छ। तिनीहरू उत्कृष्ट अवस्थामा हुँदा अरूलाई प्रेम गर्न सजिलो हुन्छ, तर जब तिनीहरू सबैभन्दा खराब अवस्थामा हुन्छन् त्यस्तो अवस्थामा तिनीहरूलाई प्रेम गर्न त्यति धेरै सजिलो हुँदैन। तर साँचो प्रेमको जाँच नै त्यही हो। हाम्रो प्रेम प्रतिक्रियात्मक हुने प्रवृत्ति हुन्छ, तर परमेश्वरको प्रेम पूर्व सक्रिय हुन्छ। परमेश्वरले हामीलाई त्यति बेला प्रेम गर्नुहुन्छ जब हामीले यसको अपेक्षा गरेका हुँदैनौ र सबैभन्दा कम योग्य हुन्छौ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048-70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि?
4: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुल्डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस। हाम्रा सेवाहरू:
5: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
4: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
4: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
5: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849-24-61-89, 9849-24-61-89।
6: 105.1
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र भजन संग्रहको पुस्तक 55 अध्यायको 17 पदबाट केही उत्साह दिन गइरहेको छु, जहाँ लेखिएको छ, बिहान बेलुकी र दिउँसो म उहाँलाई पुकार्छु। जीवन समृद्ध बनाउने बानीहरूमा चाहिँ एउटा महत्वपूर्ण कुरा हाम्रो जीवनमा रहेको छ। अग्लो किनारमा रहेको एउटा प्राचीन युरोपेली मठमा केवल एउटा टोकरीको माध्यमबाट जान आउन सकिन्थ्यो। डोरीले त्यस टोकरीलाई झुण्डाएको थियो र एउटा पुल प्रणाली मार्फत त्यो सञ्चालनमा थियो। एक दिन एक चिन्तित आगन्तुकले डोरी धेरै ठाउँमा मकिएको देखे। आफ्नो चिन्ता कम गर्ने आशामा उनले आफूसँगै सवार गरिरहेका भिक्षुलाई सोधे, तपाईँहरू कति पटक डोरी परिवर्तन गर्नुहुन्छ? पास्टरले गम्भीरतापूर्वक जवाफ दिए, जब यो चुडिन्छ। वास्तवमा कदम चाल्नु अघि सबैभन्दा खराब घटनाको प्रतीक्षा गर्नु जोखिमपूर्ण जीवनको रणनीति हो। जसरी उपकरण, स्वास्थ्य र सम्बन्धहरूलाई निरन्तर ध्यान र मर्मतको आवश्यक पर्दछ भनेर सामान्य ज्ञानले निर्देशन दिन्छ, त्यसरी नै त्यही रणनीति तपाईँको आत्मिक जीवनमा पनि लागू हुन्छ। परमेश्वरसँगको यात्रामा जुन कुरा निरन्तर अभ्यास गर्छौ हामी, त्यही बन्ने भएकोले दिनचर्या र दोहोरिने कुरा आत्मिक जीवन बचाउने साधन हुन सक्छन्। आत्मिक उत्कृष्टता कुनै कार्य होइन, यो त बानी हो। प्रार्थना र ध्यानलाई विचार गर्नुहोस्। अपवाद बन्नुको सट्टा ती तपाईँले दैनिक अभ्यास गर्ने बानी बनुन् भन्नको लागि दिइएका हुन्। डोरी चुड्नु अघि नै त्यसलाई मर्मत गरिहाल्नुहोस्। प्रार्थना पहिले आत्मिक अनुशासन हुनुपर्छ। परमेश्वरको वचनले यसलाई केवल कार्य मात्र नभई जीवनको बानीको रूपमा उल्लेख गर्छ। पावल हामीलाई आज्ञा दिन्छन्, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर, लगनशील र सतर्क भएर प्रार्थना र अन्तर्विन्ती गरिरहौ। एफिसी 6:18 पद निरन्तर प्रार्थना गरिरहौ भनेर पहिलो थेसलोनिकी 5:17 पदले भन्दछ भने भजन रचयिता दाउदले यो सिद्धान्तलाई चाहिँ बुझेका थिए। उनले भने, बिहान बेलुकी र दिउँसो म उहाँलाई पुकार्छु र विलाप गर्छु। दानियलले पनि यसको अभ्यास गरे। पहिले जस्तै तिनी दिनमा 3 पल्ट घुँडा टेकी परमेश्वरमा धन्यवाद दिँदै प्रार्थना गर्थे भनेर दानियल 6:10 बताउँदछ। यो एक दिनचर्या थियो जुन दुवै मानिसको लागि शक्तिशाली र प्रभावकारी साबित भयो र यो तपाईँको लागि पनि काम गर्ने दिनचर्या बन्नुहोस्। प्रार्थनालाई तपाईँको जीवनमा केवल कार्य नभई आदत बनाउनुहोस् भन्ने उत्साह सँगसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशू प्रभु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलबरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशू ख्रिष्ट प्रभु परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको लुका 12 एकदेखि 9 येशू ख्रिष्ट परमेश्वरले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरू फरिसीहरूको खमीरदेखि होसियार बस, त्यो खमीर तिनीहरूको कपट आचरण हो, छोपिएको यस्तो कुनै कुरा छैन जो प्रकट हुने छैन र छिपेको कुनै कुरा छैन जो थाहा लाग्ने छैन, यसकारण जे तिमीहरूले अँध्यारोमा भनेका छौ त्यो उज्यालोमा सुनिनेछ, गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन् तर त्यसपछि अरू केही गर्न सक्दैनन्, तर कोदेखि डराउनु पर्छ, म तिमीहरूलाई चेतावनी दिनेछु, तिनैसँग डराउनु पर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ, म तिमीहरूलाई भन्दछु तिनीदेखि नै डराओ, के दुई पैसामा 5 भँगेरा बिग्दैनन्, तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न, तर तिमीहरूका त शिरको केस समेत गनिएका छन्, यसकारण नडराओ, तिमीहरू धेरै भँगेरा भन्दा बढी मोलका छौ, म तिमीहरूलाई भन्दछु हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ, जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ। प्रकाश 21:8 लेखिएको छ, तर दर्पोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुठा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ, यो दोस्रो मृत्यु हो। फ्रेसवटा, धेरैपल्ट हामी परमेश्वरमाथि भरोसा गर्नुको सट्टा संसारसँग डराउँदछौ, हामी संसारको गरिबीपना, रोग बिमार, तन्त्र मन्त्र, जादु टुनामुना, अपव्यवहार आदि कुरामा डराउँदछौ, हामीले यी सबै कुरा परमेश्वरको हातमा सुम्पनु पर्दछ। प्रभु येशू ख्रिष्टले आफ्ना चेलाहरूलाई भन्नुभयो, परमेश्वरको सेवकाई निडर भएर गर्नुपर्दछ, परमेश्वरको काम सुसमाचार प्रचारलाई कसैले पनि रोक्न सक्दैन, चेलाहरूले उहाँसँग गुप्तमा सिकेका कुराहरू, उहाँको शिक्षाहरू, उहाँले देखाउनु भएको उद्धारको बाटो मानिसहरूलाई खुल्ला रूपमा प्रकट गरियो, सबैका सामु खुल्ला रूपमा घोषणा गरियो, यसरी खुलम खुला उहाँको सन्देश घोषणा गर्ने प्रक्रियामा चेलाहरूले मानिसहरूसँग डराउनु परेन। येशू प्रभु परमेश्वर मानिसको रूपमा यस संसारमा छँदाको समयमा चेलाहरूले घरको ढुङ्गीलाई खुल्ला मञ्चको रूपमा प्रयोग गरेर सबैलाई उद्धारको सन्देश सुनाएका थिए। घरको ढुङ्गीको खुल्ला मञ्चबाट प्रचार गरेको सन्देश चाहिँ येशूका चेलाहरूलाई गुप्तमा सिकाउनु भएको उद्धारको सन्देश थियो, कुनै कुरा पनि गुप्तमा रहने छैन, सबै खुल्ला रूपमा प्रचार गरिनेछ, ख्रिष्ट येशूबाट सुनेको कुरा खुलाम खुला प्रचार गर्नु चाहिँ चेलाहरूको मुख्य कर्तव्य हो, मुख्य काम हो। हामी विश्वासी भइसकेपछि, येशू ख्रिष्ट प्रभु परमेश्वरको जन भइसकेपछि सबैले उहाँको शिक्षा, उहाँको सन्देश खुलम खुला घोषणा गर्नु चाहिँ उहाँको जनहरू, उहाँको चेलाहरूको मुख्य काम हो। हामीले ख्रिस्टको ज्योतिलाई पाथीमा लुकाइराखेको हुनु हुँदैन, हामी ख्रिस्टियनहरू सबै नै उहाँको साक्षी, उहाँको गवाही, ज्योतिको रूपमा प्रकट भएर उहाँको शिक्षालाई प्रचार गर्नुपर्दछ, हामी उहाँका जनहरू ज्योति जस्तै भएर प्रकट हुनुपर्दछ अनि उहाँको सन्देश दिनुपर्दछ। हाम्रो सन्देश चाहिँ अख्रिस्टियनहरूलाई परमेश्वरमा ल्याउनको लागि ज्योतिको रूपमा हुनुपर्दछ, त्यो ज्योति पाएर मानिसहरू परमेश्वरमा आउनेछन्, किनभने उनीहरूले त्यही सन्देशबाट परमेश्वरलाई चिन्दछन् अनि उद्धार पाउँदछन्। उद्धार पाउनु चाहिँ ज्योतिमा आउनु हो र हामी पनि येशूको ज्योति जस्तै भएर अख्रिस्टियनहरूको लागि चम्कनु पर्दछ अनि हाम्रो जीवनबाट अख्रिस्टियनहरूले येशूलाई चिन्नेछन् र येशू प्रभु परमेश्वरको उद्धार पाउनेछन्। तर हामी ख्रिस्टियनहरू गुप्तमा ख्रिस्टियन हुनुहुँदैन, पाथीमा छोपिराखेको बत्ती जस्तो हुनुहुँदैन, प्रकट हुने ज्योतिको रूपमा हुनुपर्दछ। येशूको चेलाहरू चाहिँ कुनै मानिसदेखि संसारको कुनै पनि कुरादेखि डराउनु पर्दैन, शैतानसँग पनि डराउनु पर्दैन, परमेश्वरसँग मात्र डराउनु पर्दछ। मानिसहरू दुष्टात्माहरू र शैतानले शरीरलाई मात्र नाश गर्न सक्दछ। शैतानले उसको शैतानिक शक्तिद्वारा मानिसको शरीरलाई नाश गरिकन शरीरबाट आत्मालाई मात्र अलग गर्न सक्दछ। उसले यो भन्दा बढी अरू केही पनि गर्न सक्दैन। शैतान सांसारिक मानिस र संसारको कुनै पनि शक्तिले मानिसको यो भौतिक शरीर मात्र नाश गर्न सक्दछ, तर हाम्रो शरीर र आत्मालाई शैतानिक शक्ति संसारको शक्तिको अधीनमा बसमा र हातमा कदापि दिन सक्दैन। तर हाम्रो आत्मा परमेश्वरको अधीन र हातमा आउन सक्दछ, किनभने हाम्रो यो भौतिक शरीरबाट हाम्रो आत्मा निस्केपछि परमेश्वरको हातमा स्वत हुन जान्छ। शैतान संसारको कुनै शक्तिले हाम्रो आत्मा लिन सक्दैन। हाम्रो आत्मा परमेश्वरको सृष्टि हो, हाम्रो आत्मा परमेश्वरको हो, हाम्रो आत्मा परमेश्वरबाट आएको हो। त्यसकारण शरीर नाश भएपछि आत्मा स्वत परमेश्वर कहाँ नै जान्छ र उहाँको हातमा पर्दछ। उहाँले जे गर्न चाहनुहुन्छ त्यही गर्नुहुन्छ। जीवित छँदा उहाँको सेवा गरेको छ भने उहाँले स्वर्गमा पठाउनुहुन्छ, नत्र नरकमा फाल्नुहुन्छ। उहाँको अधिकारको कुरा हो, शैतानलाई पनि त अन्तमा नरकमा फाल्नुहुनेछ, उसको पछि लाग्नेहरूलाई समेत नरकमा फाल्नुहुनेछ। हाम्रा आत्मा परमेश्वरको सृष्टि हो, किनभने सबै कुराको सृष्टिकर्ता केवल परमेश्वर मात्र हुनुहुन्छ। सृष्टिका देखिने नदेखिने दृश्य अदृश्य हरेक कुरा परमेश्वरका सृष्टि हुन्। शैतान भएको लुसिफरलाई पनि त परमेश्वरले नै सृष्टि गर्नुभयो। त्यसकारण येशूले भन्नुभयो, परमेश्वर येशूसँग मात्र हामी डराउनु पर्दछ, किनभने सृष्टिकर्ता उहाँ मात्र हुनुहुन्छ। उहाँले हाम्रो आत्मा शरीर सबै नष्ट गर्न सक्नुहुन्छ। शैतानले परमेश्वरको मानिसलाई नरकमा राख्न पाउँदैन, तर परमेश्वरले चाहिँ जसलाई पनि नरकमा पठाउन सक्नुहुन्छ। यदि उहाँको बाटोमा जिएन भने, शैतानको बाटोमा जिए भने परमेश्वरले नरकमा पठाउन सक्नुहुन्छ, तर शैतानसँग त्यस्तो अधिकार शक्ति छैन। अन्तको समयमा शैतान र उसको जनहरू, उसको पछि लाग्नेहरू, उसको सेवकहरू, उसको कार्यकर्ताहरू जो जति उसको बाटोमा जिउँदछन्, उसको आदेशमा जिएका छन्, उनीहरूलाई समेत प्रभु येशु ख्रिस्टले नरकमा फाल्नुहुनेछ, नरकमा हाल्नुहुनेछ। प्रकाश 20:10-21:8 परमेश्वरले मात्र मानिसलाई अनन्त जीवन दिन सक्नुहुन्छ र अनन्त जीवन लिन पनि सक्नुहुन्छ। मानिसको आत्मा जुन बेला नरकमा फालिन्छ त्यही बेला नष्ट हुन्छ, कारण नरकमा मानिसको आत्मा परमेश्वरबाट अलग गरिएको हुन्छ। त्यसकारण ख्रिस्ट प्रभु परमेश्वरसँग विश्वास गर्नेहरू, उहाँको बाटोमा जिउनेहरू कोही पनि कुनै प्रकारको विपत्ति दुःख आपद विपदमा डराउनु पर्दैन, कुनै कुराले पनि परमेश्वरबाट अलग गराउन सक्दैन। रोमी 8:35-38। त्यसकारण हामी शरीर र आत्मा नाश गर्न सक्ने परमेश्वरसँग मात्र डराउनु पर्दछ। प्रेसवटा मानिसको आत्मालाई नाश गर्न सक्ने शक्ति र अरू सबै किसिमका शक्ति परमेश्वरसँग मात्र छ, तर उहाँ सर्वशक्तिमान हुनुहुने मात्र होइन, उहाँ हाम्रा प्रेमी पिता पनि हुनुहुन्छ। उहाँले हरेक चराहरूको समेत र हाम्रा शिरका केशहरू समेत कति छन् त्यसको वास्ता गर्नुहुन्छ। हाम्रो जीवनको हरेक कुरामा ध्यान लगाउनुहुन्छ र वास्ता पनि गर्नुहुन्छ। उहाँको इच्छा बिना हाम्रा केश समेत केही हुन र झर्न समेत दिनुहुन्न। सानो भँगेरा चरालाई पनि उहाँको इच्छा बिना मर्न दिनुहुन्न, सुरक्षा दिनुहुन्छ। येशू ख्रिस्टको समयमा बेचिने जीवहरूमा सबैभन्दा सानो जीव भँगेरा थिए, जुन चरा चाहिँ 1 पैसामा 2 आउँथे। त्यसैले सबैभन्दा सस्तो भएकोले गरीबहरूले भँगेरा चरा किनेर खान्थे। 2 पैसाको किन्दा 5 समेत पाइन्थे र एउटा सित्तैमा पाइन्थ्यो। यसकारण यस्तो प्रेमिलो परमेश्वरका जनहरूको सुरक्षा उहाँले गर्नुहुन्न र त्यसकारण हामी उहाँका सेवकहरू, उहाँका जनहरू यस संसारसँग डराउनु पर्दैन। हरेक मानिसको हरेक प्राणीको रक्षा परमेश्वरले गर्नुहुन्छ। उहाँको इच्छा बिना कुनै कुरा नाश हुन पाउँदैन। त्यसैले हामी संसारको कुनै पनि कुरादेखि डराउनु आवश्यक छैन। उहाँको सेवा गर्न डराउनु पर्दैन। उहाँलाई स्वीकार गर्न डराउनु पर्दैन। उहाँले सदा हाम्रो वास्ता गर्नुहुन्छ। यसकारण हामीले संसारको भय, शैतानका अनेकौं दुष्टताका भय आदि सबै कुरा परमेश्वरको हातमा सुम्पिदिनु पर्दछ। तर हामीले एउटा कुराको डर मान्नु अर्थात न्यायको दिनको डर मान्नु चाहिँ उचित छ, किनभने न्याय निश्चित छ। त्यसकारण हामीले न्यायको दिनको लागि डर मान्नु आवश्यक छ र उचित पनि हुन्छ। प्रिय श्रोता, हामी हरेक मानिसले चाहे क्रिस्चियन चाहे अक्रिस्चियन सबैले न्यायको दिनको डर मान्नु पर्दछ। त्यस दिन हाम्रो पाप लुक्न सक्ने छैन। हिब्रू 4:12-13 हामी मानिसहरूले परमेश्वरको वचन सुनेर मात्र हुँदैन, त्यस वचन अनुसार नै पालन गरेर जिउनु पर्दछ। परमेश्वरको वचन जीवित र क्रियाशील छ। यसया 55:11 न्याय गर्ने र हृदयका भावना र विचारलाई जाँच्ने येशु ख्रीष्ट प्रभु परमेश्वर नै हुनुहुन्छ। युहन्ना 5:22 र 1 कोरन्थी 4:5 सबै न्याय गर्ने काम पुत्रलाई दिएको छ। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसको हृदयका अभिप्राय प्रकट गरिदिनुहुनेछ। त्यसकारण वचन सुन्ने मात्र होइन, वचन पालन गर्ने हुनुपर्दछ। मत्ती 7:24-25 येशु प्रभुले हाम्रा हृदयभित्र देख्नुहुन्छ। उहाँ र उहाँको पिताबाट कुनै कुरा पनि छिपेको छैन। हामीले आफ्नो छिमेकीबाट आफ्नो विचार र इच्छा लुकाउन सक्छौ, आफैलाई पनि झुक्याउन सक्छौ, तर परमेश्वरबाट भने हामी केही पनि लुकाउन सक्दैनौ। न त उहाँलाई झुक्याउन सक्छौ, उहाँको सामने हामीहरू एक एकजनाले आफ्नो लेखा दिनुपर्नेछ। त्यही दिनले हाम्रो अनन्तको भाग्य निर्णय गर्नेछ। मत्ती 25:1-46 ख्रीष्ट येशु प्रभुले सबै जातिहरूको न्याय गर्नुहुनेछ। चाहे क्रिश्चियन चाहे अक्रिश्चियन सबैको न्याय गर्नुहुनेछ। त्यस बेला उहाँ न्यायको सिंहासनमा विराजमान हुनुहुनेछ। अहिले उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, तर त्यस बेला उहाँ मुक्तिदाता होइन, न्यायकर्ता हुनुहुनेछ। हरेक देशको हरेक मानिसले ख्रीष्ट येशु नै प्रभु, सृष्टिकर्ता, न्यायकर्ता भनेर स्वीकार गर्नेछन्। सबैले उहाँलाई स्वीकार गर्नेछन्। अहिले उहाँलाई विरोध गर्नेहरूले पनि उहाँलाई चिन्नेछन्, स्वीकार गर्नेछन्। त्यस बेला भेडा र बाख्रालाई छुट्याए जस्तै क्रिश्चियन उहाँका जन र अक्रिश्चियन उहाँका शत्रुहरूलाई अलग गर्नुहुनेछ। धर्मात्मा क्रिश्चियन दाहिनेतर्फ र अक्रिश्चियन अधर्मीहरूलाई देब्रेपट्टि राख्नुहुनेछ। त्यसै बेलामा नै अनेकौं धर्मकर्ममा भर पर्ने, परमेश्वरको सत्ता अनेकौं सृष्टिका कुराहरू पुज्ने, येशु ख्रीष्ट प्रभुलाई अस्वीकार गर्ने, संसारको लागि मात्र जिउने, स्वार्थको लागि प्रभु येशु ख्रीष्टलाई इन्कार गर्ने, तिरस्कार गर्ने, विरोध गर्ने, तुच्छ ठान्ने, विदेशी देवता भगवान भन्ने, झुठा ख्रिस्टियन भई टोपल्ने, उहाँलाई धोका दिनेहरूलाई चाहिँ देब्रेतर्फ अलग गरिनेछ। जसलाई चाहिँ अनन्त दण्डको लागि नरकमा फाल्ने काम हुनेछ भने ख्रीष्ट येशुका साँचो जनहरूलाई चाहिँ भेडालाई झैं दाहिनेतर्फ राखिनेछन् र स्वर्गमा इनामको लागि न्याय गरिनेछ, काम अनुसारको इनामको घोषणा गरिनेछ। यसकारण प्रेसवटा न्यायको दिनको लागि तयारी हुनुहोस्। तपाईँ दाहिनेतर्फको योग्य हुनुहुन्छ कि देब्रेतर्फको योग्य हुनुहुन्छ? भेडा चाहिँ कि बाख्रा चाहिँ हुनुहुन्छ? यदि तपाईँ अहिलेसम्म पनि बाख्रातर्फकै हुनुहुन्छ भने अहिले नै ढिलो नगरी ख्रीष्ट येशूलाई आफ्नो जीवन दिनुहोस्। पश्चाताप गर्नुहोस्, परमेश्वरतिर फर्केर आउनुहोस्। समय अहिले नै हो, नपर्खनुहोस्। यो येशु ख्रीष्ट प्रभु परमेश्वरको सन्देश हो, अनुरोध पनि हो। न्यायको समयमा अनुरोधको सुनवाई हुने छैन। अहिले उहाँले अनुरोध गरिराख्नु भएको छ। अहिले उहाँ उद्धारकर्ताको रूपमा हुनुहुन्छ। न्यायको समयमा उहाँले तपाईँको अनुरोध स्वीकार गर्नुहुने छैन। त्यस बेला त उहाँको कार्य दण्डको लागि फैसला मात्र हुनेछ। ढिलो नगर्नुहोस्। प्रिय श्रोता, हाम्रो ध्यानलाई यस संसारको वस्तुहरूले, यस संसारले धेरै मात्रामा खिचेका छन्। यसकारण तपाईँ हामी निरन्तर परमेश्वरको अनुग्रह खोज्ने निर्णय गरौं र हामी त्यस न्यायको दिनको लागि पूर्ण तयारी हुन सकौं। ख्रीष्ट येशू उद्धारकर्ता प्रभु परमेश्वरको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित यीशुको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशू ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशूको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशू ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशू प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। कार्यक्रम प्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई लेखी पठाउन सक्नुहुनेछ। त्यसको लागि हाम्रो ठेगाना दिनेछ, उक्त ठेगानामा तपाईँले हामीलाई लेखी पठाउन सक्नुहुनेछ। श्रोता, हामीले हिजोको श्रृंखलामा परमेश्वरप्रति तपाईँ धन्यवादी भएर अगाडि बढ्नुहोस् अथवा परमेश्वरले तपाईँको जीवनमा राख्नुभएको प्रतिज्ञा सम्झिराख्नुहोस् र अगाडि बढ्नुहोस् र विश्वासमा अगाडि बढ्नुहोस्, यही विषयमा पास्टर कौशिला सिद्धज्यूबाट अर्थपूर्ण वचन सुनेका थियौं। आउनु श्रोता, हामी हिजोको श्रृंखलाको बाँकी अंश आजको श्रृंखलामा तपाईँको लागि प्रस्तुत गर्दैछौं। रेडियो नजिक आउनुहोस्, कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: अनि परमेश्वरले उसले माफी दिँदै गर्दा नि परमेश्वरले यीशुको जीवनमा उन्नति गर्नुभएको छ, नयाँ आयाममा लिएर जानुभएको छ। अनि तपाईँ र म पनि नि हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएको नयाँ योजनाहरूलाई, नयाँ बाटोहरूलाई, नयाँ प्लानहरूलाई थाहा पाउने हो भने के गर्नु पर्यो अरे, पुरानो कुरोलाई बिर्सिनु पर्यो। हालेलुया, क्षमा दिन, जसरी प्रभु यीशुले कलवरी क्रुसमा क्षमा दिनु भयो नि, कस्तो है, मर्ने बेलामा पनि उहाँले के भन्नुहुन्छ, हे पिता यिनीहरूले के गर्दैछन् जान्दैनन्, माफी गरिदिनुहोस्। हेर्नुहोस् त, हाम्रो प्रभु यीशु ख्रिस्ट आफैले त्यो कुरोलाई भोगेर हामीलाई उहाँले सिकाउनु भएको छ, पुरानो कुरोहरूलाई बिर्सिदिनु। हालेलुया, यानि कि बताउन चाहेको के हो, त्यो फर्मर कुरोहरूलाई, पहिलेको भइसकेको कुरोहरूलाई क्षमा गरिदिनु हो, माफी गरिदिनु। माफी गरिदिँदै गर्दा नि हामी नयाँ कुरोलाई हाम्रो जीवनमा, तपाईँलाई मैले कतिचोटि मेरो गवाहीहरू बताएको छ है, मेरो आमाले जसरी हामी आमा र मैले प्रभु यीशुलाई विश्वास गर्दै गर्दा मेरो बाबाले कति धेरै हामीलाई सताउनु भएको थियो, कस्तो कस्तो अवस्थाहरूमा हामीलाई छोडेर जानु भए, यति धेरै सताउँदै गर्दा जसै हामीले त्यो पुरानो कुरोहरूलाई बिर्सेर बाबालाई हामीले माफी गर्दै गर्दा नि हाम्रो परिवार एक हुन सक्यो है। पहिलेको भइसकेको कुरोहरूलाई क्षमा गरिदिनु हो, माफी गरिदिनु। माफी गरिदिँदै गर्दा नि हामी नयाँ कुरोलाई हाम्रो जीवनमा, तपाईँलाई मैले कतिचोटि मेरो गवाहीहरू बताएको छ है, मेरो

पाउँदछौँ। हालेलुया, परमेश्वरबाट आउने चङ्गाईलाई हामी थाहा पाउँदछौँ। परमेश्वरले गरिराखिदिनु भएको उहाँको योजनाहरूलाई हामी भेटाउँदछौँ। कस्तो मिठो छ है, डु नट रिमेम्बर द फर्मर थिङ्स अर पन्डर द थिङ्स अफ पास्ट। पुरानै कुराहरूमा अल्झी नरहनु, त्यो विगतको दिनहरूलाई के गर्नु अरे अनि पन्साइदिनु। मलाई मिठो लाग्छ, जस्तै हामी यसै आइजाया 43:19 यसाया 43:19 आउनु भयो भने परमेश्वरले हामीलाई यहाँ आज्ञा गर्नुभएको छ। मलाई मिठो लागेको छ, म पढ्न चाहन्छु। बाइबलले के भन्दछ, लिसन केयरफुली। आज कतिचोटि हामीले हाम्रो जिउँदै गरेको जीवनमा हामीले परमेश्वरको अनुग्रहलाई थाहा नपाएको, परमेश्वरले देखाउनु भएको कृपालाई हामीले थाहा नपाउनुको कारण चाहिँ के हो, हामीले परमेश्वरलाई ध्यान लगाएर सुनेका छैनौँ, उहाँको वचनलाई ध्यान लगाएका छैनौँ। तर परमेश्वरले नि यो आज्ञा गर्दै हुनुहुन्छ, जस्तै यो नयाँ सालभित्र प्रवेश गर्दै गर्दा नयाँ कुरो हेर्ने हो भने परमेश्वरबाट आउने चङ्गाईलाई, परमेश्वरबाट आउने छुटकारालाई, यीशु ख्रीष्टले गर्नुभएको त्यो आश्चर्य उहाँको प्रेमलाई थाहा पाउने हो भने चाहिँ हामीले के गर्नु पर्यो, परमेश्वरमा ध्यान दिएर उहाँको आवाजलाई सुन्नु पर्यो। अब कसरी उहाँको आवाजलाई सुन्ने त, परमेश्वरको वचनमा आउनुहोस्, प्रार्थना गर्न थाल्नुहोस्। अघि मैले तपाईँलाई 1 थिस्लोनी 5:18 के भने, धन्यवाद दिन थाल्नुहोस्। ओ तपाईँको परिस्थिति बदलेको छैन, धन्यवाद दिन थाल्नुहोस्। तपाईँको बाहिर देखिने अवस्थाहरू अलिकति पनि चेन्ज भएको छैन, यो साल लाग्दै गर्दा धन्यवाद दिन थाल्नुहोस्। परमेश्वरले के भन्दै हुनुहुन्छ, लिसन केयरफुली। संसारको कुरोलाई ध्यान देऊ भनेर परमेश्वरले भन्नु भएन, हामी चाहिँ के गर्छौँ, अब नयाँ साल लाग्यो, नयाँ कुरो हेर्ने, संसारले के भन्दैछ, संसारको आवाज सुन परमेश्वरले भन्नु भएन, लिसन केयरफुली, मलाई ध्यान लगाएर सुन। हालेलुया, यो ध्यान लगाएर सुन्नु भन्दै गर्नु भन्नुको अर्थ के हो, मेरो वचनलाई पालन गर, ममा विश्वास गर, ओ ममा पूर्ण तामा भरोसा गर, परमेश्वरले आज्ञा गर्दै हुनुहुन्छ। अब हेर्नुहोस् त, परमेश्वरलाई सुन्दै गर्दा जब हामी परमेश्वरको आवाजलाई सुन्छौँ, यो सालमा प्रवेश गर्दै गर्दा यो 2025 तपाईँले आफ्नै आवाजलाई सुनेर कतिवटा बाटोहरू बिराउनु भयो होला, कतिवटा कुराहरू भनेको जस्तो भएन होला, तर परमेश्वरले आज्ञा गर्दै हुनुहुन्छ। अब यो 2026 प्रवेश गर्दै गर्दा नि मलाई ध्यान लगाएर सुन। हालेलुया, कति धेरै हामीलाई माया गरेको परमेश्वरले, हाम्रो उन्नति भएको चाहनुहुन्छ, हामी चाहिँ रोग कष्टमा सधैँ परिरहेको उहाँ चाहनुहुन्न, ख्रिस्ट येशूले गर्नुभएको चङ्गाईभित्र प्रवेश गरेको परमेश्वर चाहनुहुन्छ, ख्रिस्ट येशूलेबाट आउने धार्मिकताभित्र प्रवेश गरेको उहाँ चाहनुहुन्छ, ख्रिस्ट येशूबाट आउने त्यो नि एभ्री मर्निङ हरेक बिहानी आउने त्यो न्यानो, जस्तै उदाहरणको लागि म अघि बसेर बिहानीखेरि अहिले हामी बसेको जग्गामा यति साह्रो जाडो छ है, हिउँ एकदमै परिरहेको छ, अनि मैले बिहानीखेरि खिड्कीको त्यो पर्दा ब्लाइन्डलाई माथि सारेर नि घाम डाइरेक्ट हाम्रो रुममै आउँछ, रुमबाट रुममा सिधा हुन्छ, अनि म त्यहाँ बसेर त्यो घामको नि जाडोको अवस्थामा त्यो घामको तातो न्यानोपना, अरू बेला गरमको बेलामा हो भने त्यसरी बस्न सकिँदैन, तर म खिड्कीमा बसेर प्रभुलाई धन्यवाद दिइरहेको थिएँ, यति न्यानो घाम है, मैले त्यो कुरोलाई अनुभव गर्दै प्रभुलाई धन्यवाद, प्रभु तपाईँको जसरी यो घामले मेरो जीवनमा नि न्यानोपना, जाडोको अवस्थामा न्यानोपना ल्याइरहेको छ, त्यस्तै नि म तपाईँमा भरोसा राख्दछु, हरेक बिहानी तपाईँले राखिदिनु भएको तपाईँबाट आउने त्यो नयाँ कृपा, नयाँ अनुग्रह, तपाईँबाट आउने त्यो प्रेममा प्रेमभित्र नि म आफू डुब्न चाहन्छु। हालेलुया, हालेलुया, परमेश्वरले के भन्दै हुनुहुन्छ, मलाई ध्यान लगाएर सुन। अब यो 2026 प्रवेश गर्दै गर्दा म प्रभुलाई धन्यवाद दिइरहेको थिएँ, प्रभु तपाईँ चाहिँ यति विश्वासयोग्य परमेश्वर हुनुहुन्छ, जे जे शैतानले नि कतिजना विश्वासीहरूको जीवनमा चोरेर लगेको थियो नि त्यो सबै फिर्ता लिएर आउने, 7 गुणा फिर्ता लिएर आउनेछ। हालेलुया, परमेश्वरले नि त्यो हाम्रो किरा फटिङ्ग्राले खाएर गएको त्यो सालहरूलाई पनि परमेश्वरले नयाँ गरी फर्काएर ल्याउनुहुनेछ। हालेलुया, त्यो झाडी, त्यो उब्जनी नहुने जमिन, उब्जनी नहुने हृदयलाई पनि परमेश्वरले परिवर्तन गर्दै हुनुहुन्छ, त्यो कहिले पनि रेस्टोर हुन बनिन नसक्ने सम्बन्धलाई पनि परमेश्वरले यो समयमा जाँदै गर्दा नि उहाँले जोड्दै हुनुहुन्छ। हालेलुया, यदि तपाईँ विश्वास गर्नुहुन्छ, यदि मलाई सुन्दै हुनुहुन्छ भने परमेश्वरको वचनमाथि विश्वास गर्नुहोस् है। बाइबलले के भन्दैछ, त्यो बिग्रेको अवस्थाहरूमा, ओ त्यो भत्किएको अवस्थाहरूमा पनि नि, त्यो तपाईँको जिन्दगी अब हुँदैन, उडन पुत्रको अब जिन्दगी उसले हुँदैन भन्दै थियो, जसै ऊ पिताको घरमा फर्केर आउँदै गर्दा नि उसको लागि नयाँ बाटोहरू बनिएको छ, पितासँग फेरि नयाँ सम्बन्ध, यति गहिरो प्रेम भएको छ। आज म तपाईँहरूलाई

0: उत्साह दिन चाहन्छु। परमेश्वरले के भन्दै हुनुहुन्छ भने नि, तपाईँको पनि त्यो बिग्रिएको अवस्थाहरू होला, तपाईँको पनि त्यस्तो हेर्दै गर्दा बनिँदैन होला भनेर सोचिरहेको अवस्थाहरूमा परमेश्वरले नयाँ काम गर्न लागिरहनु भएको छ। हालेलुया! तपाईँको परिवारमा, तपाईँको व्यक्तिगत जीवनमा, ओ मण्डलीमा, देशमा, तपाईँ बसेको जग्गामा नि परमेश्वरले आश्चर्य काम गर्दै हुनुहुन्छ। यदि तपाईँ विश्वास गर्नुहुन्छ भने तपाईँले आमेन भन्न सक्नुहुन्छ। हालेलुया! जब हामी परमेश्वरमा भरोसा राख्छौ, ओ उहाँको वचनलाई सुनौ, यहाँ प्रभुले के भन्दैनन्छ, ओ म मरुभूमिमा, ओ त्यो जग्गाहरूमा म नयाँ काम गर्दैछु। तपाईँको जिन्दगी तितो भएर बितेको होला 2025 साल, खल्लो सबै कुरो भएर पनि केही नभएको जस्तो भएको होला, तर यो जस्तै तपाईँ यो समयमा आउँदै गर्दा प्रभुलाई धन्यवाद दिन लाग्नुहोस्। त्यति मात्र होइन, बाइबलले के भन्दैछ, धन्यवादी भएर जब हामी परमेश्वरको आवाजलाई सुन्छौँ, परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, उहाँले हाम्रो जीवनलाई, त्यो भत्केको जीवनलाई फ्रुटफुल बनाउँदै हुनुहुन्छ। हालेलुया! त्यो आशिषको झरीहरू त्यो मरुभूमिमा कस्तो राम्रो हुन्छ, जस्तै तपाईँलाई उदाहरण दिन चाहन्छु। जब हामी प्रस्थान 14 अध्यायमा हामी थाहा पाउँछौँ नि, इजरायललाई तिर्खा लाग्दै गर्दा कति गाह्रो अवस्था हुँदै गर्दाखेरि आज परमेश्वरले पानीहरू मरुभूमिमा जुटाउनु भएको छ, बाटोहरू बनाउने योजनाहरू त्यहाँ कता जाने, मलाई सबैभन्दा चाहिँ याद, हामी तपाईँले याद गर्नुभयो भने त्यहाँनिर तपाईँले हेर्दै गर्नुहुँदा इजरायलीहरूको लागि, उनीहरूको लागि बाटै नहुँदा पनि असम्भव देखिएको, त्यो अगाडि समुद्र हुँदै गर्दा, अब उता पारी जाने जग्गा नहुँदै गर्दा पनि उनीहरूले परमेश्वरमाथि भरोसा राख्दै गर्दा नि परमेश्वरले त्यहाँ बाटोहरू भयो, नदीहरूमा के गर्नुभएको छ, बाटोहरू बनाउनु। तपाईँलाई मेरो जीवनमा पनि नि, अब नदी भनेकै नदीलाई हामी दुई भाग गर्न सक्छौँ, सक्दैनौँ, तर त्यस्तो जिन्दगी तपाईँले आफ्नो आँखाले हेर्दै गर्दा चाहिँ नि असम्भव देखिएको कुरा चाहिँ परमेश्वरको उपस्थितिमा लिएर आउनुहोस्। हालेलुया! अनि धन्यवाद दिन लाग्नुहोस्। परमेश्वरले त्यो हाम्रो लागि असम्भव भएको कुराहरूलाई नि सम्भवमा परिवर्तन गर्नुहुनेछ। हालेलुया! अनि परमेश्वरको वचनले हामीलाई यो उत्साह दिन्छ। जब तपाईँले कलसी 3:1-2 पढ्नुभयो, उहाँले के भन्नुभयो, माथिको कुरोलाई विचार गर। आज तपाईँ र म चाहिँ ख्रिस्ट येशूमा बसालिएका हौँ, ख्रिस्ट येशूमा हामीले विश्वास गरेर हामी ख्रिस्टसँग बसालिएको कारणले गर्दा अब हामीलाई यो संसारले के भन्छ, शरीरको कुरोहरूको पछि लाग्ने होइन, तर परमेश्वरले आज्ञा के गर्नुभएको छ, माथिको कुरो भनेको के हो, परमेश्वरले राखिदिनु भएको योजनाहरूमा हेर्ने। यीशुतर्फ हिब्रू 12 अध्यायमा यीशुलाई चाहिँ आफ्नो है, जो चाहिँ हाम्रो विश्वासको सुरु र अन्त हुनुहुन्छ, उहाँलाई हेर्ने काम हाम्रो। हालेलुया! जस्तै हामी यीशुलाई हामी हेर्छौँ, ओ जस्तै उहाँको आवाजलाई सुन्छौँ, जस्तै हामी धन्यवादी जीवन हामी जिउन थाल्दछौँ, परमेश्वरको योजना हाम्रो जीवनमा हामी छ्याङ्गसँगले देख्न सक्दछौँ। हालेलुया! उहाँले राखिदिनु भयो, अगाडिबाटै तयार गर्नुभएको बाटोहरूलाई हामी थाहा पाउन सक्दछौँ। त्यति मात्र होइन, बिलाप 3:23 मैले तपाईँलाई के भने, परमेश्वरले राखिदिनु भएको त्यो अनुग्रह, ओ उहाँले राखिदिनु भएको त्यो कृपालाई, ओ त्यो मिठो प्रेम न्यानोपनालाई हामी थाहा पाउन सक्दछौँ। आमेन! आजको यो वचनद्वारा म तपाईँलाई यो उत्साह दिन चाहन्छु, तपाईँको भलाइ हरेक परिस्थितिमा बिग्रेको असाल भयो होला, तपाईँको तपाईँले सोचेको जस्तो विगत साल भएन होला, तर परमेश्वरको उपस्थितिमा आउनुहोस् है। उहाँको वचनले के भन्दैछ, धन्यवाद भएर यो साललाई सुरु गर्नुहोस्, ओ धन्यवाद दिन लाग्नुहोस्, धन्यवाद दिन गनगनाउन नथाल्नु, क्षमा दिने ठाउँमा क्षमा दिन, जसरी प्रभु यीशुले क्षमा दिनुभयो। पुरानो कुरोहरूलाई होल्ड गरेर नै हामी नयाँ कुरो चाहिँ हामी गर्न सक्दैनौँ है। हिजो अस्ति हाम्रो घरमा, हाम्रो सिङ्क, हाम्रो यो किचनको सिङ्कमा भाँडा धुने जग्गा हुन्छ नि, त्यहाँनिर सिङ्कको पाइपहरू टुटेको थियो, अनि यति पानी ड्रिप, पानी चुक्को चुकै चुक, कहाँको के भएको हामीलाई पत्तै भएन, अनि प्लम्बरलाई हामीले त्यो पानीको त्यो बनाउने मान्छेलाई हामीले बोलायौँ है। अनि उसले बोलाउँदै गर्दा, तपाईँहरूको यो पाइप पुरानो भएको रहेछ, अनि पाइप मात्र होइन, त्यो भित्रको वासर पनि रहेन, अनि त्यो सबै कुरोहरू ल्याएर पाइप, पुरानो पाइपलाई काटेर जबसम्म त्यो पुरानो पाइप लगाइरहँदा नि के भयो, त्यो पानी ड्रिप भएको भएकै भयो। अनि प्लम्बरले के गर्यो, त्यो पाइप चाहिँ काटेर पुरानो पाइपलाई फ्याँकिदिएर जस्तै नयाँ पाइप जोड्दै गर्दा नि पानी सररर कति मजाले बगेर गयो, अनि त्यहाँ पानी चुने कुरो नै भएन। आज मैले तपाईँलाई बताउन चाहेको, तपाईँ र मैले नयाँ कुरो हेर्न चाहने, हाम्रो परिस्थिति बदलेको हेर्न चाहने भने के गर्नु पर्यो, पुरानो कुरोलाई फ्याँक्नु पर्यो, पुरानो विगतको त्यो तपाईँले भित्र राखेको त्यो कुरकुराटलाई, हृदयको त्यो तितोपनालाई फ्याँकिदिनु पर्यो। जसै हामी त्यसलाई फ्यालेर परमेश्वरको आवाजलाई सुन्दछौँ नि, ओ हरेक बिहानी हाम्रो लागि परमेश्वरको अनुग्रह चाहिँ नयाँ नयाँ छ। आमेन आमेन। हामी उहाँको योजनालाई थाहा पाउन चाहँदो सक्दछौँ। आज म तपाईँलाई यो उत्साह दिन चाहन्छु, निराश नहुनुहोस्, हताश नहुनुहोस्। अरूले चाहिँ साल त्यतिकै बिताउँछन्, तर हामी चाहिँ परमेश्वरलाई धन्यवाद दिएर उहाँको महिमा गर्दै हामी यो दिनहरूमा परमेश्वरको महिमाको कामलाई हामी गर्नेछौँ, अनि उहाँको योजनाहरूलाई थाहा पाउनेछ। आमेन। परमेश्वरले तपाईँले सबैलाई आशिष दिउन्। जय मसीह।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 9183888444 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
5: र 9818-25-12-40 9818-25-12-40

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

डराउने छैन।

0: बाजे कता
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै ग्रेस इलेक्ट्रो वाल छोडे छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
2: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
3: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38
4: टाइम चेक यति बेला बिहानको 8 बज्यो

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेषता जय मसीह तथा नमस्ते। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सृष्टि चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गएको छु। एफिसी 4:20 पढ्न गएको छु। एफिसी 4:20 तर तिमीहरूले ख्रिस्टलाई यसरी सिकेका छैनौ। आमीन। यहाँनिर हामी प्रभु यीशु मसीहलाई विश्वास गरेका अनि ग्रहण गरेकाहरूको लागि यहाँ एउटा सन्देश छ। हामीले यसरी सिकेका छैनौ भन्नुको अर्थ प्रभु यीशु मसीहलाई हामीले कसरी कुन प्रकारले के भनी ठानेर ग्रहण गर्यौं र प्रभु यीशु मसीहलाई ग्रहण गरिसकेपछि हाम्रो जीवन के कस्तो हुनुपर्छ। म यहाँ फेरि मत्तीको 11:28-30 पढ्छु, जसद्वारा हामीले एपिसीको 4:20 हामीले हेर्न सक्छौ अथवा त्यस अनुसार जीवनलाई हामीले मदत पुर्याउने हामीले आधार पाउन सक्छौ। हामीले एपिसी 4:20 पढेको छौ अहिले, अनि मत्ती 11:28-30 पढ्दैछु। प्रभु यीशु मसीहले भन्नुभयो, हे सबै परिश्रम गर्ने र बोझले दबिएकाहरू हो, म कहाँ आऊ अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख र मबाट सिक, किनकि म नम्र र हृदयमा दीन छु, अनि तिमीहरूले आफ्नो मनमा विश्राम पाउनेछौ। 30, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ। आमेन। यहाँ प्रभु यीशु मसीहले मबाट सिक्नु भनेर भन्नुभएको छ। जुवा भनेको आफूले लिनुपर्ने, झुक्नु पर्ने, शरण पर्नु पर्ने, भोग्नु पर्ने, तान्नु पर्ने कुरो दर्शाउँछ। तर झुक्नु पर्ने, तान्नु पर्ने, भोग्नु पर्ने भए तापनि गाह्रो होइन, अरू तेरोबाट हेर्दा गाह्रै जस्तो लाग्छ। ख्रिस्ट प्रभु यीशुलाई ग्रहण गरेर जिउनु गाह्रो छ यो संसारमा भने जस्तो धेरैले माने तापनि यो गाह्रो कुरो होइन। प्रभु यीशु मसीहले भन्नुभयो सजिलो भन्नुभयो। हामी प्रभु यीशु मसीहलाई चिनेर जानेर बुझेर विश्वास गरेर ग्रहण गरेर उहाँको लागि उहाँको परिवार भएर जिउने मानिसहरूको लागि हामीलाई अति नै सहज र अति नै धन्यवादी, हामी अति नै नम्रताको साथमा पहिला सुरु त परमेश्वर प्रति अनि अरू मानिसहरू प्रति हामीहरू अति नै संवेदनशील भएर होसियारीसँग सजगता अपनाएर जिउने हामीमा त्यो ज्ञानहरू हुँदछ। र त्यसले गर्दाखेरि प्रभु यीशु मसीहबाट हामीले जे कुरो सिक्यौं त्यो कुरो आफ्नो जीवनमा प्रकट गर्नु, प्रदर्शन गर्नु, झल्काउनु पनि पर्दछ। सिकेको कुरो एउटा छ, हाम्रो गुरु, हाम्रो सृष्टिकर्ता, हाम्रो परमेश्वर एक प्रकारले हामीलाई सिकाउनु भयो, बुझाउनु भयो, बताउनु भयो, डोराउनु हुँदैछ, दर्शाउनु हुँदैछ हामीलाई। दिन प्रतिदिन उहाँको आत्माद्वारा हामीलाई डोर्याउनु हुन्छ, निर्देशन दिनुहुन्छ, उहाँको वचन हाम्रो हातमा दिनु भएको पनि छ, अनि उहाँको पवित्र आत्माको बपतिस्मा पनि हामीलाई दिनुभएको छ अथवा दिनुहुन्छ। पवित्र आत्माको बपतिस्मा पाएको छैन भने पनि त्यो चाहिँ पवित्र आत्माको बपतिस्मा हो। एउटा चाहिँ प्रभु यीशु मसीहलाई ग्रहण गर्दा पवित्र आत्माको छाप हामीमा पहिले लागिसकेको हुन्छ र हामीले प्रभु यीशु मसीहलाई चिनेर जानेर बुझेर विश्वास गरेर ग्रहण गरेर उहाँको मार्गमा हिँड्नु पर्ने हुन्छ। प्रभु यीशु मसीह जो स्वर्ग पृथ्वीको मालिक, सृष्टिकर्ता, सर्व अधिकारी, सर्व सम्पन्न हुनुहुन्छ, सर्वव्यापी, सर्वभौमिक हुनुहुन्छ, सर्व सम्पन्न परमेश्वर, उहाँ यस्तो भयानक अद्वितीय परमेश्वर हुनुहुन्छ। तर पनि उहाँले भन्दै हुनुहुन्छ, म नम्र हृदयको छु भनेर, म विनय छु, नम्र छु भनेर भन्दै हुनुहुन्छ। भनेदेखि हामी उहाँको छोराछोरी, उहाँको सन्तान, उहाँको सृष्टिहरू, सृजनाहरू हौ। कसरी हामी उहाँको सानमा पहिला त कसरी जिउनु पर्ने र उहाँको सारा प्राकृतिक सृष्टि मानिसहरूको अगाडि कसरी जिउनु पर्ने, चाहे जुनसुकै धर्म, जाति, जुनसुकै देशका मानिसहरू किन नहुन्, हामीहरू परमेश्वरको खातिरमा परमेश्वरलाई सम्झेर कसरी हामीले जिउनु पर्ने हो, जिउने तरिकाहरू हामीले आफै जान्नु पर्ने बुझ्छौ। म एफिसी 4:21 पनि पढ्छु। एफिसी 4:21 यसुमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँको सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने हामी प्रभु यीशु मसीहको वचन उहाँको शिक्षा हामीले सुनेका छौ भने र सिकाइएका छौ भनेर भनेको छ र तपाईँ हामीले कसरी जिउनु पर्ने हामीलाई थाहा छ, जान्नु पर्छ। त्यसले गर्दा हामी प्रभु यीशुलाई ग्रहण गरेकाहरू सधैँ संगति भन्छौ, प्रार्थना संगति, साँझ बिहान दिउँसो पनि, अनि हप्तामा एकपल्ट त एक दिन त मुख्य दिन नै प्रभुको दिन भनेर हामी भेला हुन्छौ र त्यो दिन हामीले प्रार्थना गर्ने र सिक्ने सिकाउने दिन हुन्छ र हामी आफूलाई ठूलो बनाउने, आफ्नो आदर देखाउने, मान पाउनु त्यसको लागि होइन, तर हाम्रो भेला भाई परमेश्वर जस्तो बन्न, परमेश्वर सृष्टिकर्ताको अगाडि परमेश्वरलाई मन पर्ने काम कसरी गर्नुपर्ने भन्ने कुरो हामीले सिकिरहेका हुन्छौ, सिकाइरहेका हुन्छौ। आफूलाई प्रदर्शन गर्ने, आफ्नो गर्व, परमेश्वरले हामीलाई दिनुभएको आशिषको गर्व गरेर अरूलाई देखाउने, अनि आफूलाई ठूलो बनाउने, आफ्नोलाई ठूलो बनाउने, अनि कसैलाई चाहिँ तल बनाउने, त्यस्तो प्रकारको व्यवहार हामीमा हुँदैन। यहाँनिर एफिसीको चार अध्यायमा हामीले त्यही हामीले पढेको छौ, यहाँनिर एफिसीको चार अध्यायसम्म 20 र 21 मैले पढेको छु, अब म 26 पढ्छु। एफिसीको 4:22-26 पढ्छु। तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो चाहिँ धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाऊ, अनि त्यस नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सिजिएको छ। यसकारण झुटलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल, किनकि हामी एक अर्काका अङ्गहरू हौ। 26 रिसाऊ तर पाप नगर, घाम अस्ताउन भन्दा पहिल्यै तिमीहरूको रिस मरोस्। आमिन। हामीले विभिन्न परिस्थितिको सामना गर्नुपर्ने हुन्छ संसारमा, तर रिस उठ्ने कुरो पनि हुन सक्छ, तर रिसलाई पालिराख्ने, साँची राख्ने, अनि रिस उठ्दा आफूलाई ठूलो बनाउने, रिस उठेको बेलामा बोलिहाल्ने, केही काम गरिहाल्ने, निर्णय गरिहाल्ने होइन, रिस उठ्दा नबोल्ने अथवा त्यसलाई बसमा राख्ने, रिसलाई बसमा राख्ने, नियन्त्रण गर्ने, भविष्य सम्झिने, रिस उठ्दाखेरि भविष्य सम्झिने हामीहरू हुनु पर्दछ। अनि त्यसो गर्दा हाम्रो जीवनमा परमेश्वरको अनुग्रह अनि आशिष हुँदछ। 22 हामीलाई पुरानो स्वभावलाई, आफ्नो पुरानो स्वभावलाई, मानसिक स्वभावलाई, जो अरू मान्छेमा पनि देख्छौ जसले प्रभु यीशुलाई ग्रहण गरेको छैनन् उनीहरूमा त्यो गुणहरू कति छ, सबैमा होइन, सबैले त्यस्तो गुण देखाउँदैन, बुद्धिमानी हुन्छन्, कतिजना कमजोरी हुन्छन् देखाउँछन्, र त्यस्तो स्वभाव, आफ्नो शारीरिक स्वभावहरू गुण प्रकट नगर भनेर यहाँ बताएको छ 22। अनि 23 चाहिँ नयाँ मान्छे, नयाँ स्वभाव धारण गर अथवा प्रभु यीशु मसीहलाई ग्रहण गरेपछि मान्छे कस्तो हुन्छ, कस्तो हुनुपर्ने, मबाट सिक भन्नुको माने म विनय र नम्र हृदयको छु भनेर भन्नुभएको छ। मेरो जुवा पनि हलुका र सजिलो भन्नुभएको छ। हामीले अरूसँग व्यवहार गर्दा, काम गर्दा अरूलाई सजिलो हुनुपर्ने, अरूलाई सजिलो लाग्ने कुरो गर्नुपर्छ र झुटको कुरो होइन सत्य बोल्नुपर्छ भन्ने यहाँ बताउनु भएको छ। र तपाईँ र मैले पापबाट आफूलाई जोगाउनु पर्छ। यदि हामी तपाईँ र मैले यसरी परमेश्वरलाई मनपर्ने काम गर्यौँ भने परमेश्वरले तपाईँ र मलाई आउँदो समयमा पनि आशिष दिनुहुन्छ। पुरानो स्वभावलाई, पुरानो गुणलाई, जो परमेश्वरको सानेमा ठिक छैन त्यो मान्छेको सानेमा पनि ठिक हुँदैन, होसियारले त्यसलाई हामीले इन्कार गर्नुपर्छ, अनि चाहिँ यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। सृष्टिकर्ता हाम्रो परमेश्वर एक मात्र हुनुहुन्छ, चाहे पृथ्वीको जुनसुकै राष्ट्र, जुनसुकै देश, भाषा, जाति किन नहौ, धनी गरिब ठुला सानो सबै, त्यति मात्र नभएर सबै प्राकृति, सबै सृष्टिहरूका परमेश्वर सृष्टिकर्ता एउटै मात्र हुनुहुन्छ। भाषै पछि, धर्मै पछि, देशै पछि, जाति पछि होइन, एउटै हुनुहुन्छ र उहाँको स्वभाव, उहाँको गुण भन्दै हुनुहुन्छ, म नम्र छु, विनय छु र मेरो जुवा हलुका सजिलो भन्नुभएको छ। तपाईँहरू मैले यसलाई सफलता र उन्नतिको रूपमा लिन सक्छौ। हामीले चाहे घरको मान्छेलाई होस्, चाहे समाज गाउँलाई होस्, अप्ठ्यारो पर्ने कुराहरूबाट जोगाउनु पर्छ, जोगिनु पर्छ। हामीले जब अरूलाई अप्ठ्यारो हुने कुरो गर्छौ आफूलाई पनि अप्ठ्यारो पर्छ, आज नहोला तर समयमा अप्ठ्यारो हुन्छ, त्यसले गर्दाखेरि तपाईँहरू मैले जोगिनु पर्ने हुन्छ। अभिगेलले दाउदलाई जोगायो, दाउद रिसाको बेलामा उसले धेरै ठूलो हत्या गर्ने, धेरै ठूलो काण्ड गर्ने हिसाबले त्यस्तै मानिसहरूको भीड़ लिएर गए थियो, 400 मान्छेको भीड़, जमानहरूको भीड़ लिएर गएको थियो, तर अभिगेल एउटा नारीले जोगायो, तपाईँ र म सधैँ तत्परताको साथमा रहनुपर्छ, अरूलाई बचाउने प्रयासमा रहनुपर्छ। सिपाहीहरू, सेनाहरूको बीचमा एउटा नारीले के गर्न सक्छ र, तर उसले गर्यो, उसले बोल्न सक्यो, गर्न सक्यो। तपाईँ र म पनि प्रार्थनामा, वचनमा परिश्रम गर्छौँ भने हामीले देशलाई र अरू देशलाई पनि जो अहिले लडाईँ भइरहेको छ बचाउन सक्छौ। हामी हाम्रो प्रार्थनाद्वारा, हाम्रो भेला भएद्वारा अरूको भलाई गर्न सक्छौ, यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। त्यति मात्र नभएर दाउदलाई अभिगेलले पछि हुने नराम्रो दुर्दशाहरूबाट बचाएको मात्र होइन तर वर्तमानमा पनि बचायो, अनि त्यति बेरको जवानहरूलाई पनि राम्रो भयो उसले धेरै कुरो असल कुरो बोकेर हिँडेको थियो, उनीहरूलाई दिनु सक्यो, उसको साथमा धेरै मान्छेहरू साथमा ऊ गएको थियो गएकी थिए र आफूलाई पनि बचायो। नभए घर परिवारमा दुर्दशा भएको भए दाउदलाई मात्र वर्तमानमा मात्र होइन तर भविष्यमा नराम्रो हुन्थ्यो, दाउदलाई मात्र नराम्रो हुने थिएन, अभिगेलको सम्पूर्ण परिवारलाई। उसँग ऊ पनि एउटा धनी परिवारको थिए, उसको परिवार श्रीमान धनी मान्छे थिए, महान मान्छे थिए, धेरैजना उसको घर परिवारमा थिए, धेरै महामारी ठुलो महामारी हुन्थ्यो, बचाउन सक्यो। तपाईँ र मेरो पनि बोली वचन स्वभावमा सुन्दरता छ, नम्रता छ, बुद्धिमानी छ भने हामीले आफू आफ्नो परिवार आफूसँग भएको साथी छिमेकी देशलाई पृथ्वीलाई बचाउन सक्छौ, यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। प्रभु यीशु मसीहले भन्नुभयो मबाट तिमीले यस्तो कुरो सिकेनौ भनेर, अथवा मबाट सिक्नु भनेर भन्नुभयो मध्य 11 चाहिँ चारको विषयमा चाहिँ प्रभुबाट नसिकेका कुराहरू आफ्नो आफ्नै जिद्दी जबरजस्तीमा सिक्नु गर्नु बोल्नु हुँदैन। र स्वतः सफलता र उन्नतिको सन्देश सुनिदिनु। धन्यवाद। जय मसीह। नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भेटसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर, यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यस कहाँ ल्याइदेऊ, तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ, मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राणदण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन, घुस नखाओ किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इस्राएलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इस्राएलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इस्रायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनु भयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी

दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन। परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई चाहिँ आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु। हुन सक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एक मत हुन्छन्। राम्रो कुराका निम्ति एकमत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एकमत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीडको पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिन माग गर्ने मानिसहरू पनि भीडमा थिए। भीडले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीडको पछि नलागौ, बरु आफ्नो विवेक प्रयोग गरौं। अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीडको कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीडकै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीडकै कारणले गर्दा हाम्रो आर्थिक अवस्था पनि खस्किराखेको हुन्छ। अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो स्वविवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात झुट घुस खाने कुराहरू अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नु पर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौं? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई
संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौं। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्ण अनुग्रह कृपा र शान्ति। हाम्रो जीवनमा उच्च विचारहरू र इच्छाहरू हुन्छन्, होइन त? जीवनमा केही कमाउने र जम्मा गर्ने इच्छा पनि हुन्छ। तपाईँलाई भएको छ? कुनै नराम्रो कुरा होइन। यसकारण बिस्तारै बिस्तारै जीवनको लक्ष्य धेरै मानिसहरूको जीवनमा धन सम्पत्ति जम्मा जम्मा जम्मा गर्दै जाने एउटा लक्ष्य नै बन्छ। धन जीवनमा निश्चय नै चाहिन्छ, तर धन कमाउनलाई जीवनको लक्ष्य बनाउनु त्यति राम्रो हुँदैन। जीवनमा अरू पनि धेरै कुराहरू छन् जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ, होइन त? म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मेरा श्रोता मित्र, म तपाईँ प्रति धन्यवादी छु। यसरी तपाईँ यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा देख्नुहुन्छ, सुन्नुहुन्छ, प्रतिक्रियाहरू हामीलाई लेख्नुहुन्छ र यी सबै कुराहरूले हामी धेरै प्रोत्साहित भएका छौं। हामीलाई सान्त्वना मिलेको छ, उत्साह मिलेको छ। धन्यवाद। आउनु सधैँ आज पनि एउटा अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति

0: एक दिन सर्वशक्तिमान परमेश्वर तपाईँको अघि आउनुभयो र तपाईँलाई आफूले चाहेको वरदान माग्ने आज्ञा दिनुभयो। म सानो छँदा धेरै पल्ट यस्ता सपनाहरू देखेँ, जुन सपनामा मैले थुप्रै थुप्रै पैसाका झोलाहरू बोराहरू बोकेर हिँडिरहेको थिएँ। के गर्ने, अब जीवनको धेरै वर्ष बितेर गइसके, हिजआज यस्ता किसिमका कुनै सपना विपना मेरो अगाडि आउनै छाडिसके। तपाईँ के माग्नुहुन्छ होला? यदि परमेश्वरले तपाईँलाई माग भनेर भन्नुहुन्छ भने के माग्नुहुन्छ होला? सायद तपाईँले धेरैवटा कुराहरू सोच्नुहुन्छ होला, होइन? सायद तपाईँ भन्नुहुन्छ होला, परमेश्वर एकछिन पर्खनुहोस्। सायद कलम कापी लिएर तपाईँ बस्नुहुन्छ होला, विचार गर्नुहुन्छ होला, सायद तपाईँलाई के माग्ने, सम्पत्ति, शिक्षा, आदर, सम्मान, शक्ति, अधिकार के माग्ने भनेर निर्णय लिन गाह्रो पर्छ होला। झन् यस्तो बेला झट्ट निर्णय गर्नुपर्ने त कति गाह्रो हुन्छ, होइन त? एकदमै गाह्रो पर्छ। बाइबलमा एउटा घटना छ यस्तै, म तपाईँलाई त्यो बताउन चाहन्छु। यस घटनाले हामीलाई जीवनको दर्शन दिन्छ, जीवनको उद्देश्यलाई औंलाउँदछ। यो घटना पवित्र बाइबलको पहिलो राजाको 3:1-15 खण्डमा हामी पाउँदछौ। सोलोमन राजा अघि परमेश्वर प्रकट हुनुभएको छ। यो घटना हामी यहाँ बडो रोचक रूपले प्रस्तुत भएको देख्दछौ। परमेश्वरले सोलोमन राजालाई दर्शन दिनुभयो र उसलाई के चाहिन्छ भनी सोध्नुभयो। सोलोमन राजा पनि परमेश्वरको भक्ति गर्ने व्यक्ति थिए। उनको हृदयमा परमेश्वरको सेवाप्रति सही मूल्यांकन र दृष्टिकोण थियो। राजा सोलोमनले अति अचम्मका जवाब दिनुभयो। तिनको जवाब संसारको कुनै पनि वस्तुसँग सम्बन्धित थिएन। सोलोमनले त परमेश्वरसँग धन सम्पत्ति, मान शक्ति नमागेर ज्ञान बुद्धि पो मागे। तिनको माग परमेश्वरको दृष्टिमा प्रशंसनीय थियो। धन नमागे पनि तिनी संसारमा हेर्नुहोस् त पछि गएर एक एकदमै धनी व्यक्ति भए। उनको विषयमा त इतिहासका प्राचीन पानाहरूमा पण्डुलिपिहरूमा धेरै कुराहरू लेखिएका छन्। उनको जवाब परमेश्वरलाई त्यस घड़ी यस्तो थियो, यो 7:9-3 अब हे परमप्रभु मेरा परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्रै छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास, यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको माझमा छु जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल र खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र? हेर्नुहोस् त परमेश्वरलाई सोलोमनले के भने। राजा सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निदो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तलाई बुद्धिमान र निदो गर्न सक्ने मन दिनेछु कि तेरो अघि त जस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिले अरू कोही हुने छैन। त्यसबाहेक तैले नमागेका ती कुरा अर्थात धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरू मध्ये कुनै पनि तेरो बराबरी हुने छैन। कस्तो जवाब परमेश्वरले राजा सुलेमानलाई दिनुभयो, कति अचम्मको कुरा, होइन त? सही ज्ञानलाई परमेश्वरले प्रेम र आदर गर्नुहुन्छ, किनभने यिनै कुराले मान्छेको चरित्रलाई पनि त निर्माण गरेको हुन्छ। संसारको दृष्टिमा ज्ञानको धेरैवटा स्तरहरू छन्। उच्च शिक्षा पाएर समाजमा प्रभावित व्यक्तिलाई ज्ञानी भनिन्छ, तर सही बुद्धिको स्तर सांसारिक कुराहरूमा आधारित हुँदैन। यही कुरा पवित्र बाइबलको याकुबको पत्री 3:13-18 खण्डमा हामी पढ्दछौ। तिनीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। तर यदि तिनीहरूका हृदयमा कठोर ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यलाई झुटा नबनाऊ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो। किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छन् त्यहाँ भाँडभैलो र हर किसिमको भ्रष्ट काम हुन्छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। भर्खरै मैले पाठ गरेको यो कुनै कविता होइन, कुनै श्लोक होइन, यो त पवित्र धर्मशास्त्र बाइबलको याकुबको पत्री 3:13-18 खण्ड हो। परमेश्वरको जीवित वचन। सही ज्ञानको लक्षण नम्रता र शुद्ध चाल चलन हो। यस्तो ज्ञान हामी शिक्षा डिग्रीबाट हासिल गरेर वा घुस दिएर प्राप्त गर्न सक्दैनौ। हिजो आज त घर बसी होइन, यी कम्प्युटरहरू खेलाइ खेलाइकन पनि थुप्रै डिग्रीका प्रमाण पत्रहरू हात पार्न सकिन्छ। हो, पैसा चाहिँ तिर्नै पर्छ। हिजो आजको ज्ञान बुद्धि पनि कति महँगो छ, होइन त? घरमा यदि तपाईँका छोराछोरीहरू छन् भने तपाईँलाई राम्ररी थाहा छ कति महँगो छ स्कूलमा नानीहरू पढाउन। अझै उच्च शिक्षाको निम्ति त लाखौं लाख पर्छ त हौ। खै कहाँबाट मानिसले पैसा ल्याउन सक्छन्? अनि त्यही पैसा फेरि क्षतिपूर्तिको निम्ति नानाथरीको काम गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, परमेश्वरको ज्ञान बुद्धि प्राप्त गर्ने सोलोमन राजा यस कुराका स्पष्ट उदाहरण हुन् कि परमेश्वरबाट पाउने ज्ञानको लक्षण नम्रता र शुद्ध जीवन। मानिसको जीवन एउटा मरूभूमि जस्तै हो, सुक्खा मरूभूमि जस्तै। त्यसमा आफै आफ कुनै किसिमको भलाइ उत्पन्न हुँदैन। तर यस किसिमको जीवनमा ईश्वरीय ज्ञान छ भने शान्ति र आनन्द अझै बढ्दै जान्छ। याकुब 3:16-17 भन्दछ, जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाँडभैलो र हर किसिमको भ्रष्ट काम हुन्छ, तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। आमेन। परमेश्वरको वचनले भन्दछ कि यदि हाम्रो जीवनमा ईर्ष्या, डाहा, क्रोध, पक्षपात, कपट आदि छ भने त्यो सबै दुष्टता, अन्धकार, संसार र शरीरबाटको हो। यदि यस्तो किसिमको अवस्था छ भने आत्मिक कहलिने मानिसहरूले पनि शारीरिक हतियार प्रयोग गरेको जस्तै हो। परमेश्वर चाहनुहुन्छ हाम्रो जीवनद्वारा ख्रिस्टको प्रेम प्रकट हुनुपर्छ, अरूले हाम्रो जीवनबाट ख्रिस्टको प्रेम प्रकट भएको देख्नुपर्छ। तर जब हामी आफ्नो स्वार्थ पूरा गर्नपट्टि लाग्छौं तब हामीद्वारा शारीरिक कुराहरू प्रकट हुन्छन् र हामी अन्जानमा अन्धकारका हतियारहरू बन्दछौ। परमेश्वरको ज्ञान प्राप्त गरेको व्यक्तिले एउटा निष्कपट जीवन जिउँछ, निर्मल र कञ्चन। निष्कलङ्क जीवन जिउनु उसको हक अधिकार हुन्छ। परमेश्वरको ज्ञानको दावी गरेर पनि अपवित्र जीवन जिउने व्यक्ति परमेश्वरको आराधक होइन, ऊ त अन्धकारको उपासक हो जसले आफै परमेश्वर भएको दावी गर्छ। यो एउटा गम्भीर कुरा हो। परमेश्वरसित ठिक सम्बन्ध राख्ने व्यक्तिले ऊभित्र बास गर्नुहुने ख्रिस्टको स्वभावलाई पवित्र जीवनद्वारा संसारलाई प्रदर्शन गर्दछ, प्रकट गर्दछ। उसको भित्र जीवनको गहराईमा शान्ति र आनन्द हुन्छ। त्यो उसको अनुहारबाट कता कता कता कता देख्न पनि सकिन्छ। हामीलाई थाहा छ जीवनमा तनाव अशान्ति भएको कारण कति मानिसहरू आत्महत्या गर्छन्, यहाँसम्म कि आफ्नै चरित्रको पनि हत्या गर्छन्। तर येशूमा विश्वास गर्नेहरूको जीवनमा साँचो गहिराईमा शान्ति हुन्छ। उनीहरूको हृदय शान्ति र आनन्दले भरिएको हुन्छ। यो संसारका छालहरूभन्दा बलियो चट्टानमा उसको भरोसा हुन्छ। डराउनु पर्दैन। परमेश्वरको ज्ञान बुद्धिले भरिएको जीवन प्रेमले भरिएको हुन्छ। त्यस्तो जीवनको उद्देश्य परमेश्वरको आज्ञा पालन गर्ने हुन्छ। परमेश्वर प्रतिको उसको प्रेमको कारण ऊ परमेश्वरको आज्ञा पालन गर्न विवश हुन्छ। उसले मानिसको भन्दा परमेश्वरको भय मान्दछ। उसको जीवनले परमेश्वरको स्वभावलाई प्रदर्शन गरिरहेको हुन्छ। ऊबाट धेरै मानिसहरूले सान्त्वना पाउँछन्। उसको जीवनमा पक्षपात र कपटको कुनै ठाउँ हुँदैन। ज्ञानी गरीब शिक्षित अशिक्षित सबैको निम्ति उसको व्यवहार एक समानको हुन्छ। दुखीहरूलाई देखेर उसको हृदय पग्लन्छ। उसको जीवनबाट सदैव आत्माका फलहरू प्रदर्शन भइरहेका हुन्छन्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, के तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने होइन र? म आज टुङ्गिएको छु। हो, तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने हो। परमेश्वरको ज्ञान बुद्धि प्राप्त गरेर उहाँको पछि हिँड्न पाउनु यो धन्यको कुरा हो, यो आशिषको कुरा हो। ख्रिस्ट पछि लागेको जीवन केवल बोली वचनमा मात्र सीमित होइन, तर जीवनको हरेक क्षेत्रबाट हाम्रो जीवन प्रदर्शन हुनुपर्दछ। याद गर्नुहोस्, यो जीवन तपाईँ र मेरो हो। परमेश्वरले सहायता गरून् हामीलाई उहाँको सेवामा अगाडि बढ्न। Amen.
1: Time check. यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सबै कुरा गुमाउँदा के गर्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 33 यहाँहरूलाई स्वागत छ। कहिले काहीँ हामी सबैले ठूलो संघर्षको सामना गर्छौं, कठिन परिस्थितिहरू जुन हामीलाई भारी लाग्न सक्छ। जब हामीलाई लाग्छ कि सबै आशा हराएको छ, जब जीवनमा हामीले सबैभन्दा धेरै मूल्यवान चीजहरू हामीबाट खोसिएको जस्तो लाग्छ, तीन क्षणहरूमा हामी के गर्छौं? यो प्रश्नको जवाफ दिनको लागि हामी दाउदसँग सम्बन्धित एउटा सत्य कथालाई हेर्नेछौं। दाउदको जीवनमा केही समय त्यस्तो थियो जब उनले ठूलो विजय र सफलता हासिल गरे, जस्तै जब उनले गोलायतलाई मारे। यद्यपि अरू समयमा पनि यस्तो थियो जब उनले ठूलो विजय, विदारक र पराजयको अनुभव गरे। के यो तपाईँको जीवनमा चलिरहेको कथासँग पनि परिचित सुनिन्छ? दाउदको जीवनको एउटा नाटकीय घटनामा उनले आफ्नो सिपाहीहरूको सेनालाई सिगलमा रहेको आफ्नो गृह शिविर छोडेर आफ्नो पलिस्ती शत्रुहरूलाई खेद्न निर्देशन दिए। तिनीहरू गएपछि अमालेकीहरूले सिगलकमाथि आक्रमण गरे। पहिलो सामुएलको पुस्तक 30:3। जब दाउद र तिनका मानिसहरू सिगलकमा आइपुगे, तब तिनीहरूले शहरलाई आगोले भस्म पारेको र तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे। आफ्नो शहरलाई असुरक्षित छोडेर दाउदले ठूलो गल्ती गरेका थिए। पहिलो सामुएलको पुस्तक 30:4। यसर्थ दाउद र तिनीहरूसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। अमालेकीहरूले दाउदका दुवै पत्नीहरू, जसमा उनकी प्रिय अबिगेल पनि समावेश थिइन्, लगेका थिए। दाउदले आफ्नो व्यक्तिगत क्षतिको कारणले मात्र शोक गरेनन्। दाउदका सेनाका सबै मानिसहरू दुखी र क्रोधित थिए, किनभने तिनीहरूका छोराछोरीहरूलाई कैदीको रूपमा लगिएको थियो। ती मानिसहरू यति विचलित थिए कि तिनीहरूले दाउदलाई ढुङ्गाले हानेर मार्ने बारेमा कुरा गरे। आफ्नो जीवनको यो अत्यन्तै तनावपूर्ण क्षणमा दाउदले परमप्रभु आफ्नो परमेश्वरमा बल खोजे। पहिलो सामुएलको पुस्तक 30:7-8। तब दाउदले अहिमेलेकका छोरा पुजारी अबियाथारलाई एपोत ल्याउने हुकुम गरे र अबियाथारले त्यो ल्याए। जब दाउदले परमप्रभुलाई सोधे, के म यी लुटपिट गर्नेहरूलाई खेदु, के म उनीहरूलाई भेट्टाउन सकुला, उहाँले जवाफ दिनुभयो, उनीहरूलाई खेद, तैले उनीहरूलाई भेट्टाएर सबैलाई छुट्टाउनेछस्। पृथ्वीमा हाम्रो सबैभन्दा अन्धकारमय घडीमा हामीले चाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण पहिलो कदम भनेको परमेश्वरमा शरण लिनु हो। उहाँको प्रेमले हाम्रो अस्तित्वलाई तृप्त पार्न दिनुहोस्। उहाँलाई हामीलाई सान्त्वना दिन दिनुहोस् र त्यसपछि उहाँबाट आवश्यक बुद्धि खोज्नुहोस्, ताकि हामी जुन परिस्थितिमा छौं त्यसको सामना गर्न सकौं। दोस्रो कोरिन्थीको पुस्तक 1:3। परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। जब हामी गल्ती गर्छौं जसको कारणले हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, परमेश्वर हामीमाथि ठूलो दया गर्नुहुन्छ। उहाँ हामीलाई क्षमा र सान्त्वना प्रदान गर्न खुल्ला हातले त्यहाँ हुनुहुन्छ। दाउदले तुरन्तै अमालेकीहरूलाई खेदे, परमेश्वरको आज्ञा पालना गरे। उनले आफ्नो सेनाबाट 400 मानिसहरूलाई आफैसँग ल्याए। एक मिस्त्री दासबाट संकलन गरिएको जानकारीको माध्यमबाट दाउदले आफ्नो शहरमा आक्रमण गर्ने सबै अमालेकीहरूलाई पक्राउ गर्न र मार्न सक्षम भए। पहिलो सामुएलको पुस्तक 30:18-19। अमालेकीहरूले लगेका सबैजनालाई, तिनका दुई पत्नीहरू समेत दाउदले छुट्टाए। साना ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाउदले सबै कुरा पुनः प्राप्त गरे। प्रिय श्रोता, परिस्थितिहरू सधैँ जस्तो देखिन्छ त्यस्तो खराब हुँदैन। निराशाको तपाईँको सबैभन्दा अध्ययारो क्षणमा आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई प्रार्थना गर्नुहोस्। उहाँको सान्त्वना र उहाँको बुद्धि पनि खोज्नुहोस्। उहाँले तपाईँलाई जे गर्न निर्देशन दिनुहुन्छ त्यसलाई पालना गर्नुहोस्, अनि तपाईँले पक्कै पनि दाउदलाई दिएको मुक्ति देख्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
4: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। विवाहको मूल योजना। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। उत्पत्ति 2:24। विवाह गर्न सजिलो छ, विवाहित रहन गाह्रो छ। खुशी साथ विवाहित रहिरहनु जीवनको सबैभन्दा ठूलो चुनौती हो। किन? धेरै कारणहरू छन्। अवास्तविक अपेक्षाहरू, स्वार्थ, एकअर्कासँग खुला र सत्य कुराकानी गर्न अस्वीकार गर्नु, सम्झौता गर्न र क्षमा गर्न सक्ने क्षमताको कमी हुनु र अरू थुप्रै कारणहरू हुन सक्छन्। ग्रीक दार्शनिक सुकरातलाई एकपटक एक युवकले विवाह गर्नुपर्छ भनेर सोधेका थिए। सुकरातले जवाफ दिए, तिमीले जे गरे पनि पछुताउनेछौ। ग्यारी स्माइलीले भने चाहिँ, विवाहको सबैभन्दा कठिन वर्षहरू विवाह पछि आउने वर्षहरू हुन्। विवाह गर्नु एउटा उत्सव पक्कै हो, तर विवाहित रहनु चाहिँ ठूलो उपलब्धि हो। कसै कसैको सन्दर्भमा यो जीवनको सबैभन्दा ठूलो र बहुमूल्य उपलब्धि हुन पुग्छ। विपरीत लिंगको व्यक्तिप्रतिको अप्रतिरोध्य आकर्षण, जुन शारीरिक र भावनात्मक रूपमा हाम्रो निम्ति अपरिहार्य छ। किन त्यही व्यक्तिसँग मिलेर बस्न गाह्रो हुन्छ वैवाहिक सम्बन्धमा? साथी, जब हामी कुनै मेकानिकल सामान खरिद गर्छौ, सामानसँगै हामीलाई निर्देशन पुस्तिका पनि दिइएको हुन्छ नि। जब त्यो मेसिनले राम्रो काम गर्दैन, तब हामी म्यानुअल पढ्न थाल्छौ कि कसरी यो मेसिन चल्ने रहेछ भनेर। त्यो सामान वा मेसिन बनाउने कम्पनी वा मानिसलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा हुन्छ र कि त्यो मेसिन कसरी चल्छ भनेर? होइन, विवाह बनाउनु हुने परमेश्वरको म्यानुअलमा फर्केर खोतल्छौं भने हामीले विवाहको उद्देश्य र किन परमेश्वरले हामीलाई एक अर्काप्रति आकर्षित हुने गरेर डिजाइन गर्नुभयो भन्ने बारेमा धेरै कुरा थाहा पाउन सक्छौ। विश्वास गर्नुहोस् या नगर्नुहोस्, लैंगिकताको ऐतिहासिक लड़ाई शताब्दीदेखिको गलत प्रेमीको परिणाम मात्र हो। परमेश्वरले तपाईंलाई दुखी बनाउनको लागि तपाईँको जीवन कसैसँग बाँड्ने वा बिताउने इच्छा तपाईँको हृदयमा राख्नु भएको थिएन। बरू उहाँले तपाईँलाई सृष्टि गर्नु भएको उद्देश्य पूरा गर्नको लागि परमेश्वरले विवाहको अवधारणा ल्याउनु भएको थियो। मलाई यो कुरा सविस्तार बताउन दिनुहोस् है। सबैभन्दा पहिले मलाई यो कुरा बताउन दिनुहोस् कि परमेश्वरले आदमलाई जसरी वा जे कुराले बनाउनुभयो, त्यसरी नै उहाँले हब्बालाई पनि सृष्टि गर्नुभयो। त्यसैले त पहिलो पटक हब्बालाई देख्ने बित्तिकै आदमले भनेका थिए, यो त मेरै हाडको हाड र मासुको मासु हो। उनी एकदम मिल्दोजुल्दो थिइन्, ठ्याक्कै आदम जस्तै, सोही तरिकाले बनाइएकी, नकार्नै नसकिने आकर्षण भएकी। केवल यौनको लागि मात्र होइन, तर आदमको जीवनमा भएको शून्यता भरिदिन सक्ने स्तरमा सृष्टि गरिएकी। आदम र हब्बा बीच तत्काल बौद्धिक, भावनात्मक, आध्यात्मिक र अन्तत शारीरिक मेल त्यहाँ स्थापित भयो। हब्बाले के गर्नुपर्छ भनेर वर्णन गरिएको पुरानो अंग्रेजी शब्द हेल्प मिटको बुझाइ अप्रचलित छ र गलत तरिकाले बुझिएको छ र नारीहरूलाई सानो देखाउन खोजिएको भनेर गलत बुझिएको छ। हिब्रू शब्दको शाब्दिक अर्थ अनुसार अनुवाद गर्दा यसको सही अर्थ उहाँको लागि उपयुक्त सहयोगी भन्ने हुन्छ। अन्य सन्दर्भहरूमा शब्द कसरी प्रयोग गरिन्छ भन्ने आधारमा यसको अर्थ उहाँसँग मिल्दोजुल्दो, उहाँको छेउमा, उहाँको विपरीत भन्ने बुझ्न सकिन्छ। धर्मशास्त्रले यस प्रशंसनात्मक मिलनलाई एउटा शरीर भनेर वर्णन गरेको छ। कसरी एक मानिसले अर्कोमा आफ्नो पूर्णता प्राप्त गर्छ भन्ने एक शक्तिशाली वर्णन। पुरानो नियम पढ्दा तपाईँले फेला पार्नुहुनेछ कि मेरो हड्डीको हड्डी र मेरो मासुको मासु भन्ने अभिव्यक्तिलाई नाता सम्बन्धलाई अभिव्यक्त गर्न प्रयोग गरिएको थियो। यो कुरा याद गराउन कि हामी सबै एकै प्रकारले बनिएका छौं र एउटै पुर्खाहरू हुन्, त्यसकारण हामी शान्ति र सद्भावमा बाँच्नु पर्दछ। यो समय लैंगिकताको युद्धको अन्त्य घोषणा गर्ने, समर्पणताको सेतो झण्डा फहराउने, रोटी भाँच्ने र सम्बन्ध पुनर्जडान गर्ने समय हो। प्रिय मित्र, येशूले विवाहित जोडीहरूलाई आफूलाई अर्को भन्दा उच्च साबित गर्ने लड़ाईमा लागेका दुई व्यक्तिहरू होइनन्, तर एउटै समान अस्तित्व भएको जोडीको रूपमा हेर्नु भएको छ। विवाहमा बाँधिएका दुई अद्वितीय व्यक्तिहरू जो एक अर्काको पूरक हुन्, उनीहरू एकले अर्कोलाई अझ असल बन्न सहायता र सहकार्य गर्छन् र एक अर्काको जीवनमा सकारात्मक प्रभाव पार्छन्। एक प्रख्यात व्यक्तिले भन्नुभए चाहिँ विवाह एक युगल गीत हुनुपर्छ, जब एकले गाउँछ अर्कोले ताली बजाउनुपर्छ। विवाहको लक्ष्य दुईजनाले एउटै खालको विचार गर्नु भन्ने होइन, तर दुईजना भएर सोच्नु भन्ने हो। एक अर्काको प्रतिस्पर्धी हुनु होइन, तर एकले अर्कोलाई पूर्ण गर्नु हो। एक अर्कोलाई सहने होइन, तर आफ्नो जीवनसाथीको अस्तित्वलाई उत्सवको रूपमा मनाउने मानिस हुनुपर्छ। यो असम्भव सपना होइन, तर अविभाज्य बन्धनमा दुई जीवनलाई एकसाथ बुन्नु हो। यो नै विवाहको लागि परमेश्वरको मूल योजना र उद्देश्य पनि हो।

0: प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 25161, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: निको हुने प्रक्रिया। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन तारा। आज मसँग तपाईँलाई काम लाग्ने एउटा निकै सहयोगी वचन छ। वास्तवमा यति नै शब्दहरू हुन् जुन मैले भर्खरै गएको हप्ता मेरी साथी सिन्धीसँग बाँडेकी थिए। उनले मलाई आफ्नी आमाको बारेमा बताएकी थिइन्, जो आफ्नो घरमा आउँदा मार्बलको ढोकामा चिप्लिएर लड्नु भएको रहेछ। लडेर उनकी आमाको कम्मरको हड्डी र काँध भाँचिएछ। परमेश्वरले उहाँलाई अनुग्रह दिनुभएको होस्। सिन्धीकी आमा 85 वर्षको हुनुहुन्छ र नजिकैको एउटा स्याहार केन्द्रमा उहाँको निको हुने प्रक्रिया कति पनि सजिलो भइरहेको छैन। आमालाई दिइने दुखाई कम गर्ने औषधि र उहाँले खानुपर्ने अरू धेरै चक्कीहरूका बीचमा सन्तुलन मिलाउन सिन्धीका लागि निकै कठिन भइरहेको छ। त्यसैले यस्तो वृद्धावस्थामा उनकी आमा निराशा र निरुत्साहसँग लडिरहनु भएको छ भन्दा कुनै अचम्म मान्नु पर्दैन। यसका साथै सिन्धीका बुवा जो 90 वर्षको हुनुहुन्छ, उहाँ पनि उत्तिकै निरुत्साहित हुनुभएको छ। घरमा एक्लै बस्ने र 66 वर्षसम्म सँगै जीवन बिताएकी आफ्नी श्रीमतीलाई यस्तो गहिरो पीड़ामा देख्दा उहाँको मन निकै रोएको छ। सिन्धीले मसँग आफ्नो मनको कुरा पोखिन्। जनी, म असाध्यै थाकिसकेकी छु, तर म आफ्नो प्रयास छोड्न सक्दिन। म आफ्ना आमा बुवालाई धेरै प्रेम गर्छु। म केवल यति चाहन्छु कि मेरी आमाको यो कष्टलाई अलिकति भए पनि सजिलो बनाउन सकौं। के तपाईसँग मेरो लागि कुनै सल्लाह छ? उनले मलाई सोधिन्। तुरुन्तै मेरो ध्यान त्यो समयतिर गयो जब म र मेरा दिदी बहिनीहरूले हाम्री 84 वर्षकी आमालाई काँध भाँचिएको चोटबाट निको हुन मदत गरिरहेका थियौं। त्यो आमाका लागि अत्यन्तै पीड़ादायी थियो र अक्सर दुखाई कम गर्ने औषधिहरूले उहाँको दिमागमा उथल पुथल ल्याउँथे, जसले उहाँको निराशालाई झन बढ़ी खराब बनाउँथ्यो। तर पछाडि फर्केर हेर्दा जसले वास्तवमै सबैभन्दा ठूलो मदत गर्यो त्यो पहिलो कुरा थियो जीवनमा साना साना रमाउने अवसरहरू सृजना गर्नु। मेरो मतलब ससाना सफलताहरूलाई पनि ठूलो उत्सव बनाउनु, ससाना प्रगतिलाई पनि उत्सव जस्तै बनाउनु र अगाडि बढ़ेको हरेक सानो पाइलालाई धेरै प्रशंसा र हौसलाका साथ स्वागत गर्नु। जस्तै उहाँलाई सम्झाउनु, आमा हेर्नुहोस् त, तपाईँले गरिरहनु भएको छ, तपाईँको स्वास्थ्यमा सुधार हुँदैछ, यो देख्दा बुवा कति खुशी हुनुहोला, होइन? र यही कुरा नै सायद मेरी आमाका लागि सबैभन्दा ठूलो प्रेरणा बन्यो। यो जान्नु कि उहाँको हिम्मत नहारिकन काम पूरा गरेरै छोड्ने दृढ स्वभाव देखेर बुवा निकै प्रसन्न हुनुहुनेछ। र रमाइलो कुरा त के छ भने, आमा लडेर काँधमा चोट लाग्नुभन्दा केही समय अघि नै हाम्रा बुवा स्वर्ग गइसक्नु भएको थियो। तर शारीरिक रूपमा साथ नभए तापनि बुवाको उदाहरणले मेरी आमाको हृदयमा सधैँ आदरको एउटा ठूलो स्थान ओगटेको थियो। र मैले सिन्धीलाई यही कुरा भने, ती प्रेरणाहरू पत्ता लगाऊ जसले तिम्रो आमालाई अगाडि बढ़न हौसला दिन्छन् र उहाँका ससाना सफलता र साना पाइलाहरूलाई उत्सवको रूपमा मनाऊ। दोस्रो कुरा, मैले सिन्धीलाई भने कि जसले सबैभन्दा धेरै मदत गर्छ त्यो हो आमाको लागि धेरै मानिसहरूलाई जम्मा गरेर प्रार्थनामा साथ दिन लगाउनु, किनकि निराशा र निरुत्साह शैतानले सधैँ सबैभन्दा प्रभावकारी रूपमा प्रयोग गर्ने हतियारहरू हुन्। त्यसैले उनकी आमाको निको हुने प्रक्रियामा एउटा ठूलो भाग आत्मिक लड़ाई पनि छ, जसका लागि शक्तिशाली अर्जबिन्ती प्रार्थनाहरू हामीले आमालाई अगाडि बढ़न हौसला दिन्छन् र उहाँका ससाना सफलता र साना पाइलाहरूलाई उत्सवको रूपमा मनाऊ। दोस्रो कुरा, मैले सिन्धीलाई भने कि जसले सबैभन्दा धेरै मदत गर्छ

0: सिन्डी आफैले पनि अरूबाट सहायता लिनु, किनभने मलाई लाग्छ कि उनी आफ्नी आमाको मात्र होइन तर घरमा बसेर चिन्ता र डरमा डुबिरहनु भएका आफ्ना वृद्ध बुवाको पनि एक्लै सहायताकर्ता बनेकी छिन्। तर म यो भन्न पाउँदा खुशी छु कि अर्को दिन सिन्डीका छिमेकी उनी कहाँ आए र भने, सिन्डी हेर, तिमी एकछिन आराम गर, घरबाट बाहिर निस्क, आफ्ना अरू केही कामहरू भ्याएर आऊ, म तिम्रो बुवासँगै बस्नेछु। सिन्डीको त्यो हृदय विदारक र थकाइ लाग्दो परिस्थिति कुनै नौलो कुरा होइन। सायद तपाईँ पनि आफ्नो कुनै वृद्ध आमा वा बुवाको स्याहार गर्दै हुनुहुन्छ होला जो कुनै भयानक चोटपटकबाट निको हुने प्रयासमा हुनुहुन्छ, अनि सायद तपाईँ आफै पनि शैतानको हातमा रहेको त्यो निरुत्साह र निराशाको हतियारको शिकार भइरहनु भएको छ कि। न्यायकर्ताको पुस्तक 8 अध्यायले यस्तो कड़ा थकाईको बारेमा राम्ररी जान्दछ, किनभने त्यहाँ त्यो क्षणको वर्णन गरिएको छ जहाँ गिदोन यर्दनमा आए अनि तिनी र तिनका 300 मानिसहरू थकित भए तापनि यर्दन पारी तरेर खेदी रहे। मेरा मित्र, यी सबै कुराहरू एक दिन तपाईँको पछाडि छोडिनेछन्। त्यो नदी अर्थात यी सबै कष्टहरूको अन्त्य अब नजिकै देखिन्छ। त्यसैले आज परमेश्वरलाई तपाईँको जीवनमा नयाँ ऊर्जा र सामर्थ्य दिन अनुमति दिनुहोस्। तपाईँ एक्लो हुनुहुन्न, अरू धेरै मानिसहरू पनि आज यस्तै समस्याहरूसँग जुधिरहेका छन्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

अतिथिलाई कसरी माया गर्नुपर्छ अथवा कोही व्यक्ति आउँछ भने त्यो व्यक्तिलाई कसरी डिल गर्ने भन्ने कुरा चाहिँ उनले गरेकी छन्। रेबिकाको जीवनी उनका कार्यहरूको संगालो मात्र होइन तर उनको विश्वास र आत्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ। होइन उनले कस प्रकारले विश्वास गरेकी छन् त्यो काम गर्ने व्यक्ति पक्कै पनि उनले म मालिक हो भनेका छैनन्। उनको त्यही अनुसारको लवाई खवाई थियो होला, त्यही अनुसारको बोली वचन थियो होला। उनलाई उनले गरेको त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ र अब्राहमका परमेश्वरलाई स्वीकार गरेकी छन्। उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमका परमेश्वरलाई स्वीकार गरेकी छन्। अब्राहमको काम गर्ने व्यक्तिले जे जे कुरा उनलाई व्यक्त गरेका थिए होइन त्यहाँपछि उनले विश्वास पनि गरेकी छन्। आफू हुर्किएका सबै परिवेश संस्कृति तथा रीतिरिवाज त्याग्न पनि उनी राजी भएकी छन्। एउटा स्त्री होइन परमेश्वर को आज्ञालाई उनले कसरी मानेकी छन्, स्वीकार गरेकी छन्। अहिलेको समय भन्दा एक किसिमले भन्यो भने हरेक व्यक्तिसँग इन्टरभ्यू नै दिनुपर्छ कि आफ्नो मैले देखे अनुसार चाहिँ तिमीलाई के मनपर्छ के मन पर्दैन गर्छौ कि गर्दैनौ मलाई यो मनपर्छ तिमी यो त्यो भन्ने खालका कुराहरू हामी गर्छौं। अनि सम्बन्ध भन्ने कुरा त कोही पनि मानिस पर्फेक्ट छैन अनि सबैलाई सबै कुराहरू पछिको थाहा छैन तर पनि त हामी पछिसम्म थाहा गर्नुहुने परमेश्वर अनन्तताको परमेश्वरका सन्तानहरू हौ नि त। उहाँमा हामी विश्वास गर्न सक्छौ र हामी त्यही अनुसारको एउटा बाटो तयार गर्न सक्छौ। भविष्यका कुराहरू बताएर अहिलेको सम्बन्धहरू हामीले मानिसहरूसँगै गर्नुपर्छ कि हामी मानिस एकछिन पछाडि के हुन्छ हाम्रो जीवनमा भन्ने कुरा थाहा छैन हामीलाई र पनि हामी भविष्यका कुराहरू गर्छौ होइन अनि भविष्यसम्मका कुराहरू खोजेर हामी जोडिन चाहन्छौ। अनि यो कति धेरै ऊ छ कि हुन त हामीलाई परमेश्वरले बुद्धि दिनुभएको छ ज्ञान दिनुभएको छ। कसैले अहिलेको प्रेजेन्ट कुरालाई स्वीकार गरेर सम्बन्धलाई जोड्न चाहन्छ भने त्यो जस्तो ठूलो कुरा केही पनि होइन जस्तो लाग्छ मलाई चाहिँ होइन। हामीले देख्ने भनेको प्रेजेन्ट एकछिन पछाडि पनि थाहा छैन अहिले तत्कालै भइरहेको कुरासँग यदि हामी सहमति छौँ यदि हामीले असल डिसिजन लिन सकेका छौँ यस भन्न सकेका छौँ प्रभुले जे भन्नुहुन्छ म त्यो गर्न तयार हुन्छौँ भन्नु विकल्प हाम्रो केही पनि छैन। परमेश्वरको वचन भनिएको छ नि यदि परमेश्वरले चाहनुभयो भने र यस्तो गरिदिनु भयो भने यो गरौँला त्यो गरौँला भनेर चाहिँ तिमीहरूले सपना देख्ने हो तिमीहरूले चाहिँ योजना बनाउने हो होइन। तिमीहरूले यो गरौँला त्यो गरौँला भनेर परमेश्वरले गर्नु भएन भने त्यो के हुन्छ त। त्यो कारणले गर्दाखेरि चाहिँ हामी परमेश्वर होइनौ। हामीलाई परमेश्वरले दिनुभएको कुरा म स्वीकार गर्छु भन्ने कुरा नै सबभन्दा ठूलो हकीकतका हो जस्तो लाग्छ मलाई होइन। तपाईँहरूलाई पनि यस्ता केही कुराहरू लाग्न सक्छ। यदि यो कुरामा तपाईँलाई केही लाग्छ भने तपाईँले फेसबुकबाट प्रसारण भइरहेको छ यो कार्यक्रम तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ परमेश्वरको वचनबाट उत्साह दिन सक्नुहुन्छ सल्लाह सुझाव दिन सक्नुहुन्छ र मैले देखेको चाहिँ भनौँ न परमेश्वरको वचनबाट मैले देखेको कुरा चाहिँ यही नै हो कि जस्तो रेबिकाले चाहिँ करेन्ट सिचुएसन के जब तत्काल उनलाई अफर आएको छ नि यो चाहिँ परमेश्वरबाट हो कि होइन उहाँ चाहिँ परमेश्वरको जन हो कि होइन र परमेश्वरमा चाहिँ म आज्ञाकारी हुनुपर्छ र अब्राहमका परमेश्वर मेरा पनि परमेश्वर अनि यो व्यक्ति चाहिँ परमेश्वरको गाइड अनुसार आइरहनु भएको छ भने पछाडि चाहिँ मैले यो कुरालाई स्वीकार गर्नुपर्छ। यति कुरा मात्रै हेरेकी छन् जस्तो लाग्छ मलाई उनले। मैले बिहे गर्ने पुरुषको हो उनको स्वभाव कस्तो छ के छ कसो छ अनि मलाई यो मनपर्छ यो गर्छ कि गर्दैन मेरो लागि त्यो गरिदिन्छ कि गर्दिनँ भन्ने खालको कुरा चाहिँ हामी यहाँ देख्दैनौँ। तर हामी मानिस छौँ हामीलाई हाम्रो फिक्री लाग्छ हामी धेरै पटक परमेश्वरभन्दा अगाडि जान खोज्छौँ धेरै हामी परमेश्वरले भन्दा बढी सोच्छौँ कि मैले नसोचे कसले सोच्ने त होइन मेरो विषयमा त मेरो भविष्यको विषयमा मेरो परिवारको विषयमा मैले सोच्नुपर्छ म भन्ने कुरालाई हामी प्रायोरिटीमा राख्छौँ। तर के हामीले मात्रै सोचेर हुन्छ त हामीले परमेश्वरलाई जुन स्थानमा राखेका छौँ म भन्दा पनि अगाडि राखेका छौँ जस्तो भने चाहिँ हामीले चाहिँ उहाँको अनुसार गर्न सक्छौँ। तर परमेश्वर भन्दा पनि अगाडि म भन्ने शब्द छ भने चाहिँ सबै कुरा हामी गर्छौँ
अनि अन्तमा गएर चाहिँ परमेश्वरले गरिदिनु भएको, जुटाइदिनु भएको, अनि सबै कुरा मैले योजना बनाएँ, सबै कुरा मिल्यो, अनि सायद परमेश्वरको यो उद्देश्य थियो होला भनेर हामी सोच्छौँ कि त्यो उद्देश्य चाहिँ तपाईँको हो भन्छु म चाहिँ। किन भन्दाखेरि परमेश्वरले दिनुभएको सिचुएसन, बाटो र परिस्थिति मिलिरहेको छ भने चाहिँ तपाईँले परमेश्वरको वचन अनुसार जिउनु भयो होला। प्रभु, यो सबै कुरा तपाईँको हातमा, तपाईँ परमेश्वरले देखाउनुभएका बाटोहरू असल छन्। भोलिको दिन म जान्दिनँ, तर अहिलेको सिचुएसन मेरो यो छ र मैले यति देख्ने भनेको यही नै हो। मलाई थाहा छ तपाईँ मसँग हुनुहुन्छ। योभन्दा बाहेक हामीले गर्न सक्ने कुरा केही हो जस्तो लाग्दैन मलाई। जब मानिसले त्योभन्दा अगाडि गर्न खोज्छ नि, अनि विभिन्न किसिमका दुर्घटनाहरू, विभिन्न किसिमका कुराहरू भइरहेका छन्, किनकि मानिसको हातमा केही पनि छैन। त्यसो भन्दैमा तपाईँहरूले योजना बनाउन छोड्नुहोस् भनेको होइन, तर परमेश्वरलाई पनि काम गर्न दिनुहोस् न। तपाईँले मात्र नसोच्नुहोस् न यति धेरै होइन। र रेबिकालाई चाहिँ हामी हेर्छौँ भने चाहिँ रेबिकाको जीवनमा चाहिँ यो दृष्टिकोण चाहिँ उनको एकदमै राम्रो थियो। विश्वासको दृष्टिकोण चाहिँ उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमका परमेश्वरलाई स्वीकारिन्। यो एकदमै सिम्पल छ तर यो महत्वपूर्ण छ। अब्राहमको परमेश्वरलाई स्वीकारेकी छन्। आज तपाईँ र मैले एकअर्कालाई स्वीकार्दैछौँ भने व्यक्ति स्वीकार्छौँ अथवा उसले स्वीकारेको परमेश्वरलाई स्वीकारेको कारणले गर्दा त्यो व्यक्तिलाई हामीले स्वीकार्छौँ। व्यक्तिका राम्रा नराम्रा, यो त्यो भएका नभएका होइन, चासोका कुराहरू गर्छौँ अथवा उसले चाहिँ कसलाई विश्वास गर्छ र उसले विश्वास गरेको कुरा चाहिँ के हो भन्ने कुरालाई हामी लिन्छौँ कि लिँदैनौँ। हामी कतिपटक हामी आफूलाई मात्र राम्रो देख्छौँ कि हामी आफूलाई मात्र ट्रस्ट गर्छौँ, अरूलाई हामी थोप्पै ट्रस्ट गर्दैनौँ, अरूलाई हामी विश्वासघाती देख्छौँ, धोकेबाजी देख्छौँ कतिपटक। भोलि गएर यो गरिदियो भने भन्ने कुरा गर्छौँ। सबैभन्दा पहिला त हामी परमेश्वरको राज्यको खोजी गरौँ न, होइन? परमेश्वरले परमेश्वरको सन्तान हो कि होइन भन्ने कुरालाई, उसले पछ्याउने कुरा के हो भन्ने कुरालाई हामी विश्वास गरौँ न। मानिसको स्वभाव त परमेश्वरलाई पछ्याए अनुसारको नै हुने होइन र, अनि त्यो कारणले गर्दा चाहिँ हामीले त्यो कुरालाई स्वीकार्नुपर्छ। अब्राहमका परमेश्वरलाई रेबिकाले स्वीकार गरेको जस्तै हामीले पनि हाम्रो वरिपरि भएको व्यक्तिमा चाहिँ उसले स्वीकार गरेको परमेश्वरको हो भन्ने कुरालाई चाहिँ हामीले हेर्नुपर्छ। आफू हुर्किएका सबै परिवेशहरू हामी हेर्छौँ भने त्यो त्याग्न राजी भएको कुरालाई हेरौँ न हामी, होइन? उनको क्वालिफिकेसन, उसको भित्री कुरा चाहिँ डजन्ट म्याटर जस्तो लाग्छ मलाई। मसँग मिल्छ कि मिल्दैन, मेरो घरनासँग मिल्छ कि मिल्दैन, मेरो स्ट्यान्डर्ड लेभल मिल्छ कि मिल्दैन भन्नुभन्दा पनि उसले विश्वास गरेको परमेश्वरलाई उसले कति दिलो ज्यानले खोज्छ त भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। रेबिकाले के देखाएकी छन् भन्दा फेरि परमेश्वरप्रतिको समर्पणता के, म राजी छु तपाईँको मालिकको परमेश्वरको आज्ञालाई, अथवा त्यो अनुसार तपाईँ यहाँसम्म आएर मिलिरहेको छ भने म राजी छु, यो परमेश्वरबाट भएको हो भन्ने कुरामा उनी राजी भएका छन्, भएकी छिन्। इसाकसँग विवाह गर्न उनले चालेको यो साहसिलो कदमले महत्वपूर्ण परिणामको उजागर गरेको छ। अब्राहमका दासले इसाकका निम्ति रेबिकालाई कसरी भेटाउँछन् भन्ने विवरण वैवाहिक बन्धनमा बाँधिन चाहने नवजोडीहरूले अनिवार्य अध्ययन गर्नुपर्छ। यो रेबिकाको चाहिँ विवाहको लागि चाहिँ एकदमै महत्वपूर्ण एउटा सपोर्टिभ आइडल जोडीको रूपमा लिन्छु म चाहिँ यसलाई, एकदम महत्वपूर्ण लाग्छ। आज धेरैजनाले विवाहमा चाहिँ यो वचनलाई दिइरहनु भएको हुन्छ, तर साँच्चीकै सम्बन्धलाई जोडिँदाखेरि चाहिँ परमेश्वरको उपस्थिति र परमेश्वरको स्वीकार चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। आज हामीले व्यक्तिहरू छनौट गर्दाखेरि चाहिँ कोही व्यक्तिसँग सम्बन्ध राख्दा त्यो व्यक्तिले पछ्याएको परमेश्वर र त्यो व्यक्तिले परमेश्वरलाई कुन स्थानमा राखेको छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा। उसले कमाएको धन सम्पत्ति, उसको आवरण, लवाई खवाई, एजुकेसन, होइन, उसको घराना, उसको यो त्यो भन्दा पनि हामी एउटै घरनाका हौ, हामी परमेश्वरका घरनाका हौ।
परमेश्वरलाई पछ्याउँछौ भने हामी परमेश्वरको घरमा रहौं र त्यो व्यक्तिले तिम्रो लागि तपाईँको लागि म तयार छु भन्दैछ भने चाहिँ यो महत्वपूर्ण कुरा हो। यो चाहिँ विचार गर्नुपर्ने कुरा हो। यस घटनाले चाहिँ परमेश्वरको अगुवाई र बन्दोबस्तलाई विशेष रूपमा जोड़ दिएको छ। उत्पत्ति 24 तपाईँलाई अध्ययन गर्न सक्नुहुन्छ। निसन्देह रेविकाले विवाह परमेश्वरकै प्रबन्धको परिणाम थियो। रेविकाको विवाह चाहिँ तिनको गर्भधारण प्रार्थनाको जवाब थियो र तिनका छोराछोरी भविष्यवाणीको पूर्णता थिए। तसर्थ यहुदी समाजमा सारा मरियमकै स्थानमा राखेर रा, रेविकाको सम्झना गरिन्छ। विवाह पश्चात 20 रेविका बाँझी थिइन्। पितृसत्तात्मक समाजमा बाँझोपनको 20 अनुभव गरेकी रेविकाको जीवनमा आशिष ल्याउने परमेश्वरको शक्तिलाई उनको कथामा परिचित गराइएको छ। रेविका जब जीवनमा जब हामी हेर्छौ भने रेविकालाई परमेश्वरको वचनमा उल्लेखित प्रथम जुम्लिया सन्तान याकुब्रा एसाफकी आमा बन्ने अवसर मिलेको छ। यी दाजुभाइ दुई ठूला जाति इजरायल एदोमीहरूका पूर्वज हुन्। कालान्तरमा यी जुम्ला दाजुभाइबाट द्वन्द्वग्रस्त दुई जातिको जन्म पनि भएको हामी देख्न सक्छौ। रेविका निर्भीक हुनुको साथै हामी जस्तै गल्ती गर्ने साधारण महिला पनि थिइन्। मैले अघि तपाईँहरूको बीचमा भनेकी छु, कोही पनि पर्फेक्ट छैन। त्यसो भन्दैमा हामीले गल्ती गर्ने लाइसेन्स पाएका छौं भन्न खोजेको होइन। जति पनि महिला पात्रको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु, एकदमै पर्फेक्ट खोट रहित अनि उहाँहरू चाहिँ दाग रहित हुनुहुन्छ है, अनि तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ भनेर कम्पेयर गरेको होइन। हामी जस्तै उनी पनि कमजोरी गल्ती गर्ने साधारण स्त्री थिइन् जसले कान्छा छोरा याकुबको पक्ष लिएकी छिन्। यसरी सन्तानहरू बीच पक्षपातपूर्ण व्यवहारको कारण पारिवारिक एकतालाई नाश गरेको कुरो प्रष्ट रूपमा देखिन्छ। यो त एउटा ठूलो पाठ छ कि यहाँनिर सन्तानहरूको बीचमा एउटा आमाको भूमिका र अभिभावकको भूमिका कस्तो हुनुपर्छ अनि असल भएन भने चाहिँ त्यसले कस्तो खालको फुट लिएर आउँछ भन्ने कुरा हो। मलाई एकदमै पहिला पहिला यो खण्डलाई पढ्दै गर्दा धेरै प्रश्न आउँथ्यो कि आमाले मान्छेले भन्छ नि एउटा सन्तानलाई चाहिँ अर्को व्यक्ति अथवा अर्को आमाले मात्रै पश्चपात गर्छ प्रेम गर्न सक्दैन भनेर आज मानिसहरूले भनेको आज पर्यन्त पनि सुनिन्छ। तर रेविका त उनीहरूको साक्षी आमा थिइन्। उनको कोखबाट जन्मिएका दुईटा सन्तानहरूको बीचमा पनि त्यहाँ भिन्नता भएको छ। अनि हामी मानिस कसरी जज गर्न सक्छौ मानिसहरूको बीचमा कि यो चाहिँ राइट हो र यो रङ हो भन्ने कुरा प्रष्टै परमेश्वरको वचनमा भनिएको छ। हामी मानिस कमजोर छौ, हामी मानिस गल्ती गर्ने साधारण हौ। गल्ती नगर्ने त परमेश्वर मात्रै हुनुहुन्छ। हामी त पाठ सिक्दै जाँदै परमेश्वरको शरणमा जाँदै पश्चाताप गर्दै फर्किएका जातिहरू हौ। त्यो कारणले गर्दाखेरि चाहिँ गल्ती नै हुँदैन। आमाले बुवाले आफैले पाएकोहरूले मात्रै प्रेम गर्नुहुन्छ। फेरि त्यसो भन्दैमा आफ्नो आमा बुवाले प्रेम गर्नुहुन्न भनेको होइन। कहिलेकाहीँ साक्षी आमाबाट पनि गल्ती हुन सक्छ, भेदभाव हुन सक्छ। मानिस हो, उसले पनि राम्रै गर्न सोचेको होला तर गलत हुन सक्छ। त्यही कुरा अर्को स्त्रीले गर्यो भने चाहिँ अर्काको बच्चा अर्को आमा यो खालको ट्यागहरू लाग्छ कि अहिले पनि समाजमा। कति दुःख लाग्दो कुरा छ तपाईँहरूको बिचमा मैले हाँगारको विषयमा कुराकानी गरेँ। समाजले यस्तो मेन्टालिटी बनाइदिएको छ नि हामीलाई, यो कुरा त गलत हो भनेर हामीले छापै लगाइदिएका छौँ कि अर्को स्त्रीले त अर्को बच्चाहरूलाई प्रेमै गर्न सक्दैन भनेको छौँ हामीले। हेर्नुहोस् त समाजमा यति धेरै चिल्ड्रेन होमहरू खुलिरहेको छ त, बच्चाहरू व्यवहारस्य अवस्थामा भएको अथवा अव्यवस्थित हुनुभएको अथवा कारणवश आफ्नो बुवा मम्मीले हेर्न नसक्नु भएको बच्चालाई हेरिरहनु भएको छ त। उहाँहरूले एउटा बच्चाको अवस्थालाई स्वीकारिरहनु भएको छ। आफ्नै आमाले त भेदभाव गर्छ अथवा कुनै समयमा उसलाई उसले त गल्ती गर्छ भने यदि धेरै बच्चाहरू हेर्ने क्रममा जोबाट पनि गल्ती हुन सक्छ नि। मलाई एउटा मैले एउटा स्टोरी अथवा एउटा न्यायको विषयमा पढेको थिएँ कि,
अनि त्यो समय मलाई त्यो कुराले

यो नगयो, पाप नगयो, अथवा यो पुरुष भएको कारणले गर्दा पाप नगयो, यो फलानी भएको कारणले गर्दा, फलानु भएको कारणले गर्दा चाहिँ पाप भयो भन्छौ अरे के। तर गल्ती चाहिँ के हो भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ अरे के। फलानुबाट, योबाट, त्योबाट भन्छौँ अरे, गल्ती चाहिँ के हो र कसबाट भएको हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो अरे के। यसमा गल्ती अनि कुनै पनि कुरा भनेको जेन्डरले गर्दैन अरे के, यो चाहिँ मानसिकताले गर्छ अरे, यो चाहिँ परिस्थितिले गर्छ अरे, यो चाहिँ कसले गर्यो भन्ने थाहा छैन तर उसको उजाले पनि गर्न सक्छ अरे के गल्ती भन्ने कुरा। यो जेन्डरले यो मापन गर्दैन अरे, त्यो कारणले गर्दाखेरि चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा छ। भाइ फुटे गबार लुचे भन्ने एउटा नेपाली उखान छ होइन, रेबिसाको परिवारमा सान्दर्भिक देखिन्छ त्यहाँनिर। हेर्नुहोस् त, आमाले गरेको निर्णयको कारणले गर्दा दाजुभाइ कति लामो समय भाग्नु परेको छ, उनीहरूलाई पाउने आफ्नै आमा हो नि। म मेरो होइन त्यो प्रश्न मेरो मम्मीसँग पनि कहिले काहीँ गर्ने गर्थेँ कि, यो यस्तो पनि हुन्छ अथवा भनौँ कति माया लाग्छ तपाईँलाई आफ्नो सन्तानको, बराबरी लाग्छ अथवा कम घटी कमी लाग्छ भने, यो एकदमै सोध्नु नहुने प्रश्न हो। तर मैले जब बाइबल पढ्दै थिएँ, भर्खर भर्खर परमेश्वरको वचन पाउँदै थिएँ, यो घटनाले मलाई एकदमै मनमा छोएको थियो कि, साँच्चीकै यो हुन्छ भनेर मैले सोधेकी थिएँ यो प्रश्न। अनि यो प्रश्न सोध्नु गलत रहेछ भन्ने कुरा मैले पछि थाहा पाएँ। हुन त एउटा बच्चामा एउटा क्युरियोसिटी आउनु नर्मल पनि हो, यो नहुनु पर्थ्यो, यो भयो। यसबाहेक आफ्नो मनपर्ने छोराको लागि एउटी आमा जुनसुकै मूल्य चुकाउन पनि तयार हुँदै रहेछन्। एउटा प्रसङ्गमा रेबिकाले छल गरेर जेठा छोरा एसाबले पाउनुपर्ने सबै आशिष उनका मनपर्ने छोरा याकुबको पोल्टामा पार्न सफल भएकी थिइन्। रेबिकाको झूट बोल्ने र आफ्ना पतिलाई धोका दिने कदम सोरेयाना गलत छ, भनेको 100% नै गलत छ। तथापि मानिसहरूका गलत निर्णयले परमेश्वरका योजनाहरूलाई विफल पार्दैन र परमेश्वरले हाम्रो पापको बावजुद आफ्नो दया र बुद्धिद्वारा अन्तत आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ उत्पत्ति 50:20 हामी देख्न सक्छौ। त्यो गल्तीमा दुईवटा बच्चा निर्दोष छन्। लोभ सबैलाई लाग्छ होइन, आमाले चाहिँ बढी मलाई माया गर्नुहुन्छ भन्छ कि कतिजना सन्तानले, मलाई चाहिँ बुवाले धेरै माया गर्नुहुन्छ भन्छ कतिजनाले। यो घटनालाई पढ्दै गर्दा हो जस्तो पनि लाग्छ, फेभरेट बच्चाहरू पनि हुँदो रहेछ, कतिवटा केस होला, कतिवटा हुनसक्छ। मानिसको त कुनै 100% स्योरिटी नै छैन कि, त्यो एउटा हुनै छैन। एउटा दुधे बालकले एउटा आमालाई छोड्न सक्छ तर म तलाई छोड्न सक्दिनँ, अथवा भनौ त्यो खालको मानिस र परमेश्वरको कम्पेरिजन नै छैन कि। हामी मानिस चाहिँ फेरि कामै नलाग्ने चाहिँ होइन, परमेश्वर जिम्मा चाहिँ फेरि मानिसलाई नै दिनुभएको छ नि सन्तानको। तर हामी सिक्दै जानु पर्यो कि परमेश्वरको बुद्धिलाई प्रयोग गर्दै जानु पर्यो। हाम्रो आफ्नो बुद्धि र विवेक चाहिँ प्रयोग गर्नु भएन, यस्तो भएको छ भने तपाईँले एकचोटि विचार गर्नुहोस्। अत मानवीय त्रुटिका बावजुद पनि परमेश्वरको सार्वभौमिकता र उहाँको प्रतिज्ञाहरू पूरा गर्ने परमेश्वरको बारेमा हामी रेबिकाको जीवनबाट राम्रोसँग बुझ्न सक्छौ। प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा रेबिकाको गर्भमा रहेका जुम्ल्या सन्तानको उदाहरण दिँदै परमेश्वरको सार्वभौमिक र चयनको उद्देश्य र मानव इतिहासमा यसको प्रभावलाई पुनः पुष्टि गरेका छन्। रोमीको पुस्तकमा हामी देख्न सक्छौ र रेबिकाको देहान्तको विषयमा अधिक विवरण छैन, तर प्रारम्भमा रेबिकाको कहानी मिठो भए तापनि उत्तरार्धमा चाहिँ उनको जीवनले तितो अन्त्य बेहोर्नु भएको पनि हामी देख्न सक्छौ। उनलाई सारा र अब्राहम सँगैको चिहानमा राखिएको थियो। उत्पत्ति 39:29-31 रेबिकाको कथा परमेश्वरको भलाइले भरिएको छ। उनी कुनै विशिष्ट महिला थिएनन्, उनी केवल पितृसत्तात्मक समाजमा बाँचेकी एक साधारण बुहारी मात्र पनि थिइन्। एउटा एक किसिमले एउटा असल एउटा कुरा पनि देखिन्छ, तर स्वर्गका परमेश्वरले तिनको दुःख कष्टलाई मा तिनलाई देख्नुभयो, परमेश्वरले तिनको खाँचो पूरा गर्नुभयो र तिनका छोरालाई आशिष दिनुभयो, किनभने तिनीहरूद्वारै परमेश्वरले आफ्नो मुक्तिको योजना पूरा गर्दै हुनुहुन्थ्यो। रेबिकाको जीवनीले चाहिँ हामीलाई सम्झना दिलाउँछ कि परमेश्वरले सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। परमेश्वरलाई धन्यवाद होस् जसले

देविका जस्तै स्त्रीलाई प्रयोग गर्नुभयो र हाम्रा लागि उहाँको अद्भुत चरित्र चाहिँ स्पष्ट गर्नुभयो। रेबिकालाई प्रयोग गर्ने परमेश्वरले तपाईँ र मलाई पनि प्रयोग गर्नुहुन्छ। हामी कतिपटक समाज देखेर निराश हुन्छौं कि व्यक्तिहरू देखेर निराश हुन्छौं, ए त्यो गर्नेलाई त्यस्तो परमेश्वरले आशिष दिइरहनु भएको छ, होइन भेदभाव गर्ने स्त्रीको परिवारमा आशिष छ, मेरो आमाले मलाई माया गर्दैन तपाईँ मेरो बुवाले यो गर्नुहुन्न, होइन यस्तो स्त्री त्यस्तो स्त्री हामी केलाइरहेका हुन्छौँ, हामी मानिस हौ हामीमा कमजोरी छ भन्ने कुरा तपाईँ छोराछोरीले पनि र तपाईँ बुवा मम्मीले पनि स्वीकार्नुपर्छ। तर त्यसो भन्दैमा परमेश्वर तपाईँ र मेरो जीवनमा देख्नुभएको प्रतिज्ञा देख्नुभएको योजना विफल पक्कै पनि बनाउनुहुन्न, उहाँले पूरा गर्ने हरदम प्रयास गर्नुहुन्छ। कतिवटा हाम्रो कारणले गर्दा हाम्रो बुद्धि विवेकलाई प्रयोग गर्न कारण गरेको कारणले गर्दा ढिला चाहिँ हुन सक्छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। आज मैले तपाईँहरूको बीचमा रेविकाको जीवनबाट केही उत्साह दिने प्रयास गरे। कार्यक्रमको अन्तमा छु म। तपाईँहरूलाई अन्तमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ, हामी के सोध्छौं भन्दाखेरि चाहिँ, बुवा मम्मी हुने बित्तिकै उहाँहरू चाहिँ एकदम पर्फेक्ट हुनुपर्छ, अनि उहाँहरूले चाहिँ गल्ती नै गर्नु हुँदैन, उहाँहरूले चाहिँ सबै कुरा असल गर्नुपर्छ, हामीले जे जे भन्नु त्यही गर्नुपर्छ, अनि उहाँहरूबाट चाहिँ केही नै मिस्टेक हुनु हुँदैन। तब उहाँहरू चाहिँ यस्तो हुनुपर्छ कि भनौँ न हामीले खोजेको जस्तो हुनुपर्छ, तब उहाँहरूको इच्छा आकांक्षा नै हुँदैन भने जस्तो हामी सोच्छौँ कि हाम्रो सबै भनौँ न उहरू चाहिँ इच्छाहरू उहाँहरूबाट पूरा हुनुपर्छ, अनि उहाँहरू चाहिँ सक्नुपर्छ भन्ने खालको पर्फेक्ट हामी खोज्छौँ कि। परमेश्वरको वचन पढेका मानिसहरू हामी, उहाँहरू पनि परमेश्वरको सन्तानहरू हो। उहाँहरू पनि कुनै समय तपाईँ र म जस्तै सन्तान छोराछोरी हुनुहुन्थ्यो, उहाँहरूलाई पनि त्यसरी नै उहाँको बुवा मम्मीले एउटा भनौँ न जिम्मेवारीमा हुर्काउनु भएको थियो, प्रेम गर्नुभएको थियो, अनि उहाँहरूको पनि इच्छा र आकांक्षाहरू हुन्छन्। उहाँहरूको जीवनमा पनि परमेश्वरको उद्देश्य छ, उहाँहरू पनि मानिस हो, उहाँहरूबाट पनि कमजोरीहरू हुनसक्छ। आज कति धेरै सन्तानहरू हुर्किसके पछाडि आफ्नो बुवा मम्मीको उद्देश्यहरू अथवा इच्छाहरू पूरा गरिदिनु भएको छ कि, कतिजनालाई मेन्टल्ली फिजिकल्ली स्पिरिचुअल्ली एकदमै सपोर्ट गर्नुभएको छ भने, कतिजना बच्चाहरूले चाहिँ दोष मात्रै पनि लगाइरहनु भएको छ, मेरो बुवाले गर्दा, मेरो मम्मीले गर्दा, उहाँहरूले नमिलिदिएर अथवा यो गरिदिएर त्यो गरिदिएर उहाँहरूले गरिदिएको भए अनि मलाई गाह्रो हुँदैन थियो, त्यो हुँदैन थियो, यो हुँदैन थियो भन्ने गर्छौँ हामी। उहाँहरूलाई पनि परमेश्वर दिनुभएको एउटा जिम्मेवारी हो भने हामीलाई पनि त्यो जिम्मेवारी भोलिको दिनमा दिनुहुन्छ। आजको छोराछोरी भोलिको बुवा मम्मी हुनुपर्छ, अनि आफू त्यही छोराछोरी फेरि बुवा मम्मी हुँदा उसले पनि त त्यो भूमिका निभाउनुपर्छ। बाइबलले परमेश्वरको वचनले प्रष्टै भनेको छ, मानिसबाट गल्ती हुन्छ, मानिस कमजोर छ, मानिस सबै थोक होइन, मानिसले सबै थोक गर्न सक्दैन। त्यो कारणले गर्दा हामीले चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ परिवारमा आमा बुवाहरूको बीचमा छोराछोरीको बीचमा खोज्ने एउटै कुरा भनेको चाहिँ परमेश्वरलाई हो। सबै कुरा परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। हामीलाई लाग्छ कहिलेकाहीँ म मेरो छोराछोरीको लागि सब थोक हो, म भइनँ भने केही पनि हुँदैन, म रहन भने मेरो छोराछोरी केही पनि होइनन्, म भइनँ भने मेरो बुवा मम्मी केही पनि होइन भन्छौँ हामी। तपाईँको प्रेम जायज हो, ठिक हो तपाईँको सोच, तर परमेश्वरको वचनलाई हामी हेर्छौँ भने परमेश्वरले यो संसारमा ल्याउन जाइसके पछाडि, परमेश्वरको उद्देश्यमा आइसके पछाडि, हामी भौँ नभौँ, हामी जेसुकै गरौँ, तर हाम्रो परमेश्वरले त्यो व्यक्तिलाई प्रोटेक्ट गर्ने, त्यो व्यक्तिको जीवनमा उद्देश्य राखिदिनु भएको छ। हरेकको जीवनमा उद्देश्य छ नि। कहिलेकाहीँ आफूलाई म सबै थोक हो भन्ने लाग्छ, तपाईँ सबै थोक होइन, तपाईँले सबै थोक गर्न सक्नुहुन्न, चाहेर पनि गर्न सक्नुहुन्न। तपाईँको मन हुनु त एकदम राम्रो कुरा हो, तपाईँले विचार गर्नु राम्रो कुरा हो। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी कतिवटा कुराबाट निस्किन सक्दैनौँ, कतिवटा कुराहरू हामी गर्न सक्दैनौँ, दुखित हुन्छौँ कि आफूले आफूलाई सबै थोक सम्झिएको कारणले गर्दा। त्यो कारणले गर्दा सबै थोक परमेश्वरमा समर्पण गरौँ, सबै थोक परमेश्वरलाई दिउँ। उहाँ हुनुहुन्छ तपाईँ अभिभावकलाई पनि समेट्ने, तपाईँको बच्चा, तपाईँको फ्यामिलीलाई समेट्ने, हामी सबैजनालाई समेट्ने। हामीलाई त केही पनि थाहा छैन पछि एकछिन पछाडि के हुन्छ भन्ने कुरा, हाम्रो परमेश्वरलाई सबै थाहा छ र त हामीलाई संसारमा ल्याउनु भएको छ। सर्वेसर्वा तपाईँ र म होइन, हामी एउटा मेडिएटर मात्र हौ। हामी जहिलेसम्म सक्छौँ र जहिलेसम्म परमेश्वरको उद्देश्य हाम्रो जीवनमा योजना छ, परमेश्वरले चाहनुभयो भने म यो गर्छु भन्ने उद्देश्यको साथ हामी जिउँ भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु। र रेबिकाको जीवनबाट सिक्ने पाठ पनि यो हो जस्तो मलाई लाग्छ। अनि हामी पर्फेक्ट छैनौँ, अभिभावक भयौँ भन्दैमा पर्फेक्ट छैनौँ, र बच्चाहरूले पनि यो कुरा नसोचौं, अभिभावकहरूले पनि नसोचौं, परमेश्वर पर्फेक्ट हुनुहुन्छ, यो कुरामा चाहिँ ढुक्क हौ भन्दै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। अर्को हप्ता यस्तै यस्तै कुराकानी म तपाईँहरूको बीचमा गर्नेछु। आजलाई पनि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। दैवसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टे अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 57 68 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। 57 68 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आउनुहोस्, यहाँ म तपाईँहरूको बीचमा यसरी पाठ गर्नेछु। यीशुलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैफा कहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू भेला भएका थिए, तर पत्रुस टाढैबाट प्रधान पुजारीको भवनको आँगनसम्मै उहाँको पछि पछि लागे र अन्त्यमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पुजारी र जम्मै महासभाले यीशुलाई मृत्युदण्ड दिनलाई उहाँको विरूद्धमा झुटो गवाही खोज्न लागे। धेरै झुटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुईजना अघि आएर भने, यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर 3 दिनमा यसलाई निर्माण गर्न सक्छु भन्यो। तब प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्? यी मानिसहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर येशु चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? यीशुले तिनलाई भन्नुभयो, तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईँहरूलाई भन्दछु, अब उपरान्त तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, यसले त ईश्वर निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईँहरूले अहिले यसले बोलेकै ईश्वर निन्दा सुनिहाल्नुभयो, तपाईँहरूको के राय छ? तिनीहरूले जवाब दिए, यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए, हे ख्रीष्ट, लौ अगमानी भन, तलाई हिर्गाउने को हो? र यो खण्डमा हामीले पाठ गर्दै गर्दाखेरि लेखकले महासभाको सामुन्ने यीशुलाई उभ्याउँदाखेरि भएका घटना विवरणहरूलाई लेखकले यहाँ यसरी उल्लेख गरेका छन्। अब यीशुलाई पक्राउनेहरूले उहाँलाई प्रधान पुजारी कैफा कहाँ लगे, पुजारी कहाँ, यहुदीहरूको महासभामा जुन निर्णय गर्नुपर्ने हुन्छ त्यो निर्णयको लागि चाहिँ प्रधान पुजारी चाहिँ मुख्य व्यक्ति हो। त्यसैले त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू पनि भेला भएका थिए र शास्त्रीहरू छन् जसले बाइबल धर्मशास्त्रलाई भनौं व्याख्या गर्ने काम गर्थे र उनीहरूको व्याख्या नै अन्तिम हुन्थ्यो र उनीहरूले अर्थ लाउँथ्यो र त्यो अर्थ नै अन्तिम हुन्थ्यो र अरू धर्मगुरूहरू पनि थिए भनेर यहाँ छ। र त्यति मात्र होइन, तर पत्रुस टाढैबाट प्रधान पुजारीको भवनको आँगनसम्मै उहाँको पछि पछि लागे र अन्तमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। पत्रुस एक किसिमले डर छेरुवा मानिस नै हो। यीशुलाई उसले प्रतिज्ञा गरेको थियो, उसले कसम खाएको थियो, उसले म इन्कार गर्ने छैन र यीशुलाई म मर्नु परे पनि म चाहिँ इन्कार गर्दिन भन्ने व्यक्तिले अहिले यीशुलाई पक्रन साथ उनी डरपोक भएर भागेको कुरा हामी यहाँ देख्छौ। अब मुख्य पुजारी र जम्मै महासभाले, अब महासभामा यहुदीहरूको सर्वोच्च अदालत भनेको नै महासभा हो र यहुदीहरूको भनौ सबै न्यायको निकायहरू महासभाले नै फैसला गर्ने गर्थ्यो। तर मृत्युको केस भने रोम सरकारले अनुमति दिनु पर्थ्यो। पिलातुस चाहिँ रोम सरकारबाटको एउटा अभिन्न अङ्ग थियो र पिलातुसले यो निर्णय बताउनु पर्ने थियो। त्यसै कारणले पनि यहाँ सबभन्दा मुख्य कुरा त महासभाले, जम्मै महासभाले, सर्वोच्च अदालतले अब यीशुलाई मृत्युदण्ड दिनलाई उहाँको विरोधमा झुटो गवाही खोज्न लागे। सभाले, महासभाले त, अदालतले त, सर्वोच्च अदालतले त फैसला दिनुपर्छ, कारण भएन भने मृत्युदण्ड दिन मिल्दैन र उनीहरूले मृत्युदण्डको लागि पूरै प्रमाण तयार गरेर रोम सरकारलाई बुझाउनु पर्थ्यो, पिलातसलाई बुझाउनु पर्थ्यो र त्यो अनुसार उनीहरूले यहाँ उहाँको विरुद्धमा झुटो गवाही खोज्न लागेको हामी यहाँ देख्छौ। धेरै झुटा गवाहीहरू दिनेहरू आए तर तिनीहरूले कुनै प्रमाण पाएनन्। यीशुलाई क्रुसमा मर्नै पर्ने कारण चाहिँ कसै त्यहाँनिर पत्ता लाएन र पत्ता नलागेपछि उनीहरूले आखिरमा दुईजना अघि सारे र भने, यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर तीन दिनसम्म यसलाई निर्माण गर्न सक्छु भन्यो भनेर यहाँ झुटा कुराहरू यहाँ लगाइराखेको हामी देख्छौ। प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्, यी मानिसहरूले तेरो विरोधमा दिएको गवाही के हो? तर यीशु चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? त परमेश्वरको पुत्र ख्रीष्ट होस्? प्रधान पुजारी जो सदुगी वर्गबाट प्रधान पुजारी बन्ने चलन थियो र प्रधान पुजारीले आफ्नो जिम्मेवारी पूरा गर्नका लागि मृत्युदण्डको प्रमाण खोज्नका लागि उसको ठूलो भूमिका रहेको थियो र उनले यसरी नै प्रश्न गरे, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? र यो कुरा भनिसकेपछि यीशुले, तपाईँले नै भनिसक्नुभयो, तापनि म तपाईँलाई भन्दछु, अब उपरान्त तपाईँले मानिसलाई, तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातबाटी बसेको र आकाशमा बादलमा आइराखेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्याते भनेर यहाँ लेखेको छ। अनि यसले त ईश्वर निन्दा बोल्यो भनेर यहाँ यसरी भन्दछ। अनि प्रधान पुजारीले यीशुलाई मानिसको रूपमा मात्र हेरिरहेका थिए र मानिस हो असल मानिस चङ्गाईकर्ताको रूपमा हेरिरहेका थिए। तर यीशु प्रभुले आफूलाई परमेश्वर हुँ भनेर प्रकट गर्दाखेरि प्रधान पुजारी लगायत शास्त्रीहरू फरिसीहरू सबैजना चिडिएको हामी देख्छौ र यीशुले आफूलाई परमेश्वर हो भनेर प्रकट गर्नु पनि थियो गर्नुपर्ने पनि थियो। जब यीशुले आफूलाई परमेश्वर हो भनेर प्रकट गर्नुभयो तब विरोध शुरू भएको कुरा पनि हामी यहाँ देख्छौ। यीशुलाई क्रुसमा टाँग्नका लागि सबैभन्दा सजिलो बाटो चाहिँ यीशुले जब आफैलाई परमेश्वर हुँ भनेर घोषणा गर्नुभयो र उहाँले आफ्नो ईश्वरीय गुणलाई प्रकट गर्नुभयो र उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरो जब आफूलाई प्रकट गर्नुभयो तब विरोध शुरू भयो र त्यो विरोधको अन्त्य चाहिँ क्रुससम्म नै भयो र त्यो कुरा हामी यहाँ देख्छौ। अब ईश्वर निन्दा बोल्यो हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र तपाईँहरूले अहिले त्यसलाई बोलेको ईश्वर निन्दा सुनिहाल्नुभयो तपाईँहरूको राय के छ भनेर यो निर्णय अब प्रधान पुजारीले निर्णय गरेको हामी देख्छौ। तब सबैले भने यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले यसो भन्दै थप्पड लाए यीशु ख्रिस्ट लौ अगमानी भन तँलाई हिर्काउने को हो। आदरणीय श्रोता यो खण्डमा यीशुले आफूलाई परमेश्वर हुँ परमेश्वरको पुत्र ख्रिस्ट हुँ भनेर जसरी प्रकट गर्नुभएको छ यो प्रकट गर्नु पर्ने नै थियो र यीशु ख्रिस्ट परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा यो पाठमा स्पष्ट लेखकले बताउनु भएको कुरा हामी यहाँ देख्छौ। यीशु ख्रिस्ट परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। परमेश्वरको पुत्र ख्रिस्ट सारा मानव जातिको पापको प्रायश्चितको लागि बलिदान हुनलाई आउनु भएको परमेश्वर आफै हुनुहुन्छ। आदिमा वचन थियो वचन परमेश्वरसँग हुनुहुन्थ्यो त्यो वचन नै परमेश्वर हुनुहुन्थ्यो र त्यो वचन नै देहदारी बन्न आयो भन्ने युहन्नाको सुसमाचारमा पनि हामी देख्छौं। र यो कुरा प्रमाणित भएको छ यहाँ कि प्रधान पुजारीले यीशु चाहिँ परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। यसको अर्थ यही हो कि यीशु परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण यहाँ स्पष्ट भएको छ। उनीहरूले खोजतलास गरे उनीहरूले खोजी नीति गरे उनीहरूले भनौ उहाँलाई मृत्युदण्ड दिनका लागि एउटा न्यू खोज्न लागेको थियो तर उहाँले आफैलाई परमेश्वर हुँ भन्दाखेरि ईश्वर निन्दाको दोष लगाएर क्रुसमा टाँग्नका लागि योग्य भएको हामी यहाँ देख्छौ र क्रुसमा त्यतिकै जान पाइँदैन क्रुसमा मर्नका लागि त्यतिकै पाउँदैन त्यसको लागि कारण चाहिन्छ। कारण चाहिँ यहुदीहरूको नियम अनुसार ईश्वर निन्दाहरूलाई चाहिँ मारिने अनि दण्ड दिने त्यो प्रावधान भएकोले गर्दा महासभाले अब यीशु ख्रिस्ट चाहिँ आफूलाई परमेश्वर हुँ भनेर आफैले आफैलाई परमेश्वर भनेर घोषणा गरेकोले अब मृत्युदण्डको लागि उहाँलाई अगाडि बढाउने कुरा निर्णय भएको हामी देख्छौ। आदरणीय श्रोता यीशु ख्रिस्ट को हुनुहुन्छ? यीशु ख्रिस्ट आज यो खण्डमा हामीले देख्छौ परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। उहाँ परमेश्वर नै हुनुहुन्छ भन्नुभएको र आज यदि यहाँहरूले परमेश्वरलाई विश्वास गर्दै हुनुहुन्छ कुनै आस्थामा हुनुहुन्छ होला ईश्वर हुनुहुन्छ ईश्वरको भनौ ईश्वरलाई आस्थामा अथवा कुनै पनि ईश्वरमाथि आस्थामा बाँचिराख्नु भएको यदि यहाँहरूले यो प्रवचन सुन्दै गर्नु हुँदाखेरि विचार गर्न सक्नुहुन्छ कि परमेश्वर को हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ। परमेश्वर यो खण्डले स्पष्ट बताएको छ, यीशु ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ। मानिसहरूले यीशुलाई नबुझेको कारण क्रुसमा टाँग्नलाई उनीहरू राजी भए, तर यीशु ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ। यदि कसैले यीशुलाई विश्वास गर्छ परमेश्वर भनेर, उसको पाप क्षमा हुन्छ, ऊ परमेश्वरको राज्यमा जान्छ, उसले आनन्द जीवन पाउँछ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले आनन्द जीवन पाओस्। र आज यो वचन प्रवचन सुनिरहनु हुँदाखेरि यहाँहरूको लागि पनि एउटा मौका छ। यीशु मानिस मात्रै होइन, उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ मानव ईश्वर हुनुहुन्छ। उहाँलाई जसले विश्वास गर्छ उसको पाप क्षमा हुन्छ, उसले आनन्द जीवन पाउँछ, ऊ मर्यो भने पनि ऊ जीवित हुनेछ र उसको लागि स्वर्गको ढोका खोलिनेछ। र जसले यीशुलाई विश्वास गर्छ उसले आनन्द जीवन पाउँछ, किनभने उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वरले मात्र मानव जातिको पाप क्षमा गर्न सक्छ। पाप क्षमा, मानिसले परमेश्वरको विरोधमा पाप गरेको कारणले गर्दा पाप क्षमा पाउने ठाउँ अथवा पाप क्षमा गर्ने व्यक्ति परमेश्वर मात्रै हुनुहुन्छ। परमेश्वरले पाप क्षमा गर्नुभयो भने मात्र मानिसको पाप क्षमा हुन्छ, अरू कसैले गरेर हुँदैन। त्यसैले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वरको पुत्र ख्रीष्ट हुनुहुन्छ अथवा उहाँ परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुहोस् र आनन्द जीवन पाउनुहोस् र सुखको जीवन, आनन्दको जीवन, शान्तिको जीवन प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
6: अब प्रस्तुत हुँदैछ विभिन्न अङ्ग्रेजी भजन गीतहरू।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सबै कुरा गुमाउँदा के गर्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 33 यहाँहरूलाई स्वागत छ। कहिलेकाहीँ हामी सबैले ठूलो संघर्षको सामना गर्छौं, कठिन परिस्थितिहरू जुन हामीलाई भारी लाग्न सक्छ। जब हामीलाई लाग्छ कि सबै आशा हराएको छ, जब जीवनमा हामीले सबैभन्दा धेरै मूल्यवान चीजहरू हामीबाट खोसिएको जस्तो लाग्छ, तीन क्षणहरूमा हामी के गर्छौं? यो प्रश्नको जवाब दिनको लागि हामी दाउदसँग सम्बन्धित एउटा सत्य कथालाई हेर्नेछौं। दाउदको जीवनमा केही समय त्यस्तो थियो जब उनले ठूलो विजय र सफलता हासिल गरे, जस्तै जब उनले गोलायतलाई मारे। यद्यपि अरू समयमा पनि यस्तो थियो जब उनले ठूलो हृदय विदारक र पराजयको अनुभव गरे। के यो तपाईँको जीवनमा चलिरहेको कथासँग पनि परिचित सुनिन्छ? दाउदको जीवनको एउटा नाटकीय घटनामा उनले आफ्नो सिपाहीहरूको सेनालाई सिगलमा रहेको आफ्नो गृह शिविर छोडेर आफ्नो पलिस्थी शत्रुहरूलाई खेद्न निर्देशन दिए। तिनीहरू गएपछि अमालेकीहरूले सिकलगमाथि आक्रमण गरे। पहिलो सामुएलको पुस्तक 30:3। जब दाउद र तिनका मानिसहरू सिकलगमा आइपुगे, तब तिनीहरूले शहरलाई आगोले भस्म पारेको र तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे। आफ्नो शहरलाई असुरक्षित छोडेर दाउदले ठूलो गल्ती गरेका थिए। पहिलो सामुएलको पुस्तक 30:4। यसर्थ दाउद र तिनीहरूसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। अमालेकीहरूले दाउदका दुवै पत्नीहरू, जसमा उनकी प्रिय अबिगेल पनि समावेश थिइन्, लगेका थिए। दाउदले आफ्नो व्यक्तिगत क्षतिको कारणले मात्र शोक गरेनन्। दाउदका सेनाका सबै मानिसहरू दुखी र क्रोधित थिए, किनभने तिनीहरूका छोराछोरीहरूलाई कैदीको रूपमा लगिएको थियो। ती मानिसहरू यति विचलित थिए कि तिनीहरूले दाउदलाई ढुङ्गाले हानेर मार्ने बारेमा कुरा गरे। आफ्नो जीवनको यो अत्यन्तै तनावपूर्ण क्षणमा दाउदले परमप्रभु आफ्नो परमेश्वरमा बल खोजे। पहिलो सामुएलको पुस्तक 30:7-8। तब दाउदले अहिमेलेकका छोरा पुजारी अबियाथारलाई एपोत ल्याउने हुकुम गरे र अबियाथारले त्यो ल्याए। जब दाउदले परमप्रभुलाई सोधे, के म यी लुटपिट गर्नेहरूलाई खेदु, के म उनीहरूलाई भेट्टाउन सकुला, उहाँले जवाफ दिनुभयो, उनीहरूलाई खेद, तैले उनीहरूलाई भेट्टाएर सबैलाई छुट्टाउनेछस्। पृथ्वीमा हाम्रो सबैभन्दा अन्धकारमय घडीमा हामीले चाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण पहिलो कदम भनेको परमेश्वरमा शरण लिनु हो। उहाँको प्रेमले हाम्रो अस्तित्वलाई तृप्त पार्न दिनुहोस्। उहाँलाई हामीलाई सान्त्वना दिन दिनुहोस् र त्यसपछि उहाँबाट आवश्यक बुद्धि खोज्नुहोस्, ताकि हामी जुन परिस्थितिमा छौ त्यसको सामना गर्न सकौं। दोस्रो कोरन्थीको पुस्तक 1:3। परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। जब हामी गल्ती गर्छौं जसको कारणले हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, परमेश्वर हामीमाथि ठूलो दया गर्नुहुन्छ। उहाँ हामीलाई क्षमा र सान्त्वना प्रदान गर्न खुल्ला हातले त्यहाँ हुनुहुन्छ। दाउदले तुरन्तै अमालेकीहरूलाई खेदे, परमेश्वरको आज्ञा पालना गरे। उनले आफ्नो सेनाबाट 400 मानिसहरूलाई आफैसँग ल्याए। एक मिष्टी दासबाट संकलन गरिएको जानकारीको माध्यमबाट दाउदले आफ्नो शहरमा आक्रमण गर्ने सबै अमालेकीहरूलाई पक्राउ गर्न र मार्न सक्षम भए। पहिलो सामुएलको पुस्तक 30:18-19। अमालेकीहरूले लगेका सबैजनालाई, तिनका दुई पत्नीहरू समेत दाउदले छुट्टाए। साना ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाउदले सबै कुरा पुनः प्राप्त गरे। प्रिय श्रोता, परिस्थितिहरू सधैँ जस्तो देखिन्छ त्यस्तो खराब हुँदैन। निराशाको तपाईँको सबैभन्दा अध्ययारो क्षणमा आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई प्रार्थना गर्नुहोस्। उहाँको सान्त्वना र उहाँको बुद्धि पनि खोज्नुहोस्। उहाँले तपाईँलाई जे गर्न निर्देशन दिनुहुन्छ त्यसलाई पालना गर्नुहोस्, अनि तपाईँले पक्कै पनि दाउदलाई दिएको मुक्ति देख्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए,
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
9: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
8: अनि यी सबै कहाँ पाउने त दाई?
9: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
8: कार्यक्रम मुक्तिको मार्ग?
9: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: मेरो एसी पनि सकियो,
11: मेरो प्लस टूको एक्जाम पनि सकियो,
12: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
13: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
12: सही हो।
13: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
14: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
13: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
14: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 4 दबोरा र बाराकले सिसरालाई परास्त गरेका। यहुदाको मृत्युपछि इस्रायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो फेरि त्यही गरे। यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबिनको हातमा बेचिदिनुभयो। उनका सेनापति सिसरा थिए जो हरोसेत हगोइममा बस्थे। इजरायलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे किनभने सिसराका फलामका 900 रथहरू थिए र उनले इजरायलीहरूलाई 20 वर्षसम्म क्रूरतापूर्वक सताए। त्यस बेला लपिदोत की पत्नी दबोरा न्यायकर्ता थिइन्। तिनी एक अगमवादिनी थिइन्। तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूख मुनि बस्ने गर्दथिन् र इजरायलीहरू तिनीहरू कहाँ इन्साफको निम्ति आउँथे। तिनले नप्तालीको केदेशबाट अभिनोअमका छोरा बाराकलाई बोलाइ पठाइन् र तिनलाई भनिन्, परमप्रभु इजरायलका परमेश्वरको आज्ञा यो हो, गएर नप्ताली र जबुलुनका 10,000 मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीहरूसँगै तबोर डाँडामा ल्याऊ। म याबिनको सेनापति सिसरालाई किसोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौज समेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु। बाराकले जवाफ दिए, तपाईँ मसँग जानुभयो भने म जानेछु, तर तपाईँ जानु भएन भने त म पनि जाने छैन। दबोराले भनिन्, निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुने छैन, किनभने परमप्रभुले सिसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ। तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्। बाराकले जबुलुन र नप्तालीलाई केदेशमा बोलाए र 10,000 मानिसहरूको साथमा तिनी हिँडे र दबोरा पनि तिनीसँग गइन्। अब केनी हेवेरले केनीहरू अर्थात मुसाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेश नेर सानोनिममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए। अभिनोअमका छोरा बाराक तबोर डाँडामा गएका छन् भन्ने खबर सिसरा कहाँ पुर्याइयो। तब उनले आफ्ना 900 फलामका रथहरू र आफ्ना फौजहरूलाई हरोसेत हगोइमबाट किसोन खोलामा भेला गराए। तब दबोराले बाराकलाई भनिन्, उठ, आजको दिन परमप्रभुले सिसरा

भेट गर्नलाई निस्किन् र उनलाई भनिन्, हजुर भित्रै आउनुहोस्, भित्रै आउनुहोस्, न डराउनुहोस्। यसैले सिसरा पालभित्र पसे र तिनले उनलाई एउटा कम्बल ओढाइदिन्। सिसराले तिनलाई भने, मलाई अलिकता पानी पिउन देऊ, मलाई साह्रै तिर्खा लागेको छ। तब तिनले दूधले भरेको एउटा मसक खोलेर उनलाई पिउन दिइन् र फेरि उनलाई कम्बल ओढाइदिन्। सिसराले तिनलाई भने, पालको ढोकामै उभिरह र कसैले आएर यहाँ कोही छ कि भनेर सोध्यो भने छैन भनिदेऊ। तब हेबेरकी पत्नी यायलले पालको एउटा किला र मुङ्ग्रो लिएर सिसरा थकित भई मस्त निदाएको बेलामा उनको छेउमा गइन्। यायलले सिसराको कञ्चट छिचोलेर भुइँ भेट्ने गरी किला ठोकिदिन् र उनी मरे। बारक सिसरालाई खेद्दै आउँदा यायल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, आउनुहोस्, तपाईँले खोज्नु भएको मानिसलाई म देखाउनेछु। बारक तिनीसँग भित्र पसेर सिसरालाई कञ्चटमा किला गाडिएर मरिरहेको भेटाए। त्यस दिन परमेश्वरले कनानका राजा याविनमाथि इस्रायलीहरूलाई विजय बनाइदिनुभयो। उनलाई खत्तम नपारुन्जेल कनानी राजा याविनको विरूद्ध इस्रायलीहरूको शक्ति बढ्दै गयो।

न्यायकर्ताको पुस्तक अध्याय 5 दबोरा र बाराको स्तुति। त्यस दिन दबोरा र अभिनोअमका छोरा बाराकले यो गीत गाए, जब इसरायलका अगुवाहरू नेतृत्व गर्छन्, जब मानिसहरू राजी खुशीले आफूलाई समर्पण गर्छन्, परमप्रभुको प्रशंसा गर। हे राजा हो सुन, हे शासक हो कान थाप, म गाउनेछु, म परमप्रभुको स्तुति गर्नेछु, म परमप्रभु इसरायलका परमेश्वरको निम्ति एउटा भजन गाउनेछु। हे परमप्रभु, जब तपाई सेयरबाट अघि बढ्नुभयो, जब तपाई एदमको देशबाट बढ्दै जानुभयो, तब पृथ्वी काम्यो, आकाशले खन्यायो, बादलले झरी वर्षायो। परमप्रभुको सामु सिनैका परमप्रभुको सामु, परमप्रभुको सामु इजरायलका परमेश्वरको सामु पहाड़हरू डरले थरथराए। अनाथका छोरा समगरको पालोमा, यायलको पालोमा यात्रीहरू मूल बाटाहरूमा हिँडेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। इजरायलका गाउँले जीवन समाप्त भयो, जबसम्म म दबोरा खड़ा भइन। इजरायलमा एउटी आमा जैम खड़ा भए, जब तिनीहरूले नयाँ नयाँ देवताहरूसित मित्रता बाँधे, शहरका मूल ढोकाहरूमा लड़ाई आइपुग्यो र इजरायलका 40,000 न त ढाल न भाला देखिए, मेरो हृदय इजरायलका अगुवाहरूसित छ, मानिसहरू मध्येका इच्छुक स्वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर। तिमीहरू सेता गदाहरूमाथि सवार हुनेहरू, जो जिनको गलैचामाथि बस्छौ, र तिमीहरू जो पैदल बाटो लाग्दछौ, यस कुरालाई राम्ररी विचार गर। गीत गाउनेहरूको स्वर सुनिन्दैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्, त्यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका धार्मिक कार्यहरूको स्मरण गर्छन्। इजरायलमा सुरवीरहरूको धार्मिक कार्यहरू। त्यसपछि परमप्रभुको जनहरू तल शहरका मोल ढोकाहरूमा गए। ए बबुरा उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अभिनोअमका छोरा बाराक, उठ, धेरैलाई कैदी बनाऊ। त्यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरू कहाँ आए, परमप्रभुका मानिसहरू म कहाँ शक्तिवानहरूसित आए। केही इफ्राइमबाट आए, जसको मूल अमालेक मा छ, बेन्यामिन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकिरबाट कप्तानहरू आए, जबलुनबाट सेनाका नेताको लहरो बोक्ने मानिसहरू आए। इसाखारका प्रधानहरू दबुरासित थिए, हो इसाखार बाराकसित थिए। तिनीहरू तिनको पछि तल बेसीमा कुदेर गए। रुबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो। गोठालाहरूले बोलाएको ती खोसोर सुन्नलाई तिमीहरू शिविरका अग्निहरूमा किन अल्मली बस्यौ? रुबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो। गिलात एर्दन पारी नै बसे, र दान किन जहाजहरूको छेउमा पर्खी बसे? आसेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे। जबलुनका मानिसहरूले आफ्नो ज्यान नै खतरामा हाले, त्यसै गरी नप्तालीले पनि रणभूमिको मुखैमा। राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाई गरे, तर तिनीहरूले कुनै चाँदी कुनै लुटका माल लगेनन्। ताराहरूले पनि आकाशदेखि लड़ाई गरे, ताराहरूले आआफ्ना चक्रबाट सिसरासँग लड़ाई गरे। किसोन खोलाले तिनीहरूलाई बगाएर लग्यो, पुरानो खोला किसोन खोला। हे मेरो प्राण, छाती फुकाएर हिँड। तब घोड़ाहरूले ताप बजाए, त्यसका बलिष्ठ घोड़ाहरू बेगसाथ कुदे। मेरोजलाई सराप, परमप्रभुका दूतले भने सराप, त्यसका बासिन्दाहरूमाथि सराप, किनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्, परमप्रभुलाई बलियाहरूको विरूद्ध सहायता दिएनन्। केनी हेबेरकी पत्नी यायल सबै स्त्रीहरूभन्दा आशिषित हुन्, पालमा बस्ने स्त्रीहरूमाथि सबैभन्दा आशिषित। सिसराले पानी माग्यो, तर तिनले दूध दिइन्, मालिकको निम्ति योग्यको बटुकोमा तिनले त्यसलाई दही टक्राइन्। तिनले आफ्नो हात पालको किलातिर बढाइन्, तिनले आफ्नो दाहिने हातमा मुंग्रो उठाइन्, तिनले मुंग्रोले सिसरालाई हानिन्, त्यसको टाउको किचिन्, तिनले त्यसको कञ्चट छेडी चुर चुर पारिन्। तिनकै खुट्टामा त्यो लोट्यो, त्यो पड़िरह्यो, तिनकै खुट्टामा त्यो घोप्टियो र लोट्यो, जहाँ त्यो घोप्ट्यो त्यही त्यो लोट्यो र मर्यो। सिसराकी आमाले आँखी झ्यालबाट चियाएर हेरिन्, झ्यालबाट चियाइन् र चिच्याएर भनिन्, त्यसको रथ आउनलाई किन यति ढिलो गरेको? त्यसका रथहरूको खटखट आवाज किन यति बियालो भयो? तिनका महिलाहरू मध्येका सबभन्दा ज्ञानीले यस्तो जवाफ दिन्छन्, साँच्चै तिनी पनि आफैसित यसो भन्छन्, तिनीहरू लुटका मालहरू खोज्दै होलान्, भाग लाउँदै होलान्, हरेक मानिसको निम्ति एउटी केटी, सायद दुई केटी, सिसराको निम्ति रंगाएका थोकहरूको लुट
पूर्ण रूपले बुट्टा भरेका मेरो गलाको लागि यी सबै लुट सरह। हे परमप्रभु, यसरी नै तपाईँका सबै शत्रुहरू नष्ट हुन्, तर तपाईँलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्य चाहिँ हुन्। तब 40 वर्षसम्म देशमा शान्ति भयो।

0: न्यायकर्ताको पुस्तक अध्याय छ गिदोनलाई बोलावट भएको। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरेर उहाँले तिनीहरूलाई मिद्यानीको हातमा 7 वर्षसम्म सुम्पिदिनुभयो। मिद्यानीहरूको शक्ति यति अत्याचारी थियो कि इजरायलीहरूलाई पहाड़का ओढार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्न करै लाग्यो। जब जब इजरायलीहरूले बिउ छर्दथे मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इजरायलमाथि आक्रमण गर्दथे। उनीहरू देशमा छाउनी बनाएर बसे र गाजाको छेउसम्मका बालीहरूलाई नाश गरे, यहाँसम्म कि इजरायलीहरूको निम्ति भेड़ा, गोरू र अरू कुनै जीवित थोक पनि छोडेनन्। उनीहरू आफ्ना गाई गोरूको बथान र तम्बुहरू लिएर सलहको हुलझै आए। मानिस र तिनीहरूको उँटहरू अनगिन्ती थिए, देशलाई सखाप पार्न आक्रमण गरे। यसरी नै मिद्यानीहरूले इजरायलीहरूलाई निर्धन बनाइदिए र सहायताको निम्ति तिनीहरूले परमप्रभुलाई पुकारे। मिद्यानीहरूले सताएकोले इजरायलीहरूले परमप्रभुलाई पुकार्दा उहाँले तिनीहरू कहाँ एकजना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वरको यो वाणी छ, मैले तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याए, मैले तिमीहरूलाई मिश्रीहरूको हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाए, मैले उनीहरूलाई तिमीहरूको सामुन्यदेखि धपाए र उनीहरूको देशहरू तिमीहरूलाई दिए, मैले तिमीहरूलाई भने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको देशका देवताहरूको सेवा नगर, तर तिमीहरूले मेरो कुरा सुनेनौ। अब परमप्रभुको दूत आएर अबिएजेरी योवासको ओप्रा भन्ने ठाउँको फलाटको रूख मुनि बसे। योवासका छोरा गिदोन चाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहुँ चुड्दै थिए। तब परमप्रभुको दूतले गिदोन कहाँ देखा परेर तिनलाई भने, त वीर मानिस होस् र परमप्रभु तँसँग हुनुहुन्छ। गिदोनले तिनलाई भने, हजुर सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भने त यी सबै किन हामीलाई भएको? वहाँका ती सबै आश्चर्य कामहरू के भए जो हामीले आफ्नो पिता पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे कि परमप्रभुले हामीलाई मिश्र देशबाट निकालेर ल्याउनु भएको होइन, तर अब त परमप्रभुले हामीलाई त्याग्नु भएको छ र हामीलाई मिद्यानीहरूको हातमा सुम्पिदिनु भएको छ। तब तिनीहरूतिर फर्केर परमप्रभुले भन्नुभयो, जा इजरायललाई मिद्यानीहरूको हातदेखि छुटाउनलाई तमा भएको बल प्रयोग गर, तलाई पठाउने म नै हुँ। गिदोनले उत्तर दिए, हजुर सुन्नुहोस्, म कसरी इजरायललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस्, त्यो त मनुष्यमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु। परमप्रभुले जवाफ दिनुभयो, म तँसँग हुनेछु र तैले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैं मार्नेछस्। तिनले भने, यदि म तपाईँको निगाह पात्र भएको छु भने तपाईँ नै मसँग बोल्नु भएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्। बिन्ती छ, मैले मेरो भेट लिएर तपाईँको सामु न चढाउन्जेल तपाईँ यहाँबाट नजानुहोला। उहाँले भन्नुभयो, त नआउन्जेल म यही बस्नेछु। तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे र 5 पाथी पिठोको अखमेरी रोटी बनाए। तिनले मासु चाहिँ एउटा टोकरीमा हालेर र झोल चाहिँ एउटा बटुकोमा हाले बाहिर फलाटको रूख मुनि उहाँको सामु चढाए। परमप्रभुको दूतले तिनलाई भने, त्यो मासु र अखमेरी रोटी लिएर यहाँ चट्टान माथि राखिदिए र झोल चाहिँ खनाइदिए, अनि तिनले त्यसै गरे। तब परमप्रभुको दूतले आफ्नो हातमा भएको लहुरो पसारेर त्यसको टुप्पाले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो अनि परमप्रभुका दूत अलग भए। तब गिदोनले, तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए र भने, हाय परमप्रभु परमेश्वर, यो त साँच्चै पो रहेछ, मैले परमप्रभुका दूतलाई आम्ने सामने देखे। तर परमप्रभुले तिनलाई भन्नुभयो, शान्ति, नडरा, त मर्ने छैनस्। गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ परमप्रभु शान्ति हुनुहुन्छ राखे। त्यो आजको दिनसम्म पनि अबिएजेरीको ओप्रामा छ। त्यसै रात परमप्रभुले गिदोनलाई भन्नुभयो, तेरा बुबाको बगालबाट 7 वर्षे दोस्रो साँडेले तेरा बुबाको बाल देवताको वेदी भत्काइदे र त्यसको छेउमा भएको असेरा देवीको मूर्ति ढालिदे, तब यही अल्गो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठिक ढाँचाको एउटा वेदी बनाएर त्यो दोस्रो चाहिँ साँडे लिएर तैले ढालेको असेराको मूर्तिको काठले होम बलि चढा। तब गिदोनले आफ्ना नोकरहरू मध्येका 10 जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभए बमोजिम गरे, तर तिनी आफ्नो पिताका घराना र नगरवासीहरूसँग डराउँथे। यसै कारण तिनले यो काम दिउँसो होइन तर राति गरे। जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बालदेवताको बेती भत्काइएको र त्यसको छेउमा भएको असेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रो चाहिँ साढे होमबलि चढ़ाइएको देखे। उनीहरूले एक अर्कालाई यो कसले गरेको होला भनी सोधपूछ गर्न लागे र धेरै सोधपूछ गर्दा युवासका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए। तब शहरका मानिसहरूले युवासलाई भने, तिम्रो छोरालाई बाहिर ल्याऊ, त्यसले बालको वेदी भत्काइदिएछ र त्यसको छेउमा भएको असेरा देवीको मूर्ति पनि ढालिदिएछ, त्यो मारिनै पर्छ। तर युवासले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, तपाईँहरू बाल देवताको पक्षमा कराउनु भएको, बाललाई बचाउने हामीहरूको काम हो भने तपाईँहरू सम्झनुहुन्छ, त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बाल चाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने त्यो आफ्नो लागि आफै बोलोस्। त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब बाल राखिदिए। यस मानिसको विरूद्धमा बाल आफै लडोस् किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ। त्यसपछि सबै मिद्यानी अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे र एर्दन नदी तरेर इजरायलको बेसीमा छाउनी हाले। तब परमप्रभुका आत्मा गिदोनमाथि आउनुभयो। तिनले तुरै फुके र अबियजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। तिनले मनुष्यभरि समाचार लाने दूतहरूलाई पठाए र तिनीहरू पनि तिनको पछि लाग्नलाई बोलाइए। तिनले आस्टेर, जबलुन र नप्ताली कहाँ पनि समाचार दिने दूतहरूलाई पठाए र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए। गिदोनले परमेश्वरलाई भने, तपाईँले प्रतिज्ञा गर्नुभए अनुसार यदि तपाईँले इसरायललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिन चाहिँ सुखै रह्यो भने मलाई यो कुरो निश्चय थाहा हुनेछ कि तपाईँले प्रतिज्ञा गर्नुभए चाहिँ मेरै हातद्वारा तपाईँले इसरायललाई छुटाउनुहुनेछ। र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे र त्यो उनलाई निचोरे र शीतबाट एक बटुको पानी निस्क्यो। तब गिदोनले परमेश्वरलाई भने, मसँग नरिसाउनुहोस् तर मलाई अझै एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एकपल्ट यस उनको जाँच गर्न दिनुहोस्। यसपल्ट चाहिँ त्यो उन मात्र सुक्खा रहोस् र सबै जमिन चाहिँ शीतले भिजोस्। परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। उन मात्र सुक्खा रह्यो र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौ, सुनेको छौ र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: नमस्ते श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराका साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर सुलुखुम्बु र हाल दमकमा बस्नुहुने र दमक ज्योति मण्डलीका वरिष्ठ पास्टर नरध्वज एनडी थुलुङको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँले मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर रिभरेन्ड एनडी नरध्वज थुलुङ राई हुँ। मेरो जन्म सोलुखुम्बु जिल्ला स्थित सल्यान गाउँपालिका 9 विक्रम सम्बत 2006 साल असार 22 गति भएको हो। हाल म दमकमा बस्छु र दमक ज्योति मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवाकारी गरिरहेको छु। म मुन्दुमिन परिवारमा जन्मे र हुर्के। मेरो बाल्यकाल त्यति रमाइलो थिएन, मेरो समयमा गाउँमा स्कुल थिएन, त्यसै कारण गाई बस्तुको गोठालो गरेर बसे। मेरो बुबा डी आर थुलुङ ब्रिटिस आर्मी हुनुहुन्थ्यो। उहाँको परिवारमा पास पाएको कारण विक्रम सम्बत 2013 म पनि मलेसियामा गए र 3 वर्ष त्यही बसी 3 कक्षासम्म स्कुल गएर पढ्ने मौका पाए। 3 वर्षपछि नेपालमा नै फर्कियौं। फेरि पनि पहिला चाहिँ स्कुल थिएन, गोठालो नै गरेर बसे। त्यही समयपछि बुबाले गाउँमा स्कुल खोल्नुभयो र मैले फेरि 3 कक्षाबाट पढाइ सुरु गरे। मैले उमेर गइसकेका बुढा मानिसहरूसँग पनि पढे। मेरो पढाइ राम्रो नभएको कारण मैले पछि उच्च शिक्षामा पढ्न पाइन। मेरो मनमा अशान्ति थियो, म नास्तिकवादी थिएँ। घरभित्रका कुल पितृ देवी देवता र भगवानहरूसँग मेरो आस्था थिएन। म अलिक भौतिकवादी पनि थिएँ, त्यसकारण प्रकृतिको कुराहरू नै सबै कुरा हो भन्ने मान्छे थिए। मैले दुई तरिकाले आत्महत्याको प्रयास पनि गरे। मेरो गाउँ सोलुको नजिकै करिब 4000 मिटर अल्गो एउटा तारे भिर नाउँको पहाड छ, त्यसको टुप्पोमा गएर माथिबाट बुट्टा समातेर यसो तलतिर हेरेको थिएँ। अर्को सोलु खोलाको नाउद्वारा नै सुलखुम्बु जिल्ला भएको हो। त्यो खोलाको पुलमा बसेर पनि हाम फाल्ने प्रयास गरेको थिएँ। मेरो मनमा शान्ति थिएन, अशान्ति भएको कारणले हत्या गरेर जीवनमा शान्ति होला भन्ने मेरो सोचाइ थियो। तर त्यो मेरो दुईवटा मनको झगडा भयो। एउटा मनले भन्छ छिटो गर छिटो गर, अर्को मनले भन्छ त्यसो नगर त्यसो नगर, त्यसो गरिस भने तेरो शरीर भिरबाट झरेर टुक्रा टुक्रा हुनेछ र मानिसहरूले बटुल्नेछ, तर तेरो मनमा चाहिँ शान्ति हुने छैन। अर्को नदीमा हाम फालेर चिसोमा डुबी पानीमा निसासिएर ककरिएर मरे तापनि तेरो जो पुल्ने भित्र मनमा छ त्यसले शान्ति पाउँदैन। त्यो मेरो मनमा आयो र मैले हाम फाल्न सकिनँ। त्यो बेलामा मेरो बुबा डी आर थुलुङले प्रभुलाई विश्वास गरिसक्नु भएको थियो। मलाई उहाँले एउटा नयाँ करारको बाइबल र भजन गीतको पुस्तिका पठाइदिनुभयो। म बुबाले खोलेको स्कुलमा पढाउँथे र घरमा पनि परिवारहरूलाई सघाउनु पर्ने भएको कारण दिनमा बाइबल पढ्ने फुर्सद हुँदैन थियो। त्यसैले मैले 1 हप्ता लगाएर राति राति कुपी बत्ती बालेर बाइबल पढेर सके। जब मैले बाइबल पढिसके तब म भित्र भएको अशान्तिलाई थाहा गरेर यसैमा मात्र छुटकारा रहेछ भने मैले जाने, यसरी यसैमा मात्र पापको मुक्ति छ भन्ने थाहा पाएपछि मैले यसु प्रभुलाई अँगाल्छु भने आफै निर्णय गरे। त्यो समयमा त्यति क्रिस्चियनहरू थिएनन्। त्यसपछि मैले प्रार्थना गरे। मेरो प्रार्थना थियो यसु परमेश्वर मेरो पाप क्षमा गर्नुहोस्, तपाईँ मानिसहरूलाई जीवन दिनको लागि आउनुभयो र मरेकाबाट बौरी उठ्नुभयो, तपाईँ जीवित परमेश्वरलाई विश्वास गर्छु र म आजीवन तपाईँलाई पछ्याउने छु। यो 2028 सालको कुरा हो जब मैले यसरी प्रार्थना गरे। मेरो जीवनमा एक अद्भुत घटना घट्यो। मेरो टाउकोबाट कुखुराको जिउ पर्ने एक किसिमको किरा सुलचुले भन्छन् त्यस्तै सुलुलु सिजदेखि पाउसम्म कुदेर निस्की गए। हुतात्माहरू कसरी निस्के र जाँदो रहेछ मैले थाहा पाएँ। त्यसपछि मेरो शरीर यति हलुको भयो। मेरो जीवनमा भएका सबै अशान्ति र हीनता बोधहरू सबै हटेर गयो। फेरि खुट्टाबाट करेन्ट पसियो। मैले टाउको सम्म पवित्र आत्माको प्रवेश भएको प्रत्यक्ष महसुस गरे। त्यो समयमा रातको 12 बजेको थियो। त्यसपछि मेरो हृदयमा यति असीमित आनन्द पुखेर आयो। मेरो आँखाबाट हर्षको आँसु झरिरहेको थियो। म उफ्रिए कराए, यसु यसु तपाईँ महान यसु भनिरहेको थिएँ। मेरो श्रीमती र ठुली छोरी चाहिँ सुतिरहेका थिए, म चाहिँ एक्लै रमाइरहेको थिएँ। आज पनि म सम्झन्छु यति मिठो आनन्द थियो कि त्यो भन्दा पहिला कहिले पनि त्यस्तो भएको थिएन। 2029 सालको कुरा हो। मेरो श्रीमती गर्भवती भइन्। त्यसलाई गाउँलेहरूले भट्काएर भनेछन् र उसले मसँग भनिन्, यो धर्म मान्यो भने त कामी तपाईँ जस्तै तल्लो जातको पानी नछुएको नखाने र सबैले बहिष्कार गर्दा रहेछन्। म मान्दिन, उनीले घृणा गरिन् र इन्कारिन्। यो कुराले गर्दा हामी पति पत्नीको बीचमा आत्मिकी बीचमा विवाद भयो। म उनलाई यसुमा पूर्ण रूपमा भरोसा गर्नुपर्छ भनेर भन्थे, तर उनी भनी धामी र झाँक्रीमा विश्वास गर्ने र तिनीहरूका उपचारको निम्ति जाने गर्थिन्। धामीहरूले यो गाउँमा एउटा महिला नानी जन्माउने बच्चाको आमा मर्दैछ भन्ने हल्ला गरिरहेको थियो। मेरो श्रीमतीको नानी जन्माउने बेला भयो र नानी जन्मियो, तर साथी झरेन। त्यो बेलामा अस्पतालहरू थिएनन्, राम्रो तालिम प्राप्त सुडेनीहरू पनि थिएनन्। त्यसैले महिलाहरूले नै तेल पेटमा लगाएर डोरीमा झुन्डाएर बस लगायो। त्यसको 3 घण्टा पछि उनीको मृत्यु भयो। राई जातिको जो कोही पनि रुखबाट वा भीरबाट लडी मरेका लासलाई कसैले छुदैनन्। त्यसलाई राई भाषामा उच्चो भन्छन् र त्यसलाई अङ्कुशले तानी लगेर नजिकै खाल्डो खनेर गाड्छन्। नानी जन्मदा महिलाको मृत्यु भएमा त्यसलाई मम्मी भयो भन्छन् र त्यसलाई पनि जो कसैले छुदैन र बोक्दैन पनि केटीलाई चढाएको थोक खाने बुढापाका र नानी जन्माउने उमेरका जवानहरूले छुदैनन्। बीचको आधा उमेर भएकाहरूले मात्र छुने बोक्ने गर्छन्। गाउँमा सबैतिर यो कुरा हल्ला भयो। मेरो वंश आफन्त र छरछिमेकीहरू सबैजना आउनुभयो। बुढापाकाहरू भन्छन् जवानहरूले उठाउनुपर्छ, र जवानहरूले भन्छन् बुढापाकाले उठाउनुपर्छ। यसो गर्दै 6-7 घण्टासम्म कसैले पनि लासलाई उठाएनन्। लासलाई नउठाउनको 2 कारण थियो। पहिलो, त्यो अवस्थामा मृत्यु भएको थियो भने दोस्रो, म क्रिस्चियन भएको थिएँ। सबैले मलाई राईकै परम्परामा लैजाने र फर्केमा सबैले साथ दिने मनसाई थियो। त्यसपछि मलाई एकदमै दुःख लाग्यो। संसारभरिमा सबैभन्दा दुःख पाउने मध्येमा एक म पनि पर्छु होला। त्यो समयमा मेरो भन्ने कोही पनि थिएन, मात्र परमेश्वर प्रभु हुनुहुन्थ्यो। म एक

22-23 वर्षको उमेरमा आफ्नो श्रीमतीसँग बिछुट हुँदाको कसलाईको रमाइलो लाग्छ र म रोइरहेको थिएँ। मेरो पीडा मसँग थियो। मैले आफ्नो आँखाबाट आँसेपछि त्यसपछि मैले उठेर भने बाजे बोजू बडा बडी काका काकी आफन्त नातिदर र छर छिमेकी तपाईँहरू मेरो दुःखमा मलाई सान्त्वन दिन आउनु भएको हो भनेर मैले अहिलेसम्म सोचेको थिएँ, तर होइन रहेछ। तपाईँहरूले त मेरो तमासा हेर्न पाउनु भएको रहेछ। अब मलाई तपाईँहरूको खाँचो परेन र तपाईँहरू जानुहोस्। मेरो श्रीमतीलाई डुकोमा लगाएर कोदालो र झम्पर बोकेर बारीमा खाडल खनी पुर्याइदिन्छु। यति चाहिँ म आफै पनि गर्न सक्छु। मैले चुनौती दिएर फेरि पनि भने तपाईँहरू यतिका मानिसहरू भइहाल्नुहोस्। मेरो तमासा हेरिसक्नुभयो। बाहिरले भन्छ मानिस जन्मेपछि एक दिन मर्नै पर्छ। मेरो श्रीमतीले त मर्न जानिन रहेछन्। तपाईँहरूको त जवान छोरा छोरी बुहारी र नाति नातिनाहरू मर्दैनन् होला। त्यसपछि मेरो दौतारीको एकजना जवान उठेर भन्यो, नमर्ने को छ म बोक्छु भनेर बल्ल उठ्यो। र त्यसपछि मेरो नजिकको काका पनि उठ्नुभयो र बिस्तारै भन्नुभयो, हामी बोक्छौ। त्यसपछि चाहिँ सबैले साथ दिए। लास उठाउने बेलामा नानीलाई यसो हेर्दा जीवितै थियो, तर त्यो रोएको थिएन। नानीलाई दिदी बहिनीहरूले नाल काटेर सम्हालेर उसको नाउँ मेरो बुबा एन्डी थुलुङले पछि लाजरस थुलुङ राखिदिनुभयो, जो मृत्युबाट उठेको थियो। मेरो बुबा धरानतिर बस्नुहुन्थ्यो। यो खबर सुनेपछि रातारात आउनुभयो। उहाँहरूले मलाई बाइबलबाट धेरै सन्तानहरू दिनुभयो। मलाई त्यस ठाउँमा बस्न मन लागेन र हामीहरूलाई पनि उहाँले धराने झार्ने भन्नुभयो। त्यो समयमा दुधदानी पनि थिएन। छोरोलाई पाउडर दुध खुवाएर दुःखले हुर्कायौं। अहिले ती दुवै छोरा र छोरीहरू बुद्धिमानी र आत्मिकी छन्। म तिनीहरूलाई हेर्छु र परमेश्वर धन्यवाद दिन्छु। छोरो लाजलासलाई हुर्काउनमा मेरो आमा हरिशुभ थुलुङको ठूलो भूमिका र योगदान रहेको छ। उहाँ अहिले 95 वर्षको हुनुहुन्छ। मैले 29 सालमा गाउँ छोडी 30 सालमा नयाँ गाउँ मण्डली पोखरामा पास्टर स्वर्गीय दाउद मसिंह उहाँको बेलामा एनसीएफको भिजिटिङ पास्टर हुनुहुन्थ्यो। उहाँको हातद्वारा वैशाख 1 गते दिनमा पानीको बत्तीसमा पनि लिए। त्यसपछि उहाँसँग 3 गते काठमाडौँ गए र मैले हप्ता दिन जति ज्ञानेश्वर नेपाल इसाई मण्डलीका वरिष्ठ पास्टर डुबर कार्तकसँग समय बिताए। मैले सुरुमा नै राम्रो व्यक्तिसँग संगति गर्न पाएको थिएँ। त्यो समयमा पूर्व नेपालमा 30-35 जति विश्वासीहरू पनि थिएनन् र झापा जिल्लामा त एउटै पनि थिएन। मेरो घरबाट मेरो आमा र भाइबाट संगति सुरु गर्यो र त्यही संगति नै आज ज्योति मण्डली भएको छ। विभिन्न स्थानहरूमा बढ्दै गयो र सबै अगुवा तथा विश्वासीहरू मिटिङ बसेर आजबाट तपाईँ पास्टर हो भनी प्रार्थना गरेर घोषणा गर्नुभयो। पछि मैले नै मण्डलीमा एल्डर र डिकनको अभिषेक गरी र मण्डली घोषणा अभिषेक 2040 साल कार्तिक 20 गते भएको थियो। 40 सालतिर धेरै नै सतावटहरू आयो। एकजना मगर जाति विश्वासी दाजुको अन्त्येष्टिमा मरम केही साथीहरूलाई धर्म परिवर्तन मुद्दामा समाए र हिरा साथमा राखेर कुटे पनि। त्यसपछि 12 दिनपछि दरौटी राखेर निस्क्यौं। 5 वर्षसम्म मोरङ जिल्ला अदालत, अञ्चल अदालत, धरान झापा जिल्ला अदालतसम्म परमेश्वरको प्रचार प्रसार गर्यौं। यसरी जति सतावटहरू भए तापनि हामीहरूले मण्डलीको काम र शिशु मजाको काम छोडेनौ, निरन्तर गरि नै रह्यौं। एनसीएफमा हामीहरू अधिराज्य भरिमा 100 वटा मुद्दामा 400 जनाले मुद्दा खोपिरहेका थियौं भने 39 जना जेलमा थियौं। त्यति मध्येमा 6 जना दिदी बहिनीहरू थिए। एकजनाले त जेलमै छोरी पनि जन्माए र शिशुको नाउँ सम्झना राखेका थिए। मैले सुरुदेखि नै परिवार र समाजबाट सतावट र परीक्षाहरू भोग्दै आएको हुनाले पछि त मलाई खासै दुःख लागेन, हल्का हल्का नै लाग्यो। मेरो 19 वर्षमा विवाह भयो र पहिलो सन्तानको रूपमा छोरी सुशीला जन्मिन, दोस्रो सन्तान छोरो छापाहा जसको अर्थ फैलिने राजा 6 महिनाको हुँदा मृत्यु भयो। तेस्रो छोरो पास्टर लाजरसको जन्म हुँदा श्रीमतीको मृत्यु भएको थियो। त्यसपछि मेरो दोस्रो विवाह माया गुरुङसँग 2031 सालमा क्रिस्टियन विधिमाने भयो। उनीबाट 3 छोराहरू अमाइलो समुल, साइलो आनन्द र कान्छो अनन्तको जन्म भयो। जेठो र माहिलोको नाउँ बाइबलबाट भएको कारण जन्म दर्ता र नागरिकता लिँदा सचिव र अधिकृतले दिन मानेनन्, त्यसैले मैले सफाई दिए। लाजरस भनेको अलिक साहित्यिक शब्द हो सर। स्त्रीहरू लजाएर बोल्दा हाँस्दा रमाइलो, मिठो र रसिलो महसुस हुन्छ। त्यही लाज सर मिलेर लाजरस भएको हो। र समय पनि त्यस्तै हो, सामु अगाडि सामुन्ने एल भनेको अङ्ग्रेजी एल सँगै राख्दा समेल भयो। यसरी बल्ल नागरिकता लिन सफल भएका थियौं। मेरो दुःख देखेर श्रीमतीले सल्लाह दिन संस्थाका दाईहरूसँग उनीहरूको पुरानो बाइक माग्दा लिन्थ्यो कि। मैले भने म
कसैसँग माग्दिन, मैले सेवा गरेको प्रभुले पुरानै होइन नयाँ नै पठाइदिनु हुन्छ। सुमन शर्मा दाई मलाई भेट्न दमक आउनुभयो र मेरो घर हेर्ने इच्छा गर्नुभयो। त्यस बेलामा बाटो राम्रो थिएन र साधन पनि थिएन। मेरो हिरो साइकलमा राखेर उहाँलाई 9 किलोमिटर तल मेरो घरमा पुर्याए। भोलिपल्ट त्यसरी नै अझै मुस्किलसँग उकालोमा चलाएर ल्याए। त्यो समयमा पूर्वाञ्चल शिशुमाचा दावाको अभियान जोडतोडका साथ चलिरहेको थियो। सुमन शर्मा दाईले विदा गर्नु भएछ। मोटर बाइक भए अझै धेरै राम्रो सेवा गर्न सक्थे होला। उहाँले अरू मित्रहरूसँग कुरा राखिदिनु भएछ र मैले 2051 सालमा सोरुमबाट RX बाइक प्राप्त गरे। त्यसले शिशुमाचा दावा समाप्त गर्न सहयोग भयो। त्यो बाइक मैले 12 वर्ष चलाए। मोटर बाइक पुरानो भइसकेको थियो। जवान भाइहरूको मोटर बाइकको अगाडि मेरो पुरानो र होस्टो थियो। त्यसैले अरूले भन्थ्यो गुरुबाको बाइक भएन अर्को किन्नुपर्छ, तर मसँग पैसा थिएन। 2010 सालको कुरा हो। TNT सेमिनार भेरिटार हिमालयन होटलमा भएको थियो। हामी सहभागीहरूले आफै तालिम लिन्थ्यौँ र आफ्नो मण्डलीमा सिकाइन्थ्यो र रिपोर्ट पनि पर्यो। ब्रेकमा बाहिर गएको बेलामा प्रभु बोल्नुभयो, आज मैले दिइसकेको छु। म अचम्म परे। कक्षा कोठामा रिपोर्ट पछि सबैले प्रार्थनामा विषय मागे। मैले पनि प्रार्थना विषय राखेँ। मेरो बाइक पुरानो र धेरै तेल खाने भयो, त्यसैले अलिक राम्रो कन्डिसनको बाइकको लागि प्रार्थना गरिदिनुहोस्। त्यसको 9 दिनमा काठमाडौँबाट मेरो हलेमा रातो बाइक आइपुग्यो, हालेलुया। त्यस बाइकको सहारामा मैले झापा, मोरङ, सुनसरी, इलाम र 5-6 जिल्लाहरूमा सेवा गर्न सजिलो भयो। परमेश्वरलाई धन्यवाद होस्। यदि मदन दाई मेरो बाइकमा चल्नुभयो, बाइकको ठिक कन्डिसन पाउनु भएन र उहाँले मर्मत गर्न पनि रकम दिनुभयो र भन्नुभयो मेरो साथीहरूसँग कुरा गरेर नयाँ बाइक अङ्कललाई किनिदिन्छु। 2014 125cc साइन बाइक सुरुमबाट पाएँ र मैले पनि पुरानो बाइक मर्मत गरेर शिविरको पास्टर LB लेप्चालाई दिएँ। पास्टर साथीहरूले प्रश्न गर्छन् पुरानो बाइक के गर्नुभयो, एकजना पास्टरले दिएँ। कतिमा बेच्नुभयो, मैले सिधैमा पाएँ, सिधैमा दिएँ। पहिला म NCF प्रचारक भएर काम गरेँ। 2046 सालमा केन्द्रको उपाध्यक्ष भएँ। सचिव साहिब तीर्थ थापा हुनुहुन्थ्यो। त्यति बेलासम्म म अफिस थिएन र सबै झोलामा नै कामहरू हुन्थ्यो। त्यस बेलाबाट अफिस कोटा खोजेर अफिस बनायौँ। पहिला पूर्वाञ्चल शिशुमा चढावामा मलाई नै परमेश्वरले दर्शन दिनुभयो र 2048 सालमा सुरु गर्यौँ। त्यसको उद्देश्य चाहिँ परमेश्वरको शिशुमाचा सहर र मधेसहरूमा मात्र नभएर गाउँ गाउँमा पनि पुग्नुपर्छ, त्यसैलाई मध्यनजर गरेर शिशुमाचा धावा पनि स्थापना गर्यौँ। 7 वर्षसम्म प्रति वर्ष 150 जनालाई मण्डलीमा नै तालिम दिएर प्रचार प्रसारमा पठायौँ र आज यसैको परिणाम पूर्व नेपालमा धेरैभन्दा धेरै मण्डलीहरूको स्थापना भइरहेका छन्। केही समयपछि इसाई समाजको पनि आवश्यकता महसुस गर्यौँ, त्यसैले दमक इसाई समाज 2053 सालमा सुरु गर्यौँ। त्यसपछि झापा इसाई समाज र नेपाल क्रिस्चियन समाज पनि गठन भए। अहिले TNT भन्ने तालिम 2 दिनमा एउटा पुस्तक सिकाउँछु। 8 वटा सेमिनारमा बाइबल सकिन्छ। म इबी होम कन्सर्ट INN बाइबल सोसाइटी जस्ता NGO बोर्ड मेम्बर भए भने पूर्वाञ्चल इसाई समाजका संयोजक र अध्यक्ष भएर सेवा गर्ने मौका पाएँ। मलाई परमेश्वरले अहिले शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन दिनुभएको छ। सबैजना मेरा छोराछोरीबाट पनि सन्तुष्टि छु। म बाँचुन्जेलमा मेरो अन्तिम स्वसम्म नै मेरो परमेश्वर मलाई सहारा दिने, मेरो दुःख कष्टमा मलाई हेरचाह गर्ने मेरो आशा भरोसा मेरो परमेश्वरमा नै छ।

अवस्था श्रोता, आज मेरो निर्धारित समय सकिएको छ। त्यस्तै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने जीवन गवाही छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908166, 608590813 6, इमेल एड्रेस हो raimartha8080@gmail.com, फेसबुक हो मार्था रेजेमिसी गर्दैछु।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिकको हार्दिक स्वागत तथा जय मसे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी निर्दोष जीवन जिउन सदैव होसियार हुनुहोस् भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, निर्दोष जीवन जिउनु भनेको के हो, निर्दोष जीवन जिउँदा कसरी जिउनु पर्छ, निर्दोष जीवन यापन गर्नलाई के कुराहरू आवश्यक पर्छ त, निर्दोष जीवन जिउँदाको परिणामको विषयमा बाइबलले के भन्दछ त, यिनै विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता नमस्कार तथा जय मसीह, म प्रभुजनको तर्फबाट फेरि पनि यो सुसमाचार सबैका लागि कार्यक्रममा आदरणीय दाजुभाइ तथा दिदीबहिनी, तपाईँ र म एक परिवारका मानिसहरू हौ। मैले सधैँ यो कार्यक्रम मार्फत भनिरहन्छु, यसलाई अनर्थ नलिनुहोला, किनभने यसलाई यसरी बुझिदिनुहोला, संसारका सृष्टिकर्ता ईश्वर, जसलाई हामी रियल फादर अथवा सत्य पिता भनेर आदर गर्न सक्छौ, रेस्पेक्ट गर्न सक्छौ, उहाँ हुनुहुन्छ एकमात्र परमधामका परमेश्वर बुवा, जो यो धरतीमा तपाईँ र मलाई अति प्रेम गरेर येशु मसीहको त्यो पवित्र शुद्ध शरीरमा पूर्ण बास र राज गरेर तपाईं र मेरो निम्ति बलि हुनुभयो। उहाँमाथि विश्वास गर्नेहरूलाई मुक्ति मच्छे मिल्दछ। श्रोता, यो सुसमाचार सबैको लागि कार्यक्रम हामी विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण गरिरहेका कुरा संचालिकाले भन्नुभयो, यो कुरा सही हो र अझै हामी विभिन्न रेडियो स्टेशनबाट प्रसारण गर्ने प्रयासमा छौ, किन त भने मुक्ति मच्छे सबैको जरूरत हो, सबैलाई आवश्यक पर्छ र यसलाई गम्भीरतापूर्वक हामीले सुन्नुपर्छ, सिक्नुपर्छ, बुझ्नुपर्छ र ग्रहण गर्नुपर्दछ। यदि गरेनौ भने कोही अर्को मानिसलाई घाटा हुँदैन, त्यो स्वयं आफैलाई घाटा नोक्सान हुन्छ। यो धरतीको जीवनमा र यो धरती पछिको अनन्त अनन्त सम्मको जीवनमा यसले असर गर्छ। त्यसैले आदरणीय मित्र, म यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यो भन्न चाहन्छु कि ईश्वर कसैको पेवा होइन, ईश्वर कसैका फरक छैनन्, ईश्वर कसैका स्वदेशी र विदेशी हुँदैनन्, ईश्वर एकमात्र हुनुहुन्छ जसलाई द क्रिएटर भनिन्छ, ती सृष्टिकर्ता ईश्वर सिंगुलर हुनुहुन्छ, जसको महिमा मात्रै हामीले गर्नुपर्छ, जसमा मात्रै भरोसा राख्नुपर्छ, जसको मात्रै आदर गर्नुपर्छ, ती बाहेक जसको अगाडि मात्रै ढोग्नु र निहुरनु पर्छ, ती बाहेक ईश्वरले सृष्टि गरेका चीज वस्तु, पशु पंक्षी, बोट बिरुवा, तारा ग्रह, कुनै पनि अन्य भूतात्मा, देवात्मा, प्रेतात्मा, विभिन्न प्रकारका अन्य धरतीका आत्माहरू, यिनीहरूलाई ईश्वरको आदर दिएर उनीहरूको अगाडि झुक्नुहुन्न। यो कुरा चाहिँ हामीले कान खोलेर सुन्नुपर्छ, दिमाग खोलेर बुझ्नुपर्छ र हृदय खोलेर विश्वास गर्नुपर्दछ। आदरणीय श्रोता, यहाँहरूका बीचमा म आज यस्तो वचन लिएर आएको छु जुन अलि फरक छ। भजन संग्रहको पुस्तक 101 अध्यायबाट केही परमेश्वरका वचन मार्फत हामी यो कार्यक्रममा कुराकानी गर्नेछौ। आदरणीय श्रोता, म सर्वप्रथम भजन संग्रह 101 का केही पदहरू पढ्नेछु, म पद 2 बाट शुरू गर्छु। परमेश्वरको जीवित वचनले यसरी भनेको छ तपाईँ र मलाई, म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु। तपाईँ म कहाँ कहिले आउनुहुने, म आफ्नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। मेरो आँखाको सामान्य कुनै निज कुरा म राख्ने छैन। पथ भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु। तिनीहरू मसित टाँसिने छैनन्। कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु। कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन। जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ त्यसलाई म नाश गर्नेछु। अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन भनेर परमप्रभु भन्नुहुन्छ। मेरो कृपा दृष्टि देशका विश्वास योग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित बास गरून्। जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय श्रोता, यो पवित्र धर्मशास्त्र बाइबलबाट मैले पाठ गरेको छु। के यो तपाईँ र मेरो जीवनमा मिलिरहेको छ त? के तपाईँ र मेरो देशको जीवनमा मिलिरहेको छ त? के तपाईँ र मेरो गाउँ समाजको जीवनमा मिलिरहेको छ त? पवित्र धर्मशास्त्र बाइबल कोही मान्छेले बनाएको नियम होइन, कुनै एकजना मानव लेखकले लेखेको पुस्तक होइन, पवित्र आत्माको प्रेरणाद्वारा सारा मानव जातिलाई ईश्वरबाट आएका वाणीहरू हुन्। पवित्र धर्मशास्त्र बाइबलका अगाडि हरेक विद्वान झुक्नुपर्छ, हरेक पास्टर झुक्नुपर्छ, हरेक पुजारी झुक्नुपर्छ, हरेक राजा र मन्त्री घुँडा टेकेर झुक्नुपर्छ। र पवित्र धर्मशास्त्र बाइबलका केन्द्र बिन्दु प्रभु येशु ख्रिस्टको नाउँमा सबैले पापको पश्चातापको प्रार्थना गर्नुपर्दछ। यसैबाट मात्रै भलाइ छ, यसैबाट मात्रै तपाईँ र मेरो उद्धार छ, यसैबाट मात्रै तपाईँ र मेरो पापको मोक्ष मिल्छ। यो कुरा म साँच्चै नै यहाँहरूका बीचमा गम्भीरतापूर्वक प्रस्तुत गर्न चाहदछु। आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलका केही वचनहरू हामीले हेर्यौं। मेरो कृपा दृष्टि देशका विश्वास योग्य जनहरू माथि रहनेछ, ताकि तिनीहरू मसित बास गरून्। जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय श्रोता, देशको सेवा के यस्तै मान्छेले गरिरहेका छन् त? आज भ्रष्टाचार र घुसका खबरहरू तपाईँ हामी दिन दिन सुनिरहेका छौ र पढिरहेका छौ, तर पवित्र धर्मशास्त्र बाइबलले भने फरक कुरा बताएको छ। भनेको छ कि त्यो जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यदि तपाईँ र मेरो जीवन परमेश्वरको डर भएमा छैन, परमेश्वर येशु ख्रिस्टको नाउँको डर भएमा हाम्रो जीवन छैन भने हामीहरू निर्दोष र सत्य मार्गमा हिँडिरहेका हुँदैनौ। यदि यस्तो मार्गमा हिँडिरहेका छैनौ भने हामी परमेश्वरको अगाडि सही छैनौ। यदि हामी पवित्र धर्मशास्त्र बाइबलका परमेश्वर, तपाईँ र मेरा परमेश्वर, सबैका परमेश्वर उहाँको अगाडि सही छैनौ भने तपाईँ र हामी सही छैनौ। यो धरतीमा पेट पाल्ने काम त कुकुर बिरालाले गर्दछ, पेट पाल्ने मात्रै काम त पशुले गर्दछ, त्यति मात्र हामीले गरेका छौँ। न त हामीलाई ईश्वरको डर छ, न त हामीलाई प्रभु येशु ख्रिस्टको नाउँको डर छ। हामीहरू ढुङ्गा मुढाका नाम पुकारेर, पशु पन्छीका नाम पुकारेर, सूर्य चन्द्रमाका नाम पुकारेर, जसले हाम्रो निम्ति केही गर्न सक्दैनन्, हाम्रा निम्ति बनाइएका हुन्, हामीले बरु तिनीहरूका निम्ति केही गर्न सक्छौ। तिनीहरूलाई नै हामीले ईश्वर बनाएर आफैले हामी आफूलाई निर्जीव बनाएर निर्जीव काम गरेका छौँ कि यो बेहोसी मानिसले बेहोसपनाले गर्ने काम आज हाम्रो देश र समाज र घरमा भइरहेका छन्। जबसम्म हामी पवित्र धर्मशास्त्र बाइबलको ज्ञानमा र जबसम्म हामी येशु ख्रीष्टको डरमा हामी हरेक घरका व्यक्तिहरू, हरेक देशका नागरिकहरू आउँदैनौ, हाम्रो देश र घर र समाजले परिवर्तन पाउने छैन। धन पैसा परिवर्तन होइन आदरणीय मित्र, नयाँ घर लगाउनु परिवर्तन होइन आदरणीय मित्र, नयाँ रोड बनाउनु परिवर्तन होइन आदरणीय मित्र। यो सबै कुरा बनाउँदा हामी कुन हृदयले गर्यौं र कुन सोच विचारले हामीले काम गरेका छौँ त्यो हो परिवर्तन। त्यसैले आदरणीय मित्र, म विन्ती गर्दछु, म अनुरोध गर्दछु, यही सुसमाचार सबैलाई कार्यक्रम मार्फत मेरा लागि होइन, मेरो देश र तपाईँको लागि मात्र होइन, तपाईँको जीवन र तपाईँको भावी पुस्ताहरूको लागि र यो संसार सृष्टि गर्नुहुने परमेश्वरको महिमाको लागि तपाईँ र मैले यहाँ असल जीवन जिउँ। किनभने तपाईँ र म यो धरतीमा आउनुको मुख्य उद्देश्य भनेको तपाईँ र मेरा ईश्वर परमात्मा परमेश्वरको महिमा गर्नलाई हो, र उहाँलाई महिमा गर्न पहिला उहाँ को हुनुहुन्छ, कस्ता हुनुहुन्छ, उहाँको स्वभाव के हो, उहाँको आज्ञा के हो, उहाँको सल्लाह के हो बुझ्न आवश्यक छ मित्र।

गरेको छु, यति खुसी छु, यति आशिषित छु, एउटा मात्र त्यो कारण हो, येशू परमेश्वर मेरा जीवनमा आउनुभयो र येशू प्रभुलाई मैले मेरो हृदयमा निमन्त्रणा गरे, येशू प्रभुलाई मेरा प्रभु भने मैले भ्रम र अन्धकार र अन्धविश्वासमा म जिरहेको जीवन परिवर्तन गरेर एक साँचो सत्य र ज्योतिको जीवन जो येशू प्रभुबाट प्राप्त हुन्छ त्यसमा जिउन सुरु गरे। त्यो दिनबाट हरेक मोडले असल मोड लिन थाल्यो, हरेक योजनाले सफलता पाउन थाल्यो, हरेक प्रार्थनाका विषयहरू ईश्वरको अगाडि सुनवाई हुन थाले। तब त जीवन आशिष र शान्तिमा अगाडि बढ्यो र खुसी यसरी बढ्दै गयो कि मैले अनन्त अनन्तको जीवनमा पनि भाग लिन पाए, मुक्ति र मोक्ष पाएको छु। यो धरतीको जीवन सुखमय हुन्छ र स्वर्गीय जीवन पनि प्राप्त गरेर म एकदमै मुक्ति र मोक्ष प्राप्त गरेर एउटा आशिषित व्यक्ति भएको छु। यो कुराले मेरो मनमा सधैँ खुसी र रमाइलो ल्याइरहन्छ। आदरणीय मित्र, यो हरेकको जीवनमा आओस्, यो हरेकको घर परिवारका सदस्यहरूको जीवनमा आओस्, हरेकको देशवासीका जीवनमा आओस्, हाम्रो प्रार्थना यही छ। किनभने हामी खुसी रहनुपर्छ, हामी शान्तिमा रहनुपर्छ, हामी सम्पन्न रहनुपर्छ, हामी आशिषित हुनुपर्छ। हामी श्रापित होइन, हामी डर भएमा होइन, हामी लागेर लट्टिएर होइन, हामी स्वतन्त्र र खुल्ला र आशिषले भरपूर भएर जिउन सक्नुपर्छ। यो हामी आफै सक्दैनौ, त्यसैले येशू परमेश्वरलाई अवसर दिनुपर्छ, उहाँले तपाईँ र मेरो जीवनमा केही गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय मित्र, सुसमाचार सबैका लागि यही विन्ती गर्छ, येशू तपाईँ र मेरा सहयोगी हुनुहुन्छ, येशू तपाईँ र मेरा मालिक पनि हुनुहुन्छ, येशू तपाईँ र मेरा सेवक हुनुहुन्छ, येशू तपाईँ र मेरा ईश्वर हुनुहुन्छ। त्यसैले जो ईश्वर तपाईँ र मेरा सेवक र सहयोगी हुन चाहनुहुन्छ, यो कति अनौठो कुरा छ, यसलाई विचार गरेर सुनौ र गम्भीरतापूर्वक ग्रहण गरौं र आफ्नो जीवन येशूलाई दिऊ र येशूले आफ्नो जीवनमा निमन्त्रणा गरौं। उहाँले तपाईँ र मलाई भन्नुभएको छ, मलाई चाखेर हेर, स्वर्गका ढोका तिमीहरूको निम्ति खोल्छु कि खोल्दिन। आदरणीय श्रोता, एक दिन कसैले दिए खुसी नहुने मानिस आज येशू प्रभुको नाउँमा विश्वास गर्दा अरूलाई दिँदा झन खुसी हुन थाल्यो। येशूको शिक्षा नै यो छ, लिनु भन्दा दिनु उत्तम हो। त्यसैले श्रोता, दिँदा खुसी भयौं भने येशू प्रभु खुसी हुनुहुन्छ, येशू प्रभु खुसी हुनुभयो भने हाम्रो जीवन आशिषित हुन्छ, आशिषित भएको जीवनमा त सुखै सुखले भर्दै जान्छ। त्यसैले श्रोता, मुक्ति सहितको आशिष पाउनलाई येशू प्रभुमा हामीले विश्वास गर्नुपर्छ, येशू प्रभुमा विश्वास गरिसकेपछि उहाँले दिएको आशिषको गवाही बाँड्नुपर्छ। यसै कारण मैले आज यो रेडियो प्रोग्राम होस् या म घर घर गएर होस् या म स्कुल गएर होस् या म जुन ठाउँमा छु त्यहाँ येशू प्रभुको आशिष बाँड्न मन लाग्छ। धेरैजना मानिसहरू सुर्ती बाँडिरहेका छन्, धेरैजना मानिसहरू चुरोट बाँडिरहेका छन्, धेरैजना मानिसहरू रक्सी बाँडिरहेका छन्, धेरैजना मानिसहरू विभिन्न प्रकारका धन सम्पत्तिले भरिने सल्लाह बाँडेका छन्। त्यो कुनै पनि कुराले शान्ति दिँदैन, त्यो कुनै पनि कुराले मुक्ति दिँदैन, तर मुक्ति र शान्ति दिने एकमात्र उद्धारकर्ता येशूलाई बुझौं, येशूको कुरा बाँडौं, यो सबैभन्दा उत्तम कुरा हो। तर संसारले यो कुरा मन पराउँदैन। आदरणीय श्रोता, यो कुरा भने सत्य हो, किनभने संसार हो, द्याट इज द वर्ल्ड, तर येशूको कुरा स्वर्गीय कुरा हो, मुक्तिको कुरा हो, यो हेभनली मेसेज हो, यो स्वर्गीय सन्देश हो। स्वर्गीय सन्देश पृथ्वीका मानिसहरू र पृथ्वीको तरिकाले संसारिक तरिकाले जिएर जिउने चाहने मानिसहरू खुसी नहोलान्, यसमा चिन्ता नमानौ। आदरणीय मित्र, परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ भने यो धरतीमा हामी विजय पाउनेछौ र स्वर्गमा हामीले असल स्थान पाउनेछौ, नरकको त्यो दुःख र पीड़ा हामीले भोग्नु पर्ने छैन। त्यसैले मित्र, सही के हो छुट्याउ, साँचो के हो पछ्याउ, सत्य के हो त्यो बाटोमा हिँडौ। सत्य जीवन र बाटो येशू हुनुहुन्छ भन्ने कुरा धर्मशास्त्रमा छ, यो कुरामा विश्वास गरौं। हुन्छ आदरणीय मित्र, परमेश्वरको महिमाको लागि यहाँनिर एउटा उहाँकै वचन पाठ गरेर यहाँहरूका बीचमा केही कुरा राख्नेछु। त्यो हो, म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु, हे परमप्रभु म तपाईँको प्रशंसा गाउनेछु। परमेश्वरको प्रशंसा र महिमाको निम्ति एउटा यहाँहरूका बीचमा म गीत राख्न गइरहेको छु, जसद्वारा परम पवित्र परमेश्वरको महिमा र हामीहरूलाई पनि यसले सहायता गरोस्।

0: श्रोता पवित्र धर्मशास्त्र बाइबलतिर म लागे फेरि र भजन संग्रह 101 अध्यायको 3 र 4 पद मैले दोहोर्याउन चाहे। मेरो आँखाको सामान्य कुनै निज कुरा म राख्ने छैन, पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरूसित तासिने छैन, कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन। हजुरहरूलाई यो कुरा कस्तो लाग्यो? पक्कै पनि ठिक लाग्यो होला। यदि ठिक लाग्यो भने हामी यो बाटोमा हिँडेका छौ कि छैनौ? यदि छैनौ भने ठिक लाग्यो भनेर मात्रै ढुङ्गी शास्त्री र फारिसी जस्ता भइदियोस् भन्ने परमेश्वरको चाहना होइन। मेरो आँखाको सामान्य कुनै निज कुरा राख्ने छैन। निज कुरा भन्नाले के होला आदरणीय मित्र? के कोही मान्छेले फोहोर हिलो ल्याएर आफ्नो अगाडि राख्छ त? त्यो अटोमेटिक राख्दैन। के कोही मानिसले एकदमै फोहोरी गनाउने कुरा ल्याएर आफ्नो अगाडि राख्छ त? त्यो त राख्दैन, किनभने गनाउँछ। तर परमेश्वरले यो किन भन्नुभयो त? के तपाईँ र म सुन्न नसक्ने, देख्न नसक्ने छौ र यो भन्नुभयो त? के हामीले टोयलेटमा फाल्ने चिजहरू, गनाउने चिजहरू ल्याएर हाम्रो अगाडि राख्छौ त? पक्कै राख्दैनौ। त्यसो भए तिम्रो अगाडि निज कुरा नराख भनेर किन भन्नुभयो त? अलरेडी त्यस्ता फोहोर कुरा मानिसले राख्दैनन् भन्ने उहाँलाई थाहा हुँदाहुँदै, तर निज कुरा पनि राखिरहेका छौ। आदरणीय मित्र, दुःख नमानेर सुनिदिनुहोला बिब्लिकल अर्थ निज कुरा भनेको के हो भने, तपाईँ र मलाई बाइबलले सधैँ भनेको छ तिम्रो अगाडि पवित्र परमात्मा परमेश्वरलाई राख, उहाँको मात्रै डर मान। हामीले सधैँ सोचौ मेरो अगाडि पवित्र परमेश्वर, मेरा ईश्वर, रचनाकार, एकमात्र सृष्टिकर्ता हुनुहुन्छ, उहाँ रात दिन हर बखत मेरो अगाडि हुनुहुन्छ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरो अगाडि पवित्र परमेश्वर येशु हुनुहुन्छ भने तपाईँ र मेरो अगाडि कुनै पनि निज कुरा अथवा निर्जीव कुरालाई ती पवित्र ईश्वरको अगाडि राख्न हुन्न, किनभने तपाईँ र मेरो अगाडि सजीव ही लाग्ने ईश्वर हुनुहुन्छ भने, यदि ती जीवित परमेश्वरको अगाडि निर्जीव कुरालाई राखेर हामी ढोग्यौं भने त्यसलाई भनेको छ निज कुराहरू। कुनै पनि काठको होस्, ढुङ्गाको होस्, सुन चाँदीको होस्, हीरा मोतीको होस्, सिमेन्ट माटोको होस्, कुनै पनि कुरा तपाईँ र मेरो अगाडि राखेर त्यसलाई ईश्वरको ओहदा दिन मिल्दैन, सिर्फ एकमात्र सृष्टिकर्ता परमधामका परमेश्वर जो आत्मा हुनुहुन्छ। त्यसैले हामी जस्ट आँखा बन्द गरेर शिर निउराउँ, परमात्मा परमेश्वर सृष्टिकर्ता भनेर पुकारौं अनि निउराउँ, झुकाउँ, उहाँको अगाडि झुक्न पनि मिल्छ, ढोग्न पनि मिल्छ, प्रार्थना गर्न मिल्छ, उहाँको अगाडि आदर भक्ति गर्न मिल्छ, उहाँको नाउँमा जेसुकै कुरा पनि दुखी गरीब असहाय विधवा टुरा सबैलाई दिन मिल्छ। तर निज कुरा भनेको तपाईँ र मेरो शत्रु झारिएका स्वर्गदूतहरूको नाउँमा, तपाईँ र हामीले प्रयोग गर्ने ढुङ्गा माटोको नाममा, तपाईँ र मैले प्रयोग गर्ने सुना चाँदीको नाममा, तपाईँ र मेरो निम्ति बनाएको सूर्य चन्द्रमाको नाउँमा हामीले ईश्वरको आदर दिएर तिनीहरूको अगाडि हामी ढोग्यौं भने ईश्वरको वाणीले भनेको छ तिनीहरूलाई उहाँका अगाडि निज कुरा भनेको छ। मतलब ती चीज वस्तु निज कुरा त होइनन्, जब ईश्वरको ठाउँमा तिनीहरूलाई राख्यौं भने त्यसलाई निज कुरा भनेर ईश्वरले घृणा गर्नुहुन्छ। बुझ्नुभयो होला? यदि बुझ्नु भएन भने म एउटा इक्जाम्पल दिन्छु। यदि मैले एउटा विवाह गरे भने त्यो मेरो श्रीमतीको निम्ति सबै अरू दिदीबहिनी हुन्छन्, सबैसँग मित्रभाव हुन्छ, सबैसँग मेलमिलाप हुन्छ। तर सधैँ मेलमिलाप भएको अर्को दिदीबहिनीलाई पनि, सधैँ मेलमिलाप भइरहेकी एक कुनै अर्की दिदीबहिनीलाई फेरि मैले विवाह गरेर मैले दुईटा श्रीमती बनाए भने, सधैँ माया गरिरहेकी अर्की दिदीबहिनीलाई अब सौताको आँखाले हेर्छन् मेरी श्रीमतीले, र ती दुईजनीको सधैँ एक आपसमा रिस, ईर्षा, डाहा भइ नै रहन्छ, कम्पिटिसन भइ नै रहन्छ, एक अर्कालाई विरोधाभासको भावना आइ नै रहन्छ। यसलाई भन्छ सौतेनी व्यवहार। त्यसरी नै आदरणीय मित्र, तपाईँ र मेरा ईश्वर एकमात्र हुनुहुन्छ, एकमात्र भएको उहाँ चाहनुहुन्छ। तर त्यसकै साटो हामीले विभिन्न प्रकारका एक भन्दा धेरै ईश्वर बनायौं भने, जसरी एक भन्दा धेरै श्रीमती बनाउँदा वास्तविक हाम्री श्रीमतीले कसरी रिस मान्नुहुन्छ, त्यसरी नै वास्तविक साँचो तपाईँ र मेरा ईश्वर एक हुँदाहुँदै अरू दुनियाँभरका ढुङ्गा मोडा र विभिन्न प्रकारका अन्य सृष्टि भएका चीज वस्तुलाई आफ्ना सोच र कल्पना अनुसारका चीज वस्तु व्यक्तिहरूलाई ईश्वर बनायौं भने ईश्वरले पनि तिनीहरूदेखि रिस मान्नुहुन्छ। हुन त ईश्वरले सृष्टि गर्नुभएको हो ती सबैलाई, तर तिनीहरू ईश्वरको ठाउँमा राख्नलाई सृष्टि गर्नुभएको होइन। यदि मैले तपाईँको शिरमा टोपी लगाइदिएँ भने त तपाईँहरू खुसी हुनुहुन्छ होला, यदि तपाईँको शिरमा मैले जुत्ता लगाइदिएँ भने कति रिस उठ्छ होला। त्यसरी नै आदरणीय मित्र, कुन चीज कहाँ राख्ने र कसलाई कुन आदर दिने त्यो कुरा हामी चिन्नुपर्छ। शिरको चीज टोपी हो, खुट्टाको चिज जुत्ता। परमात्मा परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ ईश्वर हुनुहुन्छ र ईश्वरलाई नै ईश्वरको ओहदामा राख्नु पर्यो। ती बाहेक अरू धरतीका सबै चिज वस्तुहरू, तपाईँ र मेरा हातका रचनाहरू ईश्वरको महिमाको लागि हामी ईश्वरलाई धन्यवाद दिँदै त्यो कुराबाट ईश्वरको महिमा गर्न सक्छौ, तर तिनीहरूलाई नै ईश्वर भनेर कहिले पनि ढोग्न सक्दैनौ। यो कुरा सत्य हो, यही कुरा नै सत्य साबित हुनेछ। आज हुँदैछ र आज नभए भोलि हुनेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यो कुरा न त लोभको लागि भनेको छु, न त रिस दाह मानेर भनेको छु, न त कसैलाई फकाउन भनेको छु। इट इज रियल, यो कुरा सत्य हो, जो विश्वमा प्रमाणित धर्मशास्त्र बाइबलले बताउँछ। यति मात्र नभएर धेरै पुराना धर्म ग्रन्थहरूले, वेद शास्त्रले पनि बताउँछ, अन्य धर्मशास्त्रहरूले पनि बताएको छ, ईसा मसीह पाप मोक्षको लागि बलिदान हुन आउनेछन्। उहाँकै रगतले मात्रै मान्छेले मोक्ष पाउनेछन्। उहाँ नै ईश्वर हुनुहुनेछ र उहाँ नै ईश्वर हुनुहुन्छ र ती सर्वशक्तिमान सृष्टिकर्ता ईश्वर एकपटक ईसा मसीह नाउँले प्रख्यात हुनुहुनेछ यो धरतीमा। यो प्रस्तै भविष्यवाणी भएको छ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरा बीचमा हुनुहुने महान परमेश्वर येशु तपाईँ र मेरो जीवनमा आउन चाहनुहुन्छ। तपाईँ र म मण्डलीहरूमा जाउँ, चर्चहरूमा जाउँ, प्रे गर्न सिकौं, येशुलाई आफ्नो जीवनमा निमन्त्रणा गरौं, जीवनमा येशुलाई काम गर्न दिउँ र हामी आफ्नो जीवनको पूर्ण जिम्मेवारी आफै लिएर आफूले आफैलाई भारी नबनाऊ र हाम्रो भारी येशुले बोक्न चाहनुहुन्छ। हामी येशुमा समर्पित हौं, येशुलाई हाम्रो हृदयमा निमन्त्रणा गरौं। येशु परमेश्वर तपाईँ र मेरो ईश्वर हुनुहुन्छ, तर पनि सहायता गर्न चाहनुहुन्छ, उद्धार र मुक्ति मोक्ष दिन चाहनुहुन्छ। हाम्रा हरेक चिन्ता फिक्री, हरेक सोच विचार, हरेक पाइला पाइलामा उहाँ हामीलाई सहयोग गर्न चाहनुहुन्छ उहाँको अनुग्रह र कृपाद्वारा। आदरणीय मित्र, खासै सहयोगी धन पैसा होइन, खासै सहयोगी बन्दुक र तोपहरू होइनन्, खासै सहयोगी आर्मी र प्रहरीहरू होइनन्, खासै सहयोगी भनेका तपाईँ र मलाई सृष्टि गर्नुहुने ईश्वर हुनुहुन्छ र येशु प्रभुको नाउँमा उहाँलाई सधैँ पुकारेको चाहनुहुन्छ। हस् आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको वचन मार्फत मैले केही कुरा बताएँ र जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्छ त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन भनेर भजन संग्रह 101 अध्यायको 5 पदले भनेको छ। त्यसैले कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन भनेर भजन संग्रह 101 अध्यायको 4 पदलाई तपाईँ र म दावी गरौं र प्रतिज्ञा गरौं र ईश्वरले तपाईँ र मलाई यो सिद्धान्त र नीतिमा हिँड्न सहायता गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय श्रोता, पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिने छैनन् भनेर भजन संग्रह 101 अध्यायको 3 पदमा बताएको छ। त्यसैले पद भ्रष्ट भएका काम गर्नेहरूलाई हामीले घृणा गरौं, आदर होइन, र तिनीहरूसँग टाँसिएर हामी नबसौं, तिनीहरूसँग धेरै नजिक नहौं, तर तिनीहरूलाई नजिकतामा गएर सुधार्ने प्रयास गरौं। परमेश्वर येशूले तपाईँ र मलाई सहायता गर्न चाहनुहुन्छ। आदरणीय मित्र, सुसमाचार सबैका लागि कार्यक्रमको आजको एपिसोडबाट म विदा हुन चाहन्छु। प्रभु येशु ख्रीष्टको सत्यता, वास्तविकता, शान्ति, उद्धार र मुक्ति मेरो देश र मेरा देशका हरेक माथि आओस् भन्ने प्रार्थनाका साथ विदा हुन्छु। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान हासिल गर्नु भएको छ। वचनमा भने जस्तै आज तपाईँ हामी दोषरहित जीवन जिउनु अति आवश्यक छ। दोषरहित अर्थात निर्दोष जीवनको विषयमा हामीले वचनबाट धेरै कुराहरू सिकेका छौ। हो श्रोता, आज हाम्रो जीवन निर्दोष छैन, जसकारण आज हामी धेरै प्रकारका कठिनाईहरू समस्याहरूबाट भएर गुज्रिनु परेको अवस्था छ। कति पटक हामीले थुप्रै धर्म र सेवाका कार्यहरू गरिरहेका हुन्छौ र धेरै मानव हितका कुराहरू हामीले समाज र समुदायको लागि गर्दछौ। यस्ता असल कार्यहरू गर्दा पनि हाम्रो जीवनमा अनन्त शान्ति र आनन्द हामीले महसुस गरिरहेका छैनौ भने बुझ्नुहोस्, हामीले हाम्रो जीवन निर्दोष रूपमा जिइरहेका छैनौ। हामीले सरसर्ती हेर्दा सबै असल गरे जस्तो लाग्ला, तर पनि कहीँ न कहीँ हामीले भूल गरेका हुन सक्छौ। यसकारण वचनमा भने जस्तै कतै हामीले साँचो ईश्वरको स्थानमा ईश्वर मनबाट सृष्टि भएका थोकहरू त राखिरहेका छैनौ अनि साँचो ईश्वरलाई आराधना गर्नुको बदलामा अपमान त गरिरहेका छैनौ। जसले हामीलाई हाम्रो आमाको गर्भमा रच्नु भयो, जसले हामीलाई यो संसार देखाउनु भयो, त्यो परमेश्वरलाई हामीले चिन्न सकिरहेका पो छैनौ कि? अनि त्यो परमेश्वर जो यस संसारमा यीशुको रूपमा सम्पूर्ण मानव जातिको उद्धारको लागि क्रुसमा बलिदान हुनुभयो, उहाँलाई हामीले हाम्रो जीवनमा निम्त्याउन पो ढिला गरिरहेका छौ कि? वा हामी परमेश्वरको आज्ञा पालन गर्नबाट चुकिरहेका छौ? यसकारण प्रिय श्रोता, आजको वचनलाई ध्यान दिएर सुन्नु भएको छ भने अवश्य पनि आफ्ना कमी कमजोरीहरू भेट्टाउनु भएको छ होला। यदि भेट्टाउनु भएको छ भने त्यो कमी कमजोरीलाई आफ्नो जीवनबाट सदाको लागि हटोस् भनेर साँचो मुक्तिदाता एकमात्र ईश्वर येशू ख्रीष्टमा प्रार्थना गर्नुहोस्। उहाँले तपाईँको प्रार्थनालाई सुनेर तपाईँको कमजोरीमा उहाँ सामर्थ्य थप्न प्रार्थना गरेकै समयमा तपाईँको जीवनमा आउनुहुनेछ र तपाईँले कहिल्यै महसुस नगरेको शान्ति आनन्द आशिष पाउनुहुनेछ। अनि अर्को कुरा चाहिँ तपाईँले अनन्त स्वर्गीय राज्यको नागरिक बन्ने महत्वपूर्ण अवसर पाउनुहुनेछ। यसकारण श्रोता, सबैभन्दा महत्वपूर्ण कुरा येशूलाई आफ्नो जीवनमा सृष्टिकर्ता र ईश्वरको रूपमा स्वीकार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
5: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग विरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यस सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाई र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाई यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
6: तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट अनि म तपाईँहरूलाई आज फेरि यो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। प्रियहरू, आज हामी जुन विषयमा चर्चा गर्न गइराखेको छौँ यो विषय प्रत्येकजनाले जान्नु आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। नि विशेष गरी आज मैले चर्चा गर्न गइराखेको विषय चाहिँ वाट इज स्पिरिचुअल एब्युज, अर्थात् आत्मिक दुरुपयोग भनेको के हो त। विशेष गरी प्रियहरू, अहिलेको समयमा हामीले यो कुरालाई जान्न आवश्यक छ। धेरैजना लिडरहरूले जानी नजानी आत्मिक दुरुपयोग गरिराखेको हुन्छ प्रियहरू। अनि यो आत्मिक दुरुपयोग चाहिँ प्रियहरू धेरै ठाउँमा हुने गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि विशेष गरी तपाईँ र मलाई थाहा हुन आवश्यक छ प्रियहरू, मानिसलाई मानिस जस्तो व्यवहार नगरेर वस्तु जस्तो व्यवहार गरिराखेको हुन्छ, सामान जस्तै व्यवहार गरिराखेको हामीले अनुभव गरिराखेको हुन्छ प्रियहरू। किन यो कुरा तपाईँ र मैले जान्नु आवश्यक छ भन्दै गर्दा नि, धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रियहरू अगुवाहरूलाई चाहिँ मार्गदर्शन र भरोसाको योग्य व्यक्ति भनेर चिनिने गरिन्छ प्रियहरू। अनि विशेष गरी म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, आत्मिक दुरुपयोग भनेको के हो भन्दा नि प्रियहरू, परमेश्वरको नामलाई, वचनलाई र आत्मिक अधिकारलाई प्रयोग गरेर स्वतन्त्रता, विवेक र आत्मालाई नियन्त्रण गर्नु नै आत्मिक दुरुपयोग हो भनेर म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि आत्मिक दुरुपयोग श्रेणी अगुवाहरूले गर्ने गर्दछन्, अनि त्यहाँनिर नियन्त्रण गरिएको हुन्छ, शोषण गरिएको हुन्छ, जबरजस्ती गरिएको हुन्छ, बाध्य बनाएको हुन्छ प्रियहरू। त्यति मात्र होइन, त्यहाँनिर आत्मिक चोट दिएको हुन्छ र प्रियहरू शासन गरिएको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। त्यति मात्र होइन, धेरै चोटि मानिसहरूलाई डर र दोष बोध देखाउने कार्यहरू भइराखेको हुन्छ, अनि कतिचोटि प्रश्न सोध्नु चाहिँ पाप हो भन्ने मानसिकता पनि हालिदिइराखेको हुन्छ प्रियहरू। अगुवा चाहिँ नि परमेश्वरको बराबरी आफूले आफूलाई राखिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। धेरै ठाउँमा प्रियहरू यो आत्मिक दुरुपयोग भइराखेको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। यो चाहिँ संसारभरि नै भइराखेको कुराहरू हुन् भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अहिलेको समयमा किन लिडरसिपमा आत्मिक दुरुपयोग भइराखेको छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि आत्मिक दुरुपयोग किन हुन्छ भन्दै गर्दा चाहिँ पहिलो कारण चाहिँ प्रियहरू, घमण्ड र अहंकारको कारणले पनि आत्मिक दुरुपयोग हुने गर्दछ। यसलाई यसरी पनि हामीले भन्न सक्छौ, सेवक भन्दा मालिक बन्ने चाहनाले गर्दै गर्दा त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्दछ प्रियहरू। एउटा अगुवा चाहिँ सेवाको लागि हो, नियन्त्रणको लागि होइन भन्ने कुरा थाहा नहुँदै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्छ प्रियहरू। किन म यो कुरा भन्दैछु भन्दा नि प्रियहरू, जब एउटा अगुवाले चाहिँ सेवालाई भन्दा शक्तिलाई प्रदर्शन गर्दछ नि प्रियहरू, त्यहाँनिर आत्मिक दुरुपयोग हुँदछ। म जतिको जान्ने कोही छैन, मैले गरेको कुरा नै सबै कुरा ठिक हो भन्ने कुरा हुँदै गर्दा त्यहाँनिर आत्मिक दुरुपयोग हुने गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। धेरै चोटि चाहिँ प्रियहरू अगुवाहरू लिडरहरूले मालिक बन्ने चाहना गर्दै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। मानिसहरूलाई आदर र सेवा गर्नुको साथो मानिसहरूलाई डर र नियन्त्रण गर्दै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुने खतरा हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि प्रियहरू जब आत्मिक दुरुपयोग हुन्छ नि, त्यो समयमा प्रेयरहरू डर देखाइन्छ, हुकुम गरिन्छ र त्यहाँनिर शासन गरिन्छ अनि गाह्रो बनाउने काम गरिन्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। जब एउटा अगुवा चाहिँ घमण्डी र अहंकार भएर लिड गरिराखेको हुन्छ नि, मानिसको कुराहरू सुन्दैन, मैले भनेका मात्रै कुराहरू ठिक हो भने त्यो मनोभाव बोकेर जब हिँड्छ नि त्यहाँनिर धेरै ठुलो आत्मिक दुरुपयोग भइराखेको हुन्छ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु। प्रियहरू, जुन ठाउँमा सेवा भन्दा धेरै शासन गरिन्छ नि प्रियहरू, त्यो ठाउँमा आत्मिक दुरुपयोग हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि प्रियहरू, यो कुरा चाहिँ नि तपाईँ र मलाई हितोपदेशको पुस्तक 16 अध्यायको 18 पदमा यसरी भनिएको छ, सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डको आत्मा आउँछ भन्ने कुरा चाहिँ हामीलाई परमेश्वरको वचनले सिकाउँछ। यदि तपाईँ र मेरो लिडरसिपमा हामी अहंकार र घमण्डमा सेवा गरिराखेको छौँ भने, तपाईँ र मैले मानिसहरूलाई आत्मिक दुरुपयोग गरिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। अनि दोस्रो कुरा चाहिँ नि प्रियहरू, शक्ति र नियन्त्रणको इच्छा राख्नु, डिजायर फर कन्ट्रोल भन्ने इच्छा जब राखिन्छ नि प्रियहरू, त्यहाँनिर चाहिँ नि आत्मिक दुरुपयोग हुने खतरा धेरै भन्दा धेरै हुँदछ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु। मानिसहरूले मैले जे चाहन्छु त्यही गर्नुपर्छ भनेर हामी भन्न थाल्छौँ नि, र मानिसहरूलाई मानिस जस्तो होइन सामान जस्तो हामी प्रयोग गर्न थाल्छौँ, त्यहाँनिर प्रियहरू आत्मिक दुरुपयोग हुने खतरा धेरै हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँले तेस्रो योना 1:9 पदमा हेर्नु भने त्यहाँनिर डियोत्रिफोस भन्ने एकजना अगुवा छन्, अनि ती अगुवा चाहिँ नि जहिले पनि घमण्डी, अधिकारलाई नमान्ने, दोष लगाउने, कठोर व्यवहार प्रदर्शन गर्ने र ऊ चाहिँ आफ्नो प्रभुत्व स्थापना गर्ने इच्छा राखिराखेको हुन्छन् प्रियहरू। अनि जब एउटा लिडरले शक्ति र नियन्त्रणमा मान्छेहरूलाई कन्ट्रोल गर्न खोज्छ नि प्रियहरू, त्यो समयमा चाहिँ आत्मिक दुरुपयोग हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, म तपाईँलाई यो पनि बताउन चाहन्छु, तपाईँको शक्ति चाहिँ मानिसहरूलाई सेवा गर्नको लागि हो, मानिसहरूलाई शासन गर्नको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अरू भन्दा मेरो कुरा चाहिँ माथि हुनुपर्छ भने प्रविधिले पनि मानिसहरूलाई आत्मिकी कन्ट्रोल गर्ने गर्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि तेस्रो कुरा चाहिँ नि प्रियहरू, आत्मिक दुरुपयोग हुनेको कारण चाहिँ ल्याक अफ एकाउन्टेबिलिटीको म कुरा गर्न चाहन्छु। प्रियहरू, जवाबदेताको अभावको कुरा म गर्न चाहन्छु। नेपालको सन्दर्भमा हेऱ्यौँ भने पास्टर अगुवाहरू चाहिँ माथिल्लो तहको व्यक्तित्वहरू हुनुहुन्छ। प्रियहरू, उहाँलाई सोध्ने, उहाँको गल्ती देखाइदिने, उहाँको जीवनमा के भइराखेको छ औलाइदिने मान्छे नहुँदै गर्दा पनि धेरै चोटि आत्मिक दुरुपयोग भइराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि यो चाहिँ कस्तो हुन्छ भने एकल शासन भइराखेको हुन्छ। प्रियहरू, जब यो कुराहरू हुन्छ नि प्रियहरू, एउटा मान्छेले गलत काम गर्दै गर्दा पनि उसलाई सही नै लागेको जस्तो हुन सक्छ। प्रियहरू, त्यही भएर एकाउन्टेबिलिटीको टिम हामीलाई चाहिन्छ, किन भन्दा हामी चाहिँ मानिसहरूलाई आत्मिक दुरुपयोग हुनदेखि जोगिन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 11 अध्यायको 14 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखिएको छ, नेतृत्व बिना समुदाय अथवा टिम चाहिँ टुट्न सक्छ भन्ने कुरा यहाँ बताएको छ। प्रियहरू, जहाँनिर जवाबदेताको अभाव हुन्छ त्यहाँनिर लिडरसिपमा चाहिँ आत्मिक दुरुपयोग भएको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। अर्को कुरा चाहिँ के हो भन्दा बाइबलको गलत व्याख्या रङ इन्टरप्रिटेसनको म कुरा गर्दछु प्रियहरू। अनि यहाँनिर तपाईँले हेर्नु भयो भने होसे चार अध्यायको छ पदमा यसरी भन्दछ प्रियहरू, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएको छन् भन्ने कुरा होसेले अगमबाडी गरिराखेको थियो प्रियहरू। अनि यो समयमा धेरै अगुवाहरूले चाहिँ परमेश्वरको वचनलाई गलत तरिकाले व्याख्या गर्दै गर्दा चाहिँ के हुँदछ भन्दा चाहिँ मानिसहरूलाई डर देखाउनको लागि वचनको व्याख्या गरेको हामी पाउन सक्छौ। सन्दर्भका कुराहरू प्रियहरू, त्यहाँनिरको लेखकले भन्न खोजेको कुरा के हो, लेखकले कसलाई लेख्दैछ भन्ने कुरा नबुझिकन आफ्नो फाइदाको लागि वचन प्रचार गर्दै गर्दा पनि त्यहाँनिर आत्मिक दुरुपयोग हुन सक्छ प्रियहरू। यसले मानिसहरूलाई परमेश्वरको तिर होइन अगुवातिर चाहिँ केन्द्रित बनाइराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। परमेश्वरको वचन चाहिँ मानिसहरूलाई जीवन दिनलाई हो प्रियहरू, घाउ बनाउनको लागि होइन प्रियहरू, त्यति मात्र होइन प्रियहरू, परमेश्वरको वचन चाहिँ आत्मिक दुरुपयोग हुन सक्दछ प्रियहरू। धेरै चोटि प्रियहरू हामीलाई अधिकार दिएको हुन्छ तर त्यो अधिकार चाहिँ मानिसहरूको सेवा गर्नको लागि हो, मानिसहरूलाई नियन्त्रण गर्नको लागि होइन, मानिसहरूलाई गाह्रो पार्नलाई होइन, मानिसहरूलाई दमन गर्नको लागि अधिकार होइन प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, जब तपाईँले चरित्रलाई भन्दा अधिकारलाई प्रयोग गर्नुहुन्छ नि प्रियहरू, अधिकारले चाहिँ तपाईँको चरित्रलाई बिगारिराखेको हुन्छ। तपाईँले चाहिँ नि प्रियहरू परमेश्वरलाई होइन आफैलाई पहिलो प्राथमिकता दिइराख्नु भएको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। अर्को कुरा चाहिँ डरको संस्कृति प्रियहरू, धेरैचोटि प्रश्न गर्न नपाइने, धेरैचोटि असहमत जनाउनु नपाउनु, धेरैचोटि यदि बोल्यो भने विद्रोहको संज्ञा दिनु प्रियहरू, अनि धेरैचोटि डर चाहिँ नि चिच्चाएर होइन दबाएर राखिने गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। म किन यो बताउँदैछु भन्दा नि प्रियहरू, अहिलेको समयमा आत्मिक दुरुपयोग चाहिँ धेरै भएको हामी पाउन सक्छौ। अनि यो आत्मिक दुरुपयोग गर्ने व्यक्ति र सहने व्यक्ति दुवैजना चाहिँ सजग हुनुपर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। यदि तपाईँ आफू निस्वासेको महसुस गर्दै हुनुहुन्छ भने नि तपाईँको लिडरले तपाईँलाई आत्मिक दुरुपयोग गरिराखेको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब तपाईँ र मैले यो आत्मिक दुरुपयोगको असर हेर्यो भने चाहिँ नि यो आत्मिक दुरुपयोगले धेरैचोटि मण्डलीमा असर गरिराखेको हामी पाउन सक्छौ प्रियहरू। आत्मिक दुरुपयोगले पहिलो कुरा चाहिँ विश्वास आत्मिक जीवनमा असर पार्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। मण्डली चाहिँ हामी स्वतन्त्र हुन आउने हो, हामी मण्डलीहरू चाहिँ परमेश्वरको अधीनतामा र मण्डलीको पास्टर र लिडरको अधीनतामा हुने हो। तर त्यो समयमा तपाईँ र मलाई चाहिँ आत्मिक दुरुपयोग भएको छ भने चाहिँ नि प्रियहरू हामी घाइते भएका व्यक्तिलाई परमेश्वरले मलमपट्टि लाउनुहुन्छ, हामी चोट पाएको मानिसलाई परमेश्वरले सान्त्वना दिनुहुन्छ। तर धेरैचोटि चाहिँ नि प्रियहरू यदि मण्डलीमा आत्मिक दुरुपयोग भइराखेको छ भने डर अपराध भयो, त्यहाँनिर निश्वास लिने कुराहरू, त्यहाँनिर अशान्तिको कुराहरू आउने गर्दछन्, आत्मिक रूपमा चाहिँ वृद्धि हुन सकिँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। आत्मिक रूपमा चाहिँ हामी सेलाएका हुन्छौँ प्रियहरू। तपाईँ र मैले इजिकेल 34 अध्यायको 4 पदमा हेर्यो भने यहाँनिर लिडरहरूलाई परमेश्वरले एकदमै असल कुरा सिकाउँदै हुनुहुन्छ प्रियहरू। तिमीहरूले दुर्बललाई बलियो पारेको छैनौ, बिरामीलाई निको पारेको छैनौ, घाइतेलाई मलमपट्टि लगाएको छैनौ, तिमीहरू बाटो बिराउनेहरूलाई बाटोमा ल्याएको छैनौ, हराएकालाई खोजेको छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोर साथ शासन गरेका छौ भन्ने कुरा यहाँनिर उहाँले लिडरहरूलाई बताउँदै हुनुहुन्छ। जब प्रियहरू आत्मिक दुरुपयोग हुन्छ नि। एउटा विश्वासीको जीवनमा, विश्वास र आत्मिक जीवनमा असर पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। आत्मिक वृद्धि रोकिन्छ र विश्वासमा कमजोर हुन्छ भन्ने कुरा हामीले यहाँनिर सिक्न सक्छौँ प्रियहरू। अर्को कुरा चाहिँ नि प्रियहरू, जब मण्डलीमा आत्मिक दुरुपयोग हुन्छ नि प्रियहरू, मण्डली चाहिँ एकतामा कमजोर हुने गर्दछ प्रियहरू। एकताको कुरा चाहिँ नि परमेश्वरले मन पराउनुहुन्छ, तर जब आत्मिक दुरुपयोग हुन्छ मण्डलीमा एकतामा चाहिँ कमजोरपन देखिन थाल्छ प्रियहरू। त्यहाँनिर गुटबन्दीको कुराहरू हुन्छ प्रियहरू, त्यहाँनिर एकता आवश्यक हुँदै गर्दा पनि नि अनएकता त्यहाँनिर पैदा हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। पौलले पहिलो कोरन्थी 1:10 यसरी भन्छन्, तिमीहरूको माझमा केही फुट नहोस् भन्ने कुरा उसले तपाईँ र मलाई सिकाइराखेको छन् प्रियहरू। यदि आत्मिक दुरुपयोग त्यहाँनिर भएको छ भने नि त्यहाँनिर एकतामा चाहिँ मण्डली चाहिँ कमजोर भएको हामी पाउन सक्छौ प्रियहरू। मण्डली कमजोर हुनु भनेको चाहिँ परमेश्वरको राज्य कमजोर हुनु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, अगुवाहरूलाई विश्वास गरिँदैन प्रियहरू। किन भन्दै गर्दा चाहिँ जब दुरुपयोग हुन्छ नि अगुवाहरू चाहिँ मुख मात्र अगुवा हुने गर्दछन्, तर हृदयको अगुवा उनीहरू हुन सकेको हुँदै हुँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँ र मेरो नेतृत्वमा भरोसा गुमेको हुन्छ, तपाईँ र मेरो नेतृत्वले सही बाटोलाई औँलाएको हुँदैन, तपाईँ र मेरो नेतृत्वले परमेश्वरको राज्यलाई प्रतिनिधित्व गरेको हुँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब प्रियहरू मानिसहरूले तपाईँलाई मुखले मात्र विश्वास गर्दछन्, तपाईँसँग मानिसहरू डराउने गर्दछन् र तपाईँलाई विश्वास गर्दैनन् भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को कुरा चाहिँ नि विश्वासीहरूको आत्मिक वृद्धि चाहिँ रोकिन्छ प्रियहरू। अगुवाको कारणले मनमा अशान्ति ल्याउँछ, अगुवाको कारणले मण्डलीमा अशान्ति ल्याउँछ, अगुवाको कारणले व्यक्तिको जीवनमा चाहिँ अशान्ति ल्याउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब तपाईँ र मैले योनाको पुस्तकमा हेर्यो भने 8:32 यसरी लेखेको छ, सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछ। जब प्रियहरू लिडरसिपमा त्यहाँनिर घोर अन्धकारले छाउँछ नि प्रियहरू, त्यहाँनिर आत्मिक दुरुपयोग हुन्छ नि, त्यहाँनिर मान्छेहरू चाहिँ आत्मामा वृद्धि हुन सक्दैनन्, मान्छेहरू चाहिँ परमेश्वरमा वृद्धि हुन सक्दैनन् भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यहाँनिर डर र दबावले चाहिँ मान्छेहरूलाई कस्तो भ्रम पैदा गरेको हुन्छ भन्दा, हाम्रो अगुवा जस्तो हुनुहुन्छ परमेश्वर पनि त्यस्तै हुनुहुन्छ भन्ने भ्रम पैदा गरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को कुरा चाहिँ प्रियहरू, मण्डलीको साँची र प्रभाव चाहिँ घट्ने गर्दछ प्रियहरू। धेरै मानिसहरू चाहिँ मण्डलीमा आशाको कुरा पाउनलाई आउँदछन्, मण्डलीमा प्रेमको कुरालाई पाउनलाई आउँदछन्, मण्डलीमा वास्ताको कुरालाई पाउन आउँदछन्, मण्डलीमा घाउनीको हुनलाई आउँदछन्, मण्डलीमा चाहिँ नि मानिसहरू स्वतन्त्र हुनलाई आउँदछन्। तर जब मण्डलीमा अगुवाहरूले आफ्नै दुरुपयोग गर्छ नि, मण्डलीलाई हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदछ प्रियहरू। परमेश्वरको राज्यको अनुभव गर्नुपर्ने हो, तर उनीहरूले परमेश्वरको राज्यलाई चाहिँ दमनको रूपमा हेरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि यसले चाहिँ नि प्रियहरू परमेश्वरको सुसमाचारलाई बाधा पुर्याउँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तर तपाईँ र मैले मत्ती 5:16 हेऱ्यो भने कति मिठो कुरा चाहिँ यसरी यसरी भन्नुहुन्छ, तिम्रो ज्योति मानिसहरूको सामु चम्कोस् भन्ने कुरालाई यहाँनिर बताएको छ प्रियहरू। यदि तपाईँ र मेरो लिडरसिपमा आत्मिक दुरुपयोग भएको छ भने मण्डलीको साँची र प्रभाव चाहिँ कम भइराखेको छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। के यो कुराहरू हामीले बाइबलमा पनि पाउँछौ त? पुरानो करार र नयाँ करारमा हामीले हेर्यो भने त्यहाँ पनि प्रियहरू हामीले आत्मिक दुरुपयोग भएको कुराहरू पाउन सक्छौ प्रियहरू। पुरानो करारमा तपाईँ र मैले नि 1 Samuel 2 हेर्यो भने त्यहाँनिर एलीका छोराहरूको घटना हामी पाउँछौ, जसलाई चाहिँ होप्नी र पिनहास भनेर हामी पाउन सक्छौ। उनीहरू को थिए भन्दा चाहिँ इस्रायलका प्रधान पुजारीका छोराहरू थिए, प्रियहरू उनीहरू। तर बाइबलले के बताउँछ भन्दा चाहिँ परमेश्वरलाई नचिन्ने मानिसहरू भनेर उनीहरूलाई बताएको छ। किन भन्दा नि प्रियहरू, त्यो समयमा मन्दिरमा पनि उनीहरूले चाहिँ आत्मिक दुरुपयोग गरेको थियो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उनीहरूले कसरी आत्मिक दुरुपयोग गरेको थियो भन्दा नि बलिदानलाई चाहिँ अपमान गरेको थियो। प्रियहरू, त्यो समय व्यवस्था अनुसार चाहिँ पुजारीहरूलाई चाहिँ तोकिएको अंश दिन्थ्यो, तर उनीहरूले मानिसहरूले चढाएको बलिलाई चाहिँ जबरजस्ती लिने गर्दथे। प्रियहरू, यदि मानिसहरूले उनीहरूलाई त्यो बलिदान चढाएको मासु हेरिदिएन भने उनीहरूले धम्काएर पनि लिने गर्दथ्यो। प्रियहरू, अनि यसले चाहिँ परमेश्वरको आराधनालाई, परमेश्वरको महिमालाई चाहिँ के गरिरहेको थिए, उनीहरूले अपवित्र बनाइराखेको थिए भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियहरू, उनीहरूको नैतिक जीवनमा बढाउने उनीहरूले आत्मिक दुरुपयोग गरिराखेको थियो। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग उनीहरूले अनैतिक सम्बन्धहरू गाँसेको थियो। प्रियहरू, यो कुरा पनि नि आत्मिक दुरुपयोग हो। प्रियहरू, अनि यो पदले के देखाउँछ भन्दै गर्दा, मन्दिरको ढोकामा सेवा गर्ने स्त्रीहरूलाई उनीहरूले शारीरिक रूपमा दमन गरिराखेको थियो भन्ने कुरा हामी यहाँनिर पाउन सक्छ। प्रियहरू, उनीहरूले आत्मिक दुरुपयोग त्यहाँ पनि गरेको हामी पाउँछौ। अनि जब परमेश्वरले उनीहरूलाई चेतावनी दिनु भने प्रियहरू, उनीहरूले परमेश्वरको आवाज सुनेन र अन्त्यमा चाहिँ उनीहरू मारिनु परेको कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक दुरुपयोगले चाहिँ नि मृत्युलाई लिएर आउँछ। प्रियहरू, यो तपाईँ र मैले बुझ्न आवश्यक छ। त्यति मात्र होइन, तपाईँ र मैले यर्मिया 23 अध्यायमा हेर्यो भने त्यहाँनिर झुटो अगमवक्ताहरूलाई चाहिँ नि चुनौती दिएको कुरालाई हामी पाउन सक्छौ। प्रियहरू, त्यहाँनिर आत्मिक दुरुपयोग भएको उदाहरण हामीले पाउन सक्छौ। झुटो सन्देशले झुटो अगमवक्ताहरूले दिइराखेको थिए। त्यो समयमा एकदमै इस्रायल चाहिँ पापमा लिप्त थियो। प्रियहरू, तर झुटा अगमवक्ताहरूले चाहिँ के भनेर अगमबाडी गर्दै थिए, शान्ति छ, शान्ति छ भनेर उनीहरूले अगमबाडी गरेको थिए। तर वास्तवमा इजरायल राष्ट्र चाहिँ नि पापमा डुबेको थियो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। उनीहरूले मानिसहरूलाई पश्चाताप गर्न बोलाउनको साथ चाहिँ आश्वासन दिइराखेको थिए। प्रियहरू, त्यो पनि प्रियहरू आत्मिक दुरुपयोग हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। परमेश्वरले नबोलेको कुरा उनीहरूले बोलिराखेको थिए। प्रियहरू, उनीहरूले परमेश्वरले नदेखाउनु भएको कुराहरू पनि बोलिराखेको थिए। मैले सपना देखे भनेर उनीहरूले त्यो मनगणन्ते कुराहरू बताइराखेको थिए। परमेश्वरले नपठाएको आवाजहरू पठाउनु भयो भनेर उनीहरूले प्रचार गरिराखेको थिए। प्रियहरू, अनि यो कुरा पनि आत्मिक दुरुपयोग हो भनेर म बताउन चाहन्छु। प्रियहरू, धेरै मान्छेहरू अहिलेको संसारमा हेर्यो भने नि धेरै विश्वासीहरूलाई आत्मिक दुरुपयोग गरिराखेको छ। धेरै हाम्रो नेपालको विश्वासीहरू सोझो भएको कारणले आत्मिक दुरुपयोग गरिराखेको छ। प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँ अगमवक्ता भनेर झुटो कुरा बोल्दै हुनुहुन्छ भने नि तपाईँको न्याय परमेश्वरले गर्नुहुन्छ। यो कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि त्यो समयमा त्यति मात्र होइन प्रियहरू, उनीहरूले पापलाई हल्का रूपमा देखाइदिएको थिए। मानिसहरूलाई उनीहरूको दुष्टताबाट फर्काउनुको साथ चाहिँ पापको गम्भीरता चाहिँ घटाइदिइराखेको थियो। प्रियहरू भनेर म तपाईँलाई बताउन चाहन्छु। तर यहाँनिर परमेश्वरले साँचो गोठालो प्रकटीकरण गर्ने कुरा गर्नुभएको छ। प्रियहरू, अनि त्यो गोठालो चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। यीशु ख्रीष्टको सेवकाईमा चाहिँ उहाँले कहीँ पनि आत्मिक दुरुपयोग गर्नुभएको छैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यसै गरी प्रियहरू, तपाईँ र मैले इजिकेल 34 अध्यायमा हेऱ्यौँ भने इजरायलको गोठालोको बारेमा त्यहाँनिर बताएको छ। प्रियहरू, अनि यो गोठालो भन्ने शब्द चाहिँ मेटा घोड हो। त्यो समयमा पुजारीलाई, राजालाई, न्यायकर्तालाई प्रियहरू प्रयोग गर्ने गरिन्थ्यो। त्यो समयमा के भइराखेको छ भन्दा नि प्रियहरू, उनीहरूले आफूलाई मात्र इम्पोर्टेन्स दिइराखेको छ, तर इजरायलको मानिसहरूलाई महत्व दिइराखेको छैन। तिमीहरूले आफैले मात्र खायो, कमजोरलाई बनाएनौ। यहाँनिर पनि आत्मिक दुरुपयोग भएको कुरा हामी पाउन सक्छौ। प्रियहरू, अब म तपाईँलाई नयाँ कुरामा आत्मिक दुरुपयोग गर्ने पन्तहरूको बारेमा बताउन चाहन्छु प्रियहरू, तपाईँ र मलाई थाहा छ सदुकी र फरिसीहरू प्रियहरू उनीहरू एकदमै व्यवस्थाको कुरा चाहिँ मानिसहरूलाई लादिराखेको थिए प्रियहरू, तर उनीहरूले आफूले चाहिँ पछ्याइराखेको थिएन, परमेश्वरलाई भन्दा व्यवस्थालाई माथि राखिराखेको थिए, अनि उनीहरूले बाहिरी धार्मिकताको कुरालाई धेरै प्राथमिकता दिइराखेको थिए, अनि मानिसहरूलाई धेरै भारी बोकाइराखेको कुरा हामी पाउन सक्छौँ। वास्तवमा परमेश्वरले नियन्त्रण गर्नुपर्ने परमेश्वरको मानिसहरूलाई, तर उनीहरूले व्यवस्थाद्वारा नियन्त्रण गरिराखेको थिए उनीहरूको फाइदाको लागि भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। उनीहरूले बाहिर धर्मी देखे तापनि भित्र चाहिँ एकदमै भ्रष्ट भएको कुरा हामी थाहा गर्न सक्छौ प्रियहरू। यो कुराले हामीले थाहा गर्न सक्छौ, हामीले सिकाइराखेको कुरा, हामीले बोलिराखेको कुरा, हामीले गरिराखेको कुरा चाहिँ प्रियहरू अरूको लागि मात्रै हो कि हाम्रो लागि पनि हो भन्ने कुरा हामीले थाहा गर्नु आवश्यक छ प्रियहरू। सदुकी फरिसी पनि त्यस्तै थिए प्रियहरू, जे सिकाउँथे त्यो गर्दैन थिए प्रियहरू, तपाईँ र मलाई थाहा छ यो कुरा। अहिलेको समयमा हेर्यो भने नि मान्छेहरूले आफूलाई यो वरदानमा छु भनेर भनिराखेको छ, के त्यो कुराले परमेश्वरको महिमा भइराखेको छ प्रियहरू? म तपाईँलाई बताउन चाहन्छु, जब एउटा मान्छेले परमेश्वरको वरदान आफ्नो फाइदाको लागि प्रयोग गर्छ र मान्छेलाई ठग्छ नि प्रियहरू, त्यो व्यक्तिले पनि आत्मिक दुरुपयोग गरिराखेको हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। आत्मिक वरदान चाहिँ परमेश्वरलाई उचाल्नको लागि हो, उहाँको मण्डली निर्माण गर्नको लागि हो, व्यक्तिगत फाइदाको लागि होइन भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। पुरानो र नयाँ करारमा हेर्यो भने धार्मिक पदको दुरुपयोग गर्नु पनि आत्मिक दुरुपयोगको प्रियहरू, मानिसहरूलाई डर र झुटमा आशा देखाउनु पनि नि यो आत्मिक दुरुपयोग हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। व्यक्तिगत फाइदाको लागि मानिसलाई म्यानिपुलेट गर्ने कुरा पनि प्रियहरू आत्मिक दुरुपयोग हो भन्ने कुरा म बताउन चाहन्छु। र म यो समय प्रश्न सोध्न चाहन्छु प्रियहरू, कति आत्मिक दुरुपयोग त गरिराखेको छौ प्रियहरू? यदि गरिराखेको छौ भने नि हामीले क्षमा माग्नु आवश्यक छ, फेरि पनि रिकन्सिलिएसनमा आउन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँको लिडरसिपद्वारा मानिसहरू परमेश्वरको नजिकतामा आइराखेका छन् कि प्रियहरू परमेश्वरबाट टाढा भइराखेका छन्? यो कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। तपाईँ र मेरो लिडरसिपले मानिसहरूलाई परमेश्वरको सेवा कार्य गर्नलाई सजिलो बनाइराखेको छ कि गाह्रो बनाइराखेको छ प्रियहरू? यो बुझ्नु आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मेरो सेवाकाईमा आत्मिक दुरुपयोग हुनु हुँदैन, यदि आत्मिक दुरुपयोग भइराखेको छ त्यो चाहिँ सैद्धान्तिक कार्य हो भनेर पनि म बताउन चाहन्छु प्रियहरू। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।
7: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।
3: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
8: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।
9: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
10: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र हरेक हप्ता म यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु। तपाईँ कार्यक्रम आफ्नो नजिकैको एफएम स्टेशनबाट सुनिरहनु भएको छ अथवा मीडिया ग्रुपको तपाईँ सदस्य हुनुहुन्छ भने आफ्नो मण्डली या घरमा दिदी बहिनीहरूसँग मिलेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँ विश्वासी हुन सक्नुहुन्छ, विश्वासी नहुन सक्नुहुन्छ, तर जे होस् जहाँबाट जसरी तपाईँ जो हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भने त्यो कुराको लागि म परमेश्वरप्रति अति नै धन्यवादी छु। अब कार्यक्रमको शुरूआत सुनिसक्नु भएको छ भने अन्तिमसम्मै सुन्नुहोला, यो कार्यक्रमबाट तपाईँ पक्कै आशिषित हुनुहुनेछ। यो कार्यक्रम विशेष गरी हामीले दिदी बहिनीहरूको लागि बनाएका हौं, तर तपाईँ दाजुभाइ हुनुहुन्छ भने पनि कार्यक्रमलाई सुन्न चाहिँ सक्नुहुन्छ। कार्यक्रममा यो महिनाबाट, आजको हप्ताबाट या आजबाट हामी एउटा नयाँ श्रृंखला शुरू गर्दैछौ। तपाईँलाई थाहा छ हामी हरेक महिना एउटा विशेष विषय छान्छौ र त्यो महिनाभरिको चार पाँच हप्तामा त्यही विषयसँग सम्बन्धित विभिन्न पाठहरूलाई हामी छुन्छौ र एक महिनामा एउटा विषयमा चाहिँ सकेसम्म हामी त्यसलाई अलि गहिराईमा बुझ्ने कोसिस गर्छौ। आजबाट हाम्रो वैवाहिक जीवनलाई हामी कसरी स्वस्थ र बलियो बनाउन सक्छौ, वैवाहिक जीवनमा हामी कसरी चाहिँ परिपक्व हुँदै जान सक्छौ भन्ने विषयमा हामी यो महिनाभरि कुराकानी गर्न जाँदैछौ। अनि आजको विशेष कार्यक्रम तपाईँ सम्पूर्णको लागि हो। यदि तपाईँ भर्खरै विवाह गरेको विवाहित हुनुहुन्छ अथवा तपाईँको विवाह गरेको धेरै वर्ष भइसकेको छ, तपाईँ छिट्टै विवाह गर्दै हुनुहुन्छ अथवा केही वर्षपछि विवाह गर्ने योजना गर्दै हुनुहुन्छ, यदि तपाईँ यो सम्बन्धमा संघर्ष गरिरहनु भएको छ, यदि तपाईँ वैवाहिक जीवनको भरपूर आनन्द उठाइरहनु भएको छ, जे पनि होस् विवाहसँग सम्बन्धित सबैजनाले आजको कार्यक्रमबाट आशिष पाउन सक्नुहुनेछ। आउनुहोस् आजको कार्यक्रम शुरू गरौं। विवाह सुन्दर कुरा हो, यो सुन्दर हुन सक्छ तर कहिलेकाहीँ विवाह कठिन पनि हुन्छ, यसमा समस्याहरू पनि आउँछन्। धेरै महिलाहरूले आफ्नै घरभित्र मौन पीड़ा बोकिरहेका हुन्छन्। कोही आफ्ना श्रीमानसँग सँगै बस्दा पनि एक्लोपन महसुस गरिराखेका हुन सक्छन्। कोही आफूलाई नबुझिएको अथवा आफ्नो मूल्याङ्कन नगरिएको या सबै कुरा सम्हाल्न खोज्दा खोज्दै थकित अनुभव गरिराखेको पनि हुन सक्नुहुन्छ। तर आज म तपाईँलाई एउटा महत्वपूर्ण कुरा सम्झाउन चाहन्छु। परमेश्वर तपाईँको वैवाहिक सम्बन्धको बारेमा गहिरो चिन्ता गर्नुहुन्छ। उहाँ तपाईँको संघर्षबाट टाढा हुनुहुन्न। तपाईँले भोगिराख्नुभएका कुराहरू उहाँले देख्नु भएको छ। उहाँले तपाईँको आँसु, प्रार्थना र आफ्नो वैवाहिक जीवनमा घरमा एउटा सुमधुर सम्बन्ध स्थापना भएको देख्न चाहने जुन तपाईँको चाहना छ, त्यो सबै कुरालाई उहाँले देखिरहनु भएको छ। हामी आजको कार्यक्रममा स्वस्थ वैवाहिक सम्बन्धको आधारको बारेमा कुराकानी गर्न जाँदैछौ। जसरी एउटा घरलाई आँधी बेढी सहनको लागि बलियो जग आवश्यक पर्छ, त्यसरी नै विवाहलाई पनि बलियो बनाइराख्न, यसलाई चाहिँ निरन्तर अगाडि बढाइरहनको लागि यसको जग या यसको आधार चाहिँ बलियो हुनु आवश्यक हुन्छ। यदि कमजोर आधार छ या भनौं कमजोर जग छ भनेदेखि साना समस्याहरूले पनि ठूला दुर्घटनाहरू निम्त्याउन सक्छन्। तपाईँको वैवाहिक जीवनमा सानातिना कुराले पनि ठूलो खलबल उत्पन्न गराउन सक्छ। तर यदि तपाईँको विवाहको आधार, तपाईँको विवाहको जग चाहिँ प्रेम, सम्मान, विश्वास र सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरमाथिको भरोसामा निर्माण भएको छ भने चाहिँ विवाहले कठिनभन्दा कठिन समयमा पनि सँगै अगाडि बढ्ने हिम्मत राख्छ।

प्रिय मित्र, तपाईं कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र आज हामी स्वस्थ वैवाहिक जीवनको आधार बलियो आधारको बारेमा हामी कुराकानी गर्न गइराखेका छौं। विवाहको लागि सबैभन्दा धेरै चाहिने कुराहरूको विषयमा अलिकति हामी छलफल गरौं। तपाईँको विवाहमा नभई नहुने कुरा भनेको विवाहको लागि परमेश्वरको उद्देश्य, विवाहमा मित्रता, विश्वास, सम्मान, एकता, यी कुराहरू चाहिँ विवाहमा हुनै पर्ने कुराहरू हुन्। हामी अब यसको बारेमा एकैछिन कुराकानी गर्नेछौ। धेरै मानिसहरू सधैँ खुशी पाइने आशामा विवाहमा प्रवेश गर्छन्। धेरैलाई लाग्छ कि विवाहसम्म पुग्नु चाहिँ गाह्रो हो, विवाह भइसकेपछि त जिन्दगीमा सबै रमाइलै रमाइलो छ, राम्रो छ, होइन? त्योभन्दा अगाडि त अब सबै कुराहरू असलै हुन्छ भन्ने मानिसहरू सोचेर विवाहमा प्रवेश गर्छन्। तर विवाह केवल भावनामा मात्र आधारित कुरा होइन, यो एउटा करार हो, विवाह करार हो। परमेश्वरले विवाह यसकारण बनाउनु भयो कि दुईजना मानिसहरूले जीवनभर एकअर्कालाई साथ, हौसला र बल दिन सकुन्, सहायता गर्न सकुन् र सँगै परमेश्वरको उद्देश्यलाई पूरा गर्न सकुन्। कहिलेकाहीँ दम्पतिहरू अपरिचित जस्तै बन्न पुग्छन्, यो साह्रै दुःख लाग्दो कुरा हो तर वास्तविकता पनि हो, किनभने जीवन धेरै व्यस्त बनिदिन्छ। काम, त्यसपछि छोराछोरी, आर्थिक समस्या, तनाव, जिम्मेवारीहरू, यी सबै कुराले बिस्तारै सम्बन्धको एउटा न्यानोपनलाई बिस्तारै चिस्याउँदै जान थाल्छ अनि त्यो नजिकपन बिस्तारै हराउँदै जान थाल्छ। तर हामीले सम्झिनुपर्छ कि विवाह कहिले प्रतिस्पर्धा बन्नको लागि बनाइएको कुरा होइन। परमेश्वरले दुईजना बीचमा प्रतिस्पर्धा गराउनको लागि, को भन्दा को असल, को भन्दा को चाहिँ महत्वपूर्ण भनेर छुट्याउनको लागि विवाहमा दुई व्यक्तिलाई जोड्नु भएको होइन, यो परमेश्वरको योजना होइन। हामीले यो कुरा सम्झिनुपर्छ कि तपाईँको श्रीमान तपाईँको शत्रु होइन, या तपाईँको श्रीमती तपाईँको शत्रु होइन। तपाईँहरू एकअर्काका सहयात्री हुनुहुन्छ। तपाईँले एकले अर्कालाई जित्नुपर्छ, उछिन्नुपर्छ, ऊ भन्दा अगाडि जानुपर्छ या उसले भन्दा धेरै गर्नुपर्छ भन्ने कुराहरू छैनन्। तपाईँ दुईजना एकअर्काको सहयात्री हुनुहुन्छ, सहभागी, जे कुरामा पनि सहभागिता जनाउने दुई पाटो हुनुहुन्छ। अब एकजना जित्छ अर्को हार्छ, होइन? विवाहमा यदि त्यस्तो खालको कुरा छ, श्रीमानले जित्ने श्रीमती हार्ने, अथवा श्रीमतीले जित्ने श्रीमानले हार्ने भन्ने जस्ता कुराहरू विवाहमा छ भने यो कुरा बुझ्नुहोस्, तपाईँहरू दुईजना होइन तर सम्पूर्ण विवाहले चाहिँ हार्छ। एकजनाको जितमा विवाहको जित हुँदैन, एकजना हार्दा विवाहको हार चाहिँ हुन्छ, यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब स्वस्थ विवाहले चाहिँ कसरी अगाडि बढ्ने कुरामा सहायता गर्छ, या स्वस्थ विवाह चाहिँ कस्तो हुन्छ, स्वस्थ विवाहले के कुरा चाहिँ मनन गर्छ भन्ने कुरा एकछिन कुरा गरौं। स्वस्थ

सबै आर्थिक कुराको या यी विभिन्न कुराको चाहिँ भार उठाइराखेको छ भनेर हामी देख्न सक्छौ। तर महिलाहरूले चाहिँ हामी अदृश्य रूपमा एउटा ठूलो भावनात्मक बोझ हामीले बोकिराखेका हुन्छौं, अनि यो कुरा चाहिँ खुला रूपमा हामी व्यक्त पनि गर्न सक्दैनौं र यो अरूले पनि महसुस गरिदिने कुरा होइन। अनि यदि तपाईँ त्यस्तो महिलामा पर्नुहुन्छ कि तपाईँले एउटा ठूलो भावनात्मक बोझ आफ्नो विवाहमा बोकिरहनु भएको छ तर त्यसको बारेमा तपाईँले आफ्नो श्रीमानसँग कुरा गर्नुभएको छैन, त्यसको बारेमा चाहिँ केही छलफल गर्नुभएको छैन भनेदेखि म दुःखको साथमा यो कुरा मैले भन्नुपर्ने हुन्छ कि सम्भवतः तपाईँको विवाहमा चाहिँ एउटा दूरी आएको छ। हामी आफैले त्यो कुरा अनुभव गर्न सक्ने कुरा हो। त्यसकारण यदि तपाईँ अहिले यो कुरा सुन्दै हुनुहुन्छ र आफ्नो विवाहको बारेमा तपाईँ सोच्दै हुनुहुन्छ भने एकचोटि यो प्रश्नहरू आफैलाई सोध्नुहोस् कि के म साँच्चै मेरो श्रीमानबाट या मेरो वैवाहिक सम्बन्धमा दूरी आएको छ कि हामी टाढा भएका छौं, अथवा के हामीले प्रेमपूर्वक कुरा गर्न छोडेका छौं। तपाईँ सम्झिनुहोस्, तपाईँले दुईजना बसेर प्रेमपूर्वक कहिले कुरा गर्नुभएको थियो, अथवा के हामी किन यो विवाहमा जोडिएका थियौं भन्ने कुरा हामीले बिर्सेका हौं कि भनेर पनि आफैलाई चाहिँ प्रश्न हामीले गर्न सक्छौं। तर खुसीको कुरा के हो भनेदेखि भत्किएको विवाहको जग पनि पुनर्निर्माण गर्न सकिन्छ। यो अत्यन्तै खुसीको कुरा हो। म जान्दिनँ यो कार्यक्रम सुन्दै गर्दा यदि तपाईँ त्यो खालको अवस्थाबाट गुज्रिनु भएको छ या तपाईँको वैवाहिक जीवनमा एउटा दरार आएको छ कि छैन म जान्दिनँ, तर यदि आएको छ भने पनि यो एउटा खुसीको कुरा तपाईँको लागि हो कि ती कुरालाई पुनर्निर्माण गर्न सकिन्छ। परमेश्वरले कमजोर भएको कुरालाई पुनर्स्थापित र पुनः बलियो बनाउन सक्नुहुन्छ। विवाहको सबैभन्दा बलियो पक्ष मध्ये एक मित्रता हो। श्रीमान र श्रीमतीले केवल एउटै घर मात्र बाँड्ने होइन, उनीहरूले आफ्नो जीवन पनि एकअर्कासँग बाँड्नुपर्छ। सोच्नुहोस्, के तपाईँहरू सँगै हाँस्नुहुन्छ? के तपाईँहरू आफ्ना सपनाहरूको बारेमा कुरा गर्नुहुन्छ एकअर्कासँग? के तपाईँहरू एकअर्काको साथ मन पराउनुहुन्छ? के तपाईँ दुईजना मात्रै एकअर्कासँग समय बिताउन मन पराउनुहुन्छ? धेरै वर्षको विवाहपछि कहिलेकाहीँ दम्पतिहरूले केवल जिम्मेवारीहरूको मात्रै कुरा गर्ने गर्छन्। मलाई लाग्छ हामी मध्ये धेरैजना यो कुरासँग एकदम प्रत्यक्ष सम्बन्ध राख्न सक्छौ, प्रत्यक्ष हामी रिलेट गर्न सक्छौ कि विवाह भएको केही वर्षसम्म त हामी माथि हामीले गरेका प्रश्नहरूको उत्तर हामी रमाएर दिन्छौ होला, होइन? सँगै हाँस्ने, सपनाको बारेमा, योजनाहरूको बारेमा कुरा गर्ने हामीले गर्थ्यौं होला, एकदमै एकअर्कासँग समय बिताउने हामी गर्थ्यौं होला। तर विवाह भएको पाँच वर्ष, दस वर्ष, पन्ध्र वर्षपछि अब तपाईँहरू दुईजना सँगै बसेर कुरा गर्ने भने को बिलहरूको बारेमा के कहाँ कहाँ तिर्न बाँकी छ, यो महिना हामीले कहाँ कहाँ पैसा बुझाउनु पर्नेछ, तिर्नु पर्नेछ, हामी बच्चाहरूको विषयमा कुरा गर्छौँ, बच्चाहरूको स्कुलको बारेमा, कलेजको बारेमा, फलानु थोक, यो थोक, यसो गर्नुपर्नेछ, यहाँ लानुपर्नेछ, बच्चा बिरामी हुन्छ, बच्चालाई यो कुरा चाहिएको छ, हामी खानेकुराहरूको विषयमा कुरा गर्छौँ कि महिनाको रासनको विषयमा हामी कुरा गर्छौँ, के खाने, कति खर्च गर्ने, के पकाउने, दिनदिनै सम्भवतः के तरकारी पकाउने भन्ने विषयमा केही कुरा होला, र सबैभन्दा बढी हामी जीवनका चुनौती र समस्याहरूको विषयमा कुरा गर्छौं। यी कुराहरू गर्न हुँदैन भन्न खोजेको होइन, तर यी जिम्मेवारीहरू निभाउने क्रममा हाम्रो मित्रता बिस्तारै हराउन थाल्छ। स्वस्थ विवाहलाई मित्रता चाहिन्छ नै चाहिन्छ। साना कुराहरूले हामी फेरि त्यो मित्रतालाई चाहिँ पुनर्निर्माण गर्न सक्छौ। यसको लागि एकदमै ठूलो केही गर्नुपर्छ अथवा फेरि जेरोदेखि शुरू गर्नुपर्छ भन्ने होइन। तपाईँको विवाह भएको पन्ध्र, अठार, बीस वर्ष भइसकेको छ, अब तपाईँ फेरि कसरी नयाँ विवाह भएको जस्तो एकैचोटि त्यसरी सुरु गर्न सक्नुहुन्छ? सक्नु हुँदैन। तर साना साना कुराले फेरि विवाहमा चाहिँ मित्रतालाई हामी फेरि बढाउँदै लैजान सक्छौ। उदाहरणको लागि, अब तपाईँहरू खाना खाने बेलामा मोबाइल समातेर भन्दा पनि एकअर्कासँग कुरा गरेर या सँगै बसेर खाना खाने बानी सुरु गर्नुहोस्, सँगै वकमा जानुहोस्। यदि तपाईँको श्रीमान बिहान बेलुका हिँड्न जानुहुन्छ भने तपाईँ पनि छोटो समय निकालेर श्रीमानसँगै कहीँ कतै हिँड्न जानुहोस्, तरकारी किन्न जानुहोस्, केही सामान किन्न जानुहोस्, होइन? अनि श्रीमानले पनि यी कुराहरू याद गर्नुहोस् कि तपाईँ कतै जाँदै हुनुहुन्छ र सम्भव भएसम्म तपाईँको श्रीमतीलाई लान मिल्ने ठाउँ छ भने आफ्नो श्रीमतीलाई लिएरै जानुहोस्। सँगै हिँड्नु, सँगै केही काममा जानुले पनि ठूलो एउटा अन्तर ल्याउने गर्छ। अर्को साधारण कुरा, एकअर्काको दिनको बारेमा सोध्नुहोस्। तपाईँको दिन कस्तो भयो, तिम्रो दिन कस्तो भयो, दिनभरि तिमीले के गर्यौ, अथवा आजको दिनको राम्रो कुरा के थियो, अथवा आजको दिनमा

के त्यस्तो कुरा थियो जसले तिमीलाई तिम्रो मुड अफ गरेको छ? हामी सामान्य रूपमा यस्ता कुराहरू सोध्न सक्छौ। अर्को कुरा, हाम्रो बोली नम्र हुनु पर्यो। हामी कुनै पनि कुरा गर्दैछौ भने नम्रतापूर्वक कुरा गर्नाले त्यसको मिठासलाई अझै थपिदिन्छ, होइन? हामी नम्रपूर्वक बोल्ने र सबैभन्दा महत्वपूर्ण कुरा एकअर्काको निम्ति बसेर सँगै एकअर्काको निम्ति प्रार्थना गर्ने बानीको हामी विकास गर्न सक्छौ। हामी विश्वासी परिवारमा धेरै समय प्रार्थनामा बिताउँछौ, परिवारको लागि, हाम्रो घरमा दैनिक संगति हुन्छ। तर श्रीमान र श्रीमती मात्रै बसेर एकअर्काको लागि प्रार्थना गर्नुको एउटा छुट्टै महत्व छ र यसको असर पनि छुट्टै नै छ। यो कुरा यदि तपाईँले ट्राई गर्नुभएको छैन भने म यहाँहरूलाई इन्करेज गर्न चाहन्छु, म यहाँहरूलाई हौसला दिन चाहन्छु कि तपाईँको घरमा तपाईँले दैनिक प्रार्थना गर्ने समयदेखि बाहेक, तपाईँको घरमा हुने संगतिहरू बाहेक, दुईजना श्रीमान र श्रीमती मात्रै बसेर केवल एकअर्काको लागि र तपाईँहरूको विवाहको लागि प्रार्थना गर्ने बानी बसाल्नुहोस्। अनि त्यो कुराले कति ठूलो परिवर्तन ल्याउनेछ त्यो तपाईँहरू आफैले महसुस गर्नुहुनेछ। हामी महिलाहरूमा भौतिक वस्तु भन्दा भावनात्मक सम्बन्धको चाहना बढी हुन्छ, यो कुरा श्रीमानहरूले पनि बुझ्नु पर्यो। कहिले काहीँ तपाईँको श्रीमानले तपाईँका भावनात्मक आवश्यकताहरू बुझ्न सक्दैनन् जबसम्म तपाईँले कोमल र इमान्दार रूपमा त्यो कुराहरू व्यक्त गर्नुहुँदैन। हामी धेरैचोटि श्रीमानसँग हामी गुनासो गर्छौं कि उहाँले कस्तो मेरो मनको कुरा बुझिदिनु भएन, तर धेरैचोटि उहाँहरूको पनि गल्ती हुँदैन, उहाँहरू आफैमा त्यो कुराहरू बुझ्न नसक्ने पनि हुन सक्नुहुन्छ। त्यो कारणले गर्दा हामीले आफ्नो कुराहरू प्रष्ट तरिकाले नम्र भएर यी कुराहरू हामीले राख्यौं भने उहाँहरूलाई पनि अगाडि कसरी मैले ट्रिट गर्नुपर्छ, मैले अगाडि कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराहरू थाहा हुन सक्छ। मित्रता हाम्रो दैनिक साना साना कार्यहरूद्वारा चाहिँ बन्दै जान्छ, बढ्दै जान्छ विवाहमा। त्यस कारणले गर्दा एकदम ठिक समयको प्रतीक्षा नगर्नुहोस् कि म चाहिँ यो सुरुदेखि जेरोदेखि सुरु गर्छु अथवा म चाहिँ मेरो विवाहलाई फेरि डे वानदेखि पहिलो दिनदेखि म सुरु गर्छु, त्यसरी नसोच्नुहोस्, त्यो सम्भव छैन। तर हरेक दिन आजैबाट कदम चाल्नुहोस् र हरेक दिन सानो सानो कुराहरूबाट तपाईँको विवाहमा मित्रतालाई चाहिँ तपाईँले बढाउँदै लैजानुहोस्। अब हामी एकछिन कुरा गरौं विवाहमा विश्वास र सम्मान निर्माण गर्ने बारेमा। विश्वास भनेको काँच सिसा जस्तै हो, एक पटक फुटेपछि त्यसलाई पूर्ण रूपमा जोड्नको लागि समय लाग्छ, या भनौ त्यो ठ्याक्कै पहिले जस्तै हुँदैन भन्ने एउटा भनाइ छ। विश्वास तब बढ्छ जब शब्द र कामहरू मिल्न थाल्छन्। यदि तपाईँ आफ्नो विवाहमा एकअर्काप्रति विश्वासलाई बढाउने बारे सोचिरहनु भएको छ, त्यो काम गर्दै हुनुहुन्छ भने तपाईँले बोल्ने कुरा र तपाईँले गर्ने काम बीचमा चाहिँ समानता हुनु पर्यो। यदि तपाईँ श्रीमान श्रीमती जो कोही भन्ने कुराहरू धेरै भन्नुहुन्छ तर गर्ने काम गर्नुहुँदैन भने त्यसले एउटा अविश्वासको वातावरण सृजना गर्छ। त्यसकारण तपाईँको विवाहको एउटा बलियो जग बसाल्ने काम तपाईँ गर्दै हुनुहुन्छ भने अब तपाईँ आपसी विश्वासलाई र सम्मानलाई निर्माण गर्ने काम गर्नुहोस्। अर्को कुरा, यदि तपाईँले आफ्नो श्रीमतीसँग या आफ्नो श्रीमानसँग केही कुरामा वाचा गर्नुभएको छ, केही कुरा भन्नुभएको छ भने त्यो कुरालाई पूरा गर्नुहोस्। अर्को कुरा, इमान्दारी चाहिँ एउटा अटुट एउटा कुराको रूपमा तपाईँको विवाहमा तपाईँले राख्नुहोस्। कुनै पनि कुरा, सानो भन्दा सानो कुरा किन नहोस्, तपाईँ त्यसमा इमान्दार हुनुहोस्। हरेक निर्णय अथवा गर्ने काम या तपाईँले भेट्ने मानिस या तपाईँको व्यवहारको विषयमा चाहिँ तपाईँ इमान्दार बन्नुहोस्। अर्को कुरा, सम्मानजनक व्यवहार कसरी गर्ने, परमेश्वरले तपाईँलाई दिनुभएको यो जीवन साथीलाई कसरी तपाईँ सम्मानपूर्वक व्यवहार गर्न सक्नुहुन्छ, त्यसलाई केवल मानिसहरूलाई देखाउनको लागि या बाहिरको लागि मात्र होइन तर सम्मानलाई चाहिँ दैनिक अभ्यास बनाउनुहोस्। हरेक दिन सम्मानजनक व्यवहार गर्नुहोस्, चाहे त्यो कुरा कसैले देखेको होस् या नदेखेको होस्, तपाईँहरूको बीचमा एउटा सम्मानजनक दैनिक अभ्यास चाहिँ तपाईँले कायम राख्नुहोस्। यी कुराहरूले तपाईँको विवाहमा विश्वास र सम्मानलाई चाहिँ निर्माण गर्न सहायता गर्छ, किनकि विवाहमा सम्मान हुनु अत्यन्तै महत्वपूर्ण छ। कहिलेकाहीँ झगडाको समयमा या मनमुटापको समयमा चाहिँ श्रीमान श्रीमतीले एकले अर्कालाई चोट पुर्याउने शब्दहरू बोली पठाउँछन्,
रिसमा बोलेका शब्दहरूले धेरै वर्षसम्म पनि एउटा घाउ हाम्रो हृदयमा छोडिराख्छ। स्वस्थ विवाहको अर्थ कहिले असहमत नहुनु अथवा कहिले पनि झगडा नपर्नु भन्ने चाहिँ होइन है। फेरि विवाहमा मनमुटाव हुन्छ, कहिलेकाहीँ भनाभन हुन्छ। यसको अर्थ उनीहरूले एकअर्कालाई नष्ट नगरी या भनौं एकअर्काको हृदयमा घाउ नपारी पनि आफ्नो असहमति जनाउन सक्छन् नि त भन्ने कुरा पनि हामीले सम्झिनु पर्यो। विवाहमा मनमुटाव हुन्छन्, तर मनमुटाव भए भन्दैमा मान्छे एक्सट्रिम लेभलमा गएर एकदमै चोट पुर्याउने कामहरू चाहिँ गर्नु भएन। यदि तपाईँको विवाहमा विश्वास टुटेको छ, तपाईँले आफूले भनेका कुरा र गरेको काममा चाहिँ समानता ल्याउन सक्नु भएको छैन, त्यो बीचमा एउटा ठूलो फरक छ, तपाईँले आफूले भनेका कुराहरू पूरा गर्नु भएको छैन, जसको कारण तपाईँको विवाहमा चाहिँ एउटा विश्वास टुटेको समय छ भने त्यो पनि निको हुन सम्भव छ। त्यसलाई निको पार्नको लागि अब तपाईँले इमान्दारिता, धैर्यता, क्षमा, जिम्मेवारी बहन गर्ने कुरा र निरन्तर आफूलाई चाहिँ परिवर्तन गर्दै जाने कुरालाई चाहिँ निरन्तरता दिनु पर्यो। परमेश्वरले कठोर हृदयलाई पनि नरम बनाउन सक्नुहुन्छ, त्यसकारण आशालाई चाहिँ नगुमाउनुहोस्। तपाईँको जीवनमा कतिचोटि हामी जीवनसाथीहरूको विषयमा जीवनसाथीले गर्ने व्यवहारबाट हामी यति आजित भएका हुन्छौँ कि उहाँमा परिवर्तन कहिले आउँदैन होला जस्तो हामी सोध्छौँ, श्रीमानमा या श्रीमतीमा होइन। कहिले पनि त्यो कुराहरूबाट चाहिँ अब मैले परिवर्तनको आश मैले गर्नु नै बेकार भन्ने हामी सोचमा पुगेका हुन्छौँ। तर यदि हामीले हाम्रो विवाहको निम्ति निरन्तर प्रार्थना गऱ्यौँ, एकअर्काको कुरालाई सुन्यौं र परिवर्तन गर्ने इच्छा चाहिँ हामीमा छ भनेदेखि परमेश्वरमा ती कुराहरू असम्भव छैनन्। उहाँले मानिसलाई परिवर्तन गर्न सक्नुहुन्छ, व्यवहारलाई परिवर्तन गर्न सक्नुहुन्छ, हृदयलाई परिवर्तन गर्न सक्नुहुन्छ र तपाईँको विवाहको मिठासलाई पनि पुनः फर्काउन सक्नुहुन्छ।

0: विवाहको जगलाई बलियो बनाउनको लागि हामीले पटक पटक अहंकारलाई भन्दा एकतालाई रोज्नु पर्ने हुन्छ। अहंकारले धेरै सम्बन्धहरू नष्ट गर्छ। कहिलेकाहीँ श्रीमान श्रीमती दुवैले पहिले अर्को व्यक्तिले माफी मागोस् भनेर पर्खिराखेको हुन्छ, तर नम्रताले चाहिँ चंगाई ल्याउँछ। एकताको अर्थ सबै कुरामा सहमत हुनु होइन, यसको अर्थ बहस जित्नु भन्दा प्रेम रोज्नु हो। हामी धेरैचोटि गल्ती गरी पठाउँछौं कि हामीलाई आफू ठिक छु भन्ने कुरा साबित गर्नुपर्ने हुन्छ। हामी त्यो कुरामा यति धेरै अडान लिएर हामी बस्छौं कि हामी विवाहमा भएको प्रेम, समर्पण, परमेश्वरको उद्देश्यलाई नै भुलेर केवल आफू चाहिँ ठिक हुनुपर्छ भन्ने कुरामा हामी अडिराखेका हुन्छौं, जसले गर्दा त्यो अहंकारले गर्दा चाहिँ धेरै सम्बन्धहरू चाहिँ टुटेर गएको पनि हामीले देखेका छौं। विवाहमा कठिन दिनहरू आउँछन् अनि विवाहमा मिसअन्डरस्ट्यान्डिङका कुराहरू पनि आउँछन्, तर स्वस्थ दम्पतिहरूले, स्वस्थ वैवाहिक जीवन बिताउन इच्छा गर्ने दम्पतिहरूले चाहिँ एकअर्कासँग टाढा जानुभन्दा फेरि एकअर्कालाई नै रोज्ने छनौट गर्न सक्नुपर्छ। तनावको बीचमा, समस्याको बीचमा, एकअर्कासँग असहमतिका कुराहरू हुँदाखेरि पक्कै पनि हामीभित्र भएको अहंकार जाग्न थाल्छ। म त सही नै छु, उसले कुरा बुझेन, म त ठिकै छु, उसले पो आफ्नो तर्फबाट गरेन, होइन यो कुरामा म किन झुकेर जाउँ, म त ठिकै छु नि भन्ने कुराहरूतर्फ हामी लाग्छौं। तर यो कुरा यदि तपाईँको विवाहलाई नष्ट पार्ने कारणको रूपमा आएको छ भने तपाईँले यहाँनिर बुद्धिमानीपूर्ण तरिकाले काम गर्न जरूरी हुन्छ। तपाईँले क्षणभरको आफ्नो अहंकारलाई रोज्दाखेरि परमेश्वरले जुटाउनु भएको जीवनसाथी गुमाउन सक्नुहुन्छ। परमेश्वरको योजना पूरा गर्नुको सट्टा तपाईँहरू दुईतिर लाग्न सक्नुहुन्छ। त्यसकारणले गर्दा हामी कहिलेकाहीँ आफ्नो अहंकारलाई दबाएर प्रेमलाई हामीले छनौट गर्नुपर्दछ। अब हामी आफैलाई पनि प्रश्न गर्न सक्छौ, आफ्नो जीवन साथीलाई दोष दिने, आफ्नो जीवन साथीको गल्तीहरू मात्रै देखिरहेको छौं भने अब हामी आफैलाई एकचोटि प्रश्न गरौं कि म के सुनिरहेको छु, के म मेरो श्रीमान या श्रीमतीको कुरालाई सुनिराखेको छु, के मैले क्षमा दिने काम गरिराखेको छु, के मैले दया देखाइराखेको छु, अथवा के साथै मैले उसलाई बुझ्ने कोसिस गरिराखेको छु त भनेर आफैसँग पनि हामीले कतिवटा प्रश्नहरू सोध्नुपर्ने हुन्छ। किनकि हाम्रो बानी नै यस्तो बसिसकेको छ कि हामी केवल अरूमा मात्रै दोष देख्छौं, अरूले मात्रै इनफ गरेन मेरो लागि भन्ने कुराहरू हामी सोचिराखेका हुन्छौं। तर यसलाई अब अलिकति रोकिएर आफ्नो तर्फबाट चाहिँ म के गर्दैछु भन्ने कुरा पनि हामीले केलायौं भनेदेखि विवाहमा अहंकार भन्दा प्रेमलाई रोज्न हामीलाई अलि सजिलो पर्नेछ। प्रिय दिदी बहिनी, यदि तपाईँ आफ्नो विवाह कमजोर भएको महसुस गरिरहनु भएको छ भने आशा नगुमाउनुहोस्। बलियो विवाह बनाउनको लागि अथवा विवाहको बलियो आधार तयार गर्नको लागि एक दिन मात्र पर्याप्त छैन, यो एकै दिनमा हुँदैन, यो दैनिक प्रेम, धैर्यता, क्षमा र प्रतिबद्धताद्वारा निर्माण हुन्छ। सानो सकारात्मक परिवर्तनले पनि चंगाई शुरूआत गर्न सक्छ। त्यसकारणले गर्दा तपाईँ हार नखानुहोस्, तर आजैबाट आफ्नो विवाहलाई बलियो बनाउनेतर्फ, आफ्नो विवाहमा अहंकारलाई छोडेर प्रेम रोज्नेतर्फ, आफ्नो विवाहमा चाहिँ तपाईँले एकता रोज्नेतर्फ र आफ्नो विवाहमा सम्मान अनि विश्वासलाई चाहिँ बढाउने अनि मित्रतालाई बढाउने कुरातिर तपाईँले ध्यान दिनुहोस्। हामी तपाईँको लागि निरन्तर प्रार्थना गर्नेछौ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र तपाईँको विवाहमा पनि आशिष दिनुभएको होस्। हामी तपाईँको पत्रहरू पाउँदा अत्यन्तै हर्षित हामी महसुस गर्छौं। तपाईँका मेसेजहरू पाउँदा आजको विषयसँग पनि सम्बन्धित तपाईँको केही आशिष छ, केही कुराहरू छ जुन तपाईँ शेयर गर्न चाहनुहुन्छ, केही प्रश्नहरू छ, अथवा आज सुनेको कार्यक्रमको बारेमा तपाईँको केही सल्लाह सुझावहरू छ भने तपाईँले हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। कार्यक्रमको अन्तिममा तपाईँले हाम्रो सम्पर्क ठेगानाहरू पाउनुहुनेछ। हवस् त, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। परमेश्वरले यहाँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। मानव जातिको सम्पूर्ण चिन्ता फित्रीहरूको वास्ता गर्नुहुने सृष्टिकर्ता उद्धारक प्रेमिलो परमेश्वरको आशा दिने वचनहरूको अध्ययन गर्ने आजको यो नयाँ आशा नामक रेडियो प्रस्तुतिमा हार्दिक स्वागत गर्दछौ। हाम्रा प्रिय श्रोताहरूलाई सधैँझै आजको हाम्रो प्रस्तुतिलाई निरन्तरता प्रदान गरौं। आराधनाको एउटा गीत सुनेर

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सत्यको खोजी नामक जुन अध्ययन श्रृंखलामा हामी छौं र विभिन्न विषयवस्तुहरूको वा प्रश्नहरूको खोजी हामी गरिरहेका छौं, त्यसै सिलसिलालाई हामी अगाडि बढ़ाउनेछौ। जुन विषयलाई हामीले पक्रेर अध्ययन गरिरहेका छौं, आज पनि त्यसैलाई नै हामी निरन्तरता दिनेछौ यो छोटो प्रार्थनाद्वारा। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं आजको यो समयको निम्ति। तपाईँ परमेश्वरको करूणाले गर्दाखेरि आज हामी फेरि भेला भएर तपाईँको वचन पढ्न पाएका छौं। तपाईँ हाम्रो साथमा हुनुहोस् भनेर म विन्ती गर्छु प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले के परमेश्वर असल हुनुहुन्छ, के परमेश्वर न्यायिक हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ भन्ने प्रश्नको जवाब खोजिरहेका छौं। र यसै सिलसिलामा हामीले प्रभु येशू ख्रीष्टको महिमित दोस्रो आगमन पछिको सहस्राब्दीय काल, जसलाई 1000 वर्षीय समय भनेर भनिन्छ, त्यसको अन्तमा हुने घटनाहरूबारे अहिले हामी अध्ययन गरिरहेका छौं। यो संसारको न्याय परमेश्वरले कस्तो चित्त बुझ्दो तवरले गर्नुहुन्छ होला? के उहाँ यो संसारलाई एउटा सही तवरबाट उच्च स्तरको नैतिक, पवित्र, न्यायिक प्रक्रियाबाट दोहोर्याउन सफल हुनुहोला त यो अस्तव्यस्त संसारलाई, यसको अन्ततिर भन्ने जस्ता यस्ता प्रश्नहरूले मानिसहरूलाई बेला बेलामा घोरिन बाध्य बनाउँछ। जब संसार अनैतिकता, अत्याचार, अन्याय, अपराध, भ्रष्टाचार, व्यभिचार, लोभ, सेकी, ईर्ष्या, घमण्ड जस्ता नराम्रा कुराहरूबाट पिल्सिएर अगाडि बढ्दै जान्छन्, तब तब न्यायको क्रन्दन सहित मानिसहरू परमेश्वरतर्फ आफ्ना नजर केन्द्रित गर्दै परमप्रभुलाई प्रश्न गर्ने गर्छन् कि संसारको यस्तो अवस्थामा सुधार कहिले आउँछ होला भनेर। अझ स्पष्टताका साथ भन्ने हो भने मित्रहरू, मानिसहरू मात्र नभई सारा ब्रह्माण्ड नै परमेश्वरको न्यायिक क्रियाकलापको कुराकानीलाई हेर्दाखेरि, विषयवस्तुलाई हेर्दाखेरि परमप्रभुको भूमिका यो संसारको न्याय सम्पादनको क्रममा कस्तो हुनेछ भनेर निकै उत्सुकताका साथ, गम्भीर भएर चाख मानेर उनीहरूले हेरिरहेका छन्। सबै मानिसलाई यसबारेमा चासो पनि छ, कसैले प्रकट गर्छन्, कसैले गर्दैन, किनभने आत्मिक कुराहरूसँग सम्बन्धित विषयहरू केवल मानिसहरूमा मात्रै सीमित छैन, बल्कि यसले त स्वर्गदूतहरूलाई समेत समेटेको छ। मित्रहरू, प्रेरित पावलले आफ्नो पत्रमूलक पुस्तक एफिसीको 6:12 यसो भन्दछन्, किनकि हामी अर्थात मानिसहरूको संघर्ष शरीर र रगतको, यानि कि भौतिक शरीरको विरूद्ध होइन। यो संसारमा धेरै मानिसहरू यही भौतिक शरीरको विरूद्धै लागिरहेछन्, एकअर्कासँग संघर्ष गर्छन् अनि एकले अर्कालाई दबाउन खोज्छन्, मार्न खोज्छन् अनि विजयी हुन खोज्छन्। श्रोता मित्रहरू, यो पटमूर्ख काम हो, कसैले कसैलाई थिचोमिचो गर्ने, कसैले कसैलाई सफाया गर्ने, रित्याउने भन्ने कुरा। मान्छेको विचार मर्दैन, मान्छेको विश्वास मर्दैन, मान्छेको शरीर मर्छ। त्यसैले पावलले के भन्छ भने, मानिसहरूमा जुन खिचातानी छ नि, त्यो मान्छेहरूले सही तरिकाले बुझेको छैन। हामी भित्र जुन द्वन्द छ, आफै भित्र, त्यो सबभन्दा ठूलो द्वन्द हो अरे, संघर्ष हो अरे। मान्छेको दिमागमा, मगजमा, हृदयमा जुन असल र खराबको बीचको खिचातानी हुन्छ, त्यो सबभन्दा ठूलो संघर्ष हो अरे। त्यसैले उनी भन्छन् कि होइन हो, शरीर र रगतको विरुद्ध होइन क्या, तर प्रधानता शक्तिहरू र वर्तमान अन्धकारको संसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक शक्तिका विरुद्ध हो। बनाएको तात्पर्य मित्रहरू फेरि एकपटक दोहोर्याउनु पर्दाखेरि प्रत्येक मानिसको निम्ति सबैभन्दा ठूलो संघर्षको क्षण उसको बाहिर र ऊभन्दा बाहिर भन्नुभन्दा पनि ऊ भित्र अर्थात उसको हृदय र उसको दिमागमा चलिरहेको असल र खराबको अदृश्य शक्ति जसलाई हामी परमेश्वर र शैतान भनेर भन्छौ नि हो यी दुई शक्तिको खिचातानी को बीचमा ऊ अर्थात मानिस पर्नु नै हो उसको निम्ति सबैभन्दा ठूलो संघर्ष भनेको नैतिकता र अनैतिकता पवित्रता र अपवित्रता उज्यालो र अन्धकार प्रेम र घृणा सत्य र असत्य जीवन र मृत्यु अनि परमेश्वर सृष्टिकर्ता उद्धारकर्ता जो सबैका न्यायकर्ता हुनुहुन्छ र शैतान जो अनैतिकताको स्रोत हो यी शक्तिको बीचको टकरावमा मानिसले आफ्नो स्वतन्त्र विवेकलाई प्रयोग गरी कस्तो बाटो वा आचरणमा आफूलाई हिँडाउँछ वा अवलम्बन गर्छ यही नै सबैभन्दा ठूलो प्रश्न हो यो संसारमा अहिले मित्रहरू तपाईँ र म जिन्दगीभरि धनको पछि लाग्छौं मानको पछि लाग्छौं सफलताको पछि लाग्छौं ओहदाको पछि लाग्छौं शक्तिको पछि लाग्छौं अनि अन्तमा आफ्नो जीवन रित्तिएको थाहा पाउँछौ आत्मिक रूपमा खोकरो हुन्छौ हामी कति दुःखद कुरा मान्छेले जब यो कुरालाई महसुस गर्छ बुझ्छ निकै ढिलो भइसकेको हुन्छ श्रोता परमेश्वरको न्याय सिंहासन अघि उभिएर यो संसारको अन्तमा प्रभु येशूले प्रत्येक मानिसलाई उसको उद्धारको निम्ति उहाँले गर्नुभएको तमाम प्रयास र त्यागलाई जस्ताको तस्तै प्रस्तुत गर्नुहुनेछ श्रोता मित्रहरू आफ्नो प्रस्तुतिमा फेरि एकपल्ट उहाँले उहाँको यो पृथ्वीमा भएको उहाँको प्रथम आगमन केवल पापमा हराएको मानिसहरूको खोजी र उनीहरूको उद्धारको निम्ति मात्रै थियो उनीहरूको भलाइको निम्ति मात्रै थियो र उहाँले आफ्नो यो प्रेमिलो क्रियाशीलतालाई सबै समक्ष बखुबी पेश गर्नुभएको थियो भनेर आफ्नो पक्षमा आफूले गरेका तमाम प्रयासहरूलाई फेरि सबै ब्रह्माण्डको अगाडि पेश गर्नुहुनेछ भनेर बाइबलले बताउँछ ताकि प्रत्येक मानिसलाई थाहा होस् कि उसलाई स्वर्गले कति प्रेम गरेको थियो भनेर तर मानिसले त्यो प्रेमलाई लत्यायो उहाँ यो संसारमा मानिसको रूप लिएर सबै दुःख कष्ट सँग परिचित भएर हरेक परीक्षाहरूको सफलतापूर्वक सामना गरी निष्खोट जीवन बिताए सफलतापूर्वक मानिसको मुक्तिको निम्ति उहाँले आफ्नो प्राण कलवरीमा दिन आफ्नो मानव देहको आगमनको उद्देश्यमा उहाँ सफल हुनुभयो त्यो कुरालाई फेरि एकपटक उहाँले बताउँदाखेरि मानिसहरूको अन्तरआत्मा झकझकिनेछ श्रोता मित्रहरू भनेर वचनले बताउँछ अहिले उहाँ स्वर्गीय पवित्र स्थानमा पनि चुप लागेर बस्नुभएको छैन उहाँ मानिसको निम्ति परमेश्वरसँग मानिसलाई मौका दिनको निम्ति सच्चिनको निम्ति उहाँ हाम्रो पैरवीकर्ता वा मध्यस्थकर्ताको रूपमा सेवारत हुनुहुन्छ भनेर उहाँको वचनले बताउँछ ख्रिस्टको महिमित दोस्रो आगमनपछि हुने 1000 वर्षीय सहस्राब्दी युगको अन्तमा जब आफ्नो जीवनलाई अनैतिकताको भूमरीमा खेर फ्याली आफूलाई अनन्त दण्डको भागीदार बनाउने ती व्यक्तिहरू चाहे तपाईँ होस् वा म हुँ यदि हामीले आफ्नो जीवन अनैतिकतामा बिताएका छौं भने हाम्रो विरूद्ध जब न्यायको फैसला उहाँले सुनाउनुहुन्छ तब सारा ब्रह्माण्डले उहाँको न्यायिक घोषणाको सराहना गर्नेछ किनभने रोमीको पत्रमूलक पुस्तकको 14:10-11 पदले प्रेरित पावल मार्फत परमप्रभुको यो वचन हामी समक्ष यसरी उल्लेख गर्दछ श्रोता मित्रहरू यसो भन्दै हामी सबै परमेश्वरको न्याय आसनको सामने खडा हुनेछौं किनकि लेखिएको छ प्रभु भन्नुहुन्छ जस्तो म जीवित छु प्रत्येक कुणा परमप्रभु सृष्टिकर्ता उद्धारकर्ता न्यायकर्ता सर्वव्यापी सर्वज्ञानी सर्वशक्तिमान अल्फा र ओमेगाको सामने टेकिनेछ र हरेक जीव्रोले परमेश्वर परमप्रभु थुमाको प्रशंसा गर्नेछ श्रोता मित्रहरू हामी यो संसारमा घमण्डी भएका होला परमेश्वर छैन मलाई केही कुराको डर छैन म सबै आफैले गर्न सक्छु मलाई सबैले मान रहेछन् मसँग अथाह धन सम्पत्ति छ मसँग ज्ञान छ भनेर हामी भनौँला तर ज्ञान भएर मात्रै धन सम्पत्ति भएर मात्रै शक्ति भएर मात्रै ओहदामा रहेर मात्रै मानिसले मुक्ति पाउने होइन। यदि त्यसो हो भने त यो संसारमा अभावमा रहेका निमुखाहरूले कहिले मुक्ति पाउने नै थिएन। तर परमेश्वरले कसैको ज्ञानको आधारमा, कसैको धनको आधारमा, कसैको शक्तिको आधारमा, कसैको ओहदाको आधारमा कहिले पनि कसैको न्याय गर्नुहुन्न। उहाँले सबैलाई बराबरी एउटै कसीमा राखेर जोख्नुहुन्छ। हो, जसलाई जति दिएको थियो त्यति हिसाब उहाँले माग्नुहुन्छ। तर अन्तमा जोख्ने कसी त एउटै हुनुहुन्छ, परमेश्वरको प्रेम, परमेश्वरको सत्यता, परमेश्वरको वचन। त्यो मान्छेले कसरी आफ्नो जीवन नैतिकता वा अनैतिकतामा कसरी बितायो भन्ने कुरालाई हेर। श्रोता मित्रहरू, हामीले यी पाठहरू पढ्दै गर्दाखेरि विभिन्न प्रश्नहरू जसले मानिसलाई झकझकाइरहेको, गाँजिरहेको वा घोटलिन बाध्य बनाएको प्रश्नहरूलाई हेरेका थिए। उदाहरणको लागि, यो संसारको उत्पत्ति कसरी भयो? के यो आफसे आफ विकसित भयो? के यसलाई योजनाबद्ध तरिकाले परमेश्वरले बनाउनु भयो भनेर हामीले त्यो प्रश्नको जवाफ खोजी गर्यौं। आम धारणा जसलाई वैज्ञानिक विचारको नाम दिएर मानिसहरूले एउटा ठूलो विस्फोटको रूपमा यो संसारको उत्पत्ति भयो, वा चार्ल्स डार्विनको सिद्धान्तलाई लिएर मानिसहरूले यो संसार अनेकौं करोड़ौं वर्ष लगाएर उत्पत्ति भयो भनेर जुन मानिसहरूले विचार गर्ने गर्छन्, ज्ञाताहरूले भन्ने गर्छन्, त्यसको विपरीत परमेश्वरको वचनले के भन्दछ भनेर हामी हेर्छौं। अनि अर्को प्रश्न जुन हामीले हेरेका थियौं त्यसलाई चाहिँ हामीले के साँच्चीकै परमेश्वर भन्ने एउटा शक्ति वा व्यक्तित्व हुनुहुन्छ? यदि हुनुहुन्छ भने उहाँ कस्तो हुनुहुन्छ भनेर हेर्यौं। यदि त्यो परमेश्वर हुनुहुन्छ भने के उहाँ हामीसँग बोल्नुहुन्छ त भनेर पनि हेर्यौं। उहाँ कसरी बोल्नुहुन्छ र हाम्रो जीवनमा एउटा क्रियाशील अथाह शक्ति के हो भनेर थाहा गर्ने प्रयास। अनि परमेश्वरले हाम्रो निम्ति कुनै स्थान तयार गर्नुभएको छ त, स्वर्ग भनेको के हो भन्ने कुरालाई हामीले छोटकरीमा हेर्ने प्रयास गर्यौं। श्रोता मित्रहरू, यी प्रश्नहरूको खोजी गर्दै गर्दाखेरि हाम्रो यो श्रृङ्खलामा अहिले जुन अध्ययन गरिरहेका छौं, हामी परमेश्वर कति प्रेमिलो, न्यायिक र असल हुनुहुन्छ र उहाँको न्यायिक प्रक्रिया के छ भनेर हेरिरहेका छौं। यही परिप्रेक्ष्यमा प्रेरित पावलले नै फिलिपीको पत्रमूलक पुस्तकको दोस्रो अध्यायको 8-11 यसो भन्दछन्, स्वरूपमा मानिस जस्तै भएर प्रभु येशूले मानिसको उद्धारको खातिर आफैलाई होच्याउनु भयो र मृत्युसम्मै, अर्थात क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले परमेश्वरको पुत्र थुमाको नाउँमा श्रद्धाभावका साथ आफ्नो मुखार बिन्दुबाट, आफ्नो घुँडा टेकाईबाट परमेश्वर पिताको महिमाको निम्ति स्वर्गको अनुपम उपहार परमेश्वरको ख्रिस्टलाई परमेश्वरका अभिषेकको रूपमा ग्रहण गरून् भन्ने हेतु। प्रिय मित्रहरू, अहिले भर्खरै पढिएको त्यस पाठलाई परमेश्वरले तपाईँ र मलाई, अर्थात मानव जगतलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर तपाईँ र म प्रतिको प्रेम यसैमा दर्शाउनुहुन्छ, ताकि हामी अरू धेरैको निम्ति प्रेमको संवाहक, शान्तिको दूतहरू बन्न सकौं भनेर। अनि सबै मानिसले प्रेम, सत्यता र शान्तिमा रहेर परमेश्वरको आनन्दको उद्धारलाई प्राप्त गर्न सकुन् भनेर। के तपाईँले परमेश्वरको त्यो उद्धारको सत्य प्रेमको पहिचान गर्न सक्नु भएको छ? के तपाईँ भित्र एउटा आवाज बोलिरहेको छ श्रोता मित्रहरू, कि परमेश्वरले तपाईँलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले सबै थोक तपाईँको निम्ति दिनुभयो, कुनै पनि असल थोक तपाईँबाट पर राख्नुभयो, र त्यो परमेश्वर एक दिन आउँदै हुनुहुन्छ तपाईँ र मेरो जीवन हामीले कसरी बितायौं भनेर हाम्रो न्याय गर्नको लागि। श्रोता मित्रहरू, त्यो दिन परमेश्वरको अगाडि हामीले घुँडा टेकेर हाम्रो मुखले म दोषी छु परमेश्वर, मेरो दण्ड जुन म माथि आइपरेको छ त्यो उचित छ भन्नुभन्दा पनि हामीले अहिले आज आफ्नो जीवन सही तरिकाले बिताएको हुनाले प्रभु म त दोषी थिएँ, तपाईँले मलाई माफ गर्नुभयो र आज म बचाइएको छु, धन्यवाद तपाईँले दिनुभएको मौकाको लागि भन्न सकेका हुँ भन्दै आजको यो अध्ययनबाट म शिशिर बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ सन्ध्या।
0: र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशू प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र तपाईँ केही क्षण अघिसम्म। साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9890823326। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
3: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ,
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ, अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू,
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा नयन अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ, मानिसहरूको मनमा खुशी र आनन्द छैन, हत्या हिंसा आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आस्थाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आस्थाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
1: श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
2: आदरणीय दर्शकवृन्द, नमस्कार। आशाको सन्देश नेपालद्वारा सञ्चालित वास्तविकता द रियालिटी कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत गर्दछु। आज म तपाईँहरूलाई बाइबलको एउटा यस्तो खण्डमा लगेर जान चाहन्छु जुन सन्देशले तपाईँलाई आजको जुन जीवन जिइराख्नु भएको छ त्यो जीवनमा थप ऊर्जा मिल्नेछ, थप उत्साह मिल्नेछ, थप आशा मिल्नेछ र मनमा एउटा बिछट्टकै एउटा रमाइलो शान्ति पनि मिल्नेछ। आज धेरैजना मानिसहरू यति धेरै थकानमा जीवन जिइराखेका छन्, उनीहरू रातभरि निदाउँछन् तर जब बिहान उठ्छन् त्यो थकान अझै महसुस भइ नै राखेको हुन्छ। यो थकान केवल शारीरिक थकान होइन, यो थकान आत्मिक थकान हो, अर्थात् हाम्रो मनको थकान हो। आज संसारमा धेरैजना मानिसहरू जीवनको आर्थिक बोझहरूको थकान लिएर जिइरहेको छ, भविष्यमा के हुने हो भन्ने थकानलाई लिएर जिइराखेको छ, आफ्नो पारिवारिक सम्बन्धहरूको थकान लिएर जिइरहेको छ, राजनीतिक विचारधाराहरूको थकानहरू लिएर मानिसहरू आज जिइराखेका छन् र त्यो मानिसहरू मध्ये आज तपाईँ एक्लो हुन सक्नुहुन्छ, तपाईँ त्यो मानिसहरूको बीचमा त्यो मानिस तपाईँ बन्न सक्नुहुन्छ। के गर्ने त त्यसो भने यो थकानलाई मेटाउनको लागि के गर्ने? एउटा यसरी कल्पना गर्नुहोस् त, एउटा परिकल्पना गर्नुहोस् तपाईँको मनमा, एउटा व्यक्ति आफ्नो पिठ्यूमा ढुङ्गाको ठुलो भारी बोकेर पहाड चढ्दैछ, उकालो उकालो चढ्दैछ अनि ऊ स्याँस्याँ गरिराखेको छ, पसिनै पसिनाले ओतप्रोत भइरहेको छ र एकजना व्यक्ति आउनुहुन्छ र भन्नुहुन्छ मलाई तिम्रो त्यो भारी त्यो बोझा देऊ न म बोकिदिन्छु भन्दाखेरि उसले फनक फर्केर हेर्छ र त्यसमा व्यवस्था गरेर फेरि आफ्नो भारी आफै बोकेर हिँड्छ। कतै तपाईँ त्यो व्यक्ति जस्तो त हुनुहुन्न, कसैले तपाईँलाई भारी म बोकिदिन्छु म सहायता गर्छु भन्दै गर्दाखेरि उसको कुरा नसुनिकन म मेरो भारी आफै बोकेर हिँड्छु। हो, आज जीवनमा धेरैजना मानिसहरू आफ्नो जीवनमा धेरै प्रकारका यस्ता भारीहरू बोकेर हिँडिराखेका छन् जसको कारणले गर्दाखेरि शरीर त थाक्छ तर आज मनको थकान धेरै छ, आज प्राणको थकान छ, आत्माको थकान मानिसहरू जिइराखेको छ। त्यही भएर प्रभु येशू ख्रीष्टले उहाँको दिव्य वचनमा यसरी भन्नुभएको छ, म तपाईँहरूको लागि यो पढिदिन चाहन्छु। बाइबल धर्मशास्त्र मती भन्ने पुस्तकको अध्याय 11 र त्यसको पद 28-30 यसरी यहाँनिर भन्नु भारी आफै बोकेर हिँड्छु। हो, आज जीवनमा धेरैजना मानिसहरू आफ्नो जीवनमा धेरै प्रकारका यस्ता भारीहरू बोकेर हिँडिराखेका छन् जसको कारणले गर्दाखेरि शरीर त थाक्छ तर आज मनको थकान धेरै

विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुङ्गो छ भनेर प्रभु येशू ख्रीष्टले तपाईँलाई आज यो वचनद्वारा केही उत्साह दिन चाहनुहुन्छ। यहाँनिर म तपाईँहरूलाई भन्न चाहन्छु, संसारले त हेर्नुहोस् है तपाईँलाई के भन्छ भने नि, मेहनत गर, अझै कडा परिश्रम गर, अझै तिम्रो पुगेको छैन, अझै डु इट मोर, वर्क हार्ड, यस्तो प्रकारले संसारले भनिदिन्छ। तर येशूले के भन्दै हुनुहुन्छ भने नि, म कहाँ आऊ है। येशूले तपाईँलाई आज दिँदै हुनुभएको प्रतिज्ञा, दिँदै हुनुभएको एउटा वचन चाहिँ के छ भने, येशू ख्रीष्टले तपाईँलाई विशेष गरिकन त्यो भीड़हरूबाट बोलाउन चाहनुहुन्छ, म कहाँ आऊ, म कहाँ आऊ। अनि येशू ख्रीष्टले यहाँनिर पद 28 येशूले भन्नुहुन्छ, थाकेका र बोझले दबेकाहरू म कहाँ आऊ। यो एउटा येशूले दिनुभएको एउटा दैवी निमन्त्रणा हो, एउटा डिभाइन इन्भिटेसन पनि भन्छ है, यो प्रभुले ईश्वरीय निमन्त्रणा भन्छ। आज संसारमा मानिसहरूले तपाईँ मलाई धेरै ठाउँमा बोलाउँछ, म कहाँ आऊ न, होइन, मसँग खाऊ न, मसँग पिउ न, अलिकति तान न, तिम्रो सबै थकानहरू दूर हुन्छ। हो, एकैछिनको लागि अस्थायी रूपमा तपाईँलाई दूर भएको जस्तो लाग्छ, तर येशूले यो निमन्त्रण दिएर तपाईँलाई बोलाउनुको कारण चाहिँ अनन्त विश्रामको लागि हो, किनकि मानिसको जीवनमा थकान अनन्तको छ, तर त्यही भएर प्रभु येशू ख्रीष्टले पनि तपाईँलाई विश्राम पनि अनन्तको दिन चाहनुहुन्छ। अस्थायी विश्रामले आज मानिसलाई पुगेको छैन। येशूले भन्नुभएन कि, येशूले जब म कहाँ आऊ भनेर बोलाउँदै गर्दा येशूले यसरी भन्नुभएन, तिमी पहिला पवित्र हुनु, तिमी पहिला सिद्ध हुनु, होइन, तिमीले सबै खाने कुराहरू, नराम्रा कुराहरू सबै कुरा त्याग्नु, होइन, तिमीले रक्सीबाजी गर्दैथ्यौ त्यो छोडेर आउनु, केटीबाजी गर्दैथ्यौ छोडेर आउनु, सबै कुराहरूलाई, गलत कुराहरूलाई तिमीले पहिला त्याग अनि आऊ भन्नु भएन। यसले सिम्पली भन्दै हुनेछ, म कहाँ आऊ, किनकि मानिसहरू त्यसै पनि स्वभावले यति धेरै नराम्रो छन्, यति धेरै खराब कामहरू गर्छन्, त्यसै कारणले त उनीहरू बोझले दबिएका छन्, थाकेका छन्, किनकि खराब काम गरेपछि थाकिन्छ। त्यही भएर यसले यहाँनिर आऊ भनेर तपाईँ र मलाई निमन्त्रणा दिँदै हुनुहुन्छ प्रियहरू है। अब यसले, येशू ख्रीष्टले जब निमन्त्रणा दिनुहुन्छ नि, तपाईँ भित्रभित्रै थाक्नु भएको छ, तपाईँ चिन्तामा हुनुहुन्छ, असफलता हुनुहुन्छ, तपाईँलाई विगतको अपराध बोध, जुन गिल्ट हुन सक्छ तपाईँलाई, त्यो तितोपनामा तपाईँ जिइरहेको हुन सक्नुहुन्छ, तर ती सबै कुरालाई येशूले व्यवस्था गर्नुहुन्छ। येशूले भन्नुहुन्छ, आओ, तपाईँ र मेरो सिम्पल, तपाईँ र मेरो एकदम साधारण काम चाहिँ के हो, तपाईँ र मेरो काम, तपाईँ र मेरो रेस्पोन्स चाहिँ जाने हो, उहाँ कहाँ जाने हो। धेरैजना मानिसहरू यसरी प्रेम सङ्गतले म कहाँ आऊ भन्दै गर्दाखेरि, मलाई तिमी चाहिँदैन भनेर हामी वी जस्ट पुस अवे हिज लभ, हामी उहाँको प्रेमलाई हामी ढकालिदिन्छौँ, मलाई चाहिएन, मलाई त्यही साथी ठिक छ, त्यही संसार ठिक छ, त्यही खराब कुराहरू, खराब सङ्गतै ठिक छ भनेर मानिसहरूले लाग्छ। तर प्रभु येशू ख्रीष्टले तपाईँलाई अङ्गालो मारेर बोलाउन चाहनुहुन्छ, म कहाँ आऊ। र अर्को कुरा येशू ख्रीष्टले भन्दै हुनुहुन्छ, येशूले साँचो विश्राम दिनुहुन्छ। यो पद 28 म तिमीहरूलाई विश्राम दिनेछु, यो विश्राम शारीरिक विश्रामको कुरा उहाँले गर्नुभएको होइन, उहाँले म तिमीलाई विश्राम दिन्छु भन्दै गर्नुहुँदाखेरि तिमीहरूको जीवनमा कहिले पनि समस्या आउँदैन, तिमीलाई अभाव हुँदैन, तिमीलाई रोग व्याधि लाग्दैन, तिमीहरू दुर्बल हुँदैनौ भनेर भन्नुभएको होइन, उहाँले म तिमीलाई त्यस्तो अवस्थामा पनि विश्राम दिन्छु भनेर भन्नुभएको छ। यो विश्राम चाहिँ छ परमेश्वरसँगको मेलमिलाप हो, यो विश्राम छ पापको क्षमाको विश्राम हो, यो विश्राम छ आत्माको शान्तिको कुरा हो, मनको थकानबाट विश्राम पाउने कुराहरू उहाँले गर्नुभएको छ। प्रियहरू, मैले अघि पनि भने, संसारले केही समयको लागि मनोरञ्जन दिन्छ, हामी यस्तो डिजिटल वर्ल्डमा जिइराखेका छौँ, हामीलाई थकान पर्दाखेरि एकछिन सोसियल मिडियामा जाने, एकछिन भिडियो हेर्ने, एकछिन रिल्स हेर्ने, एकछिन कुनै कन्टेन्ट हेर्ने, अनि हामी मक्क पर्छौँ, थकान भयो जस्तो हुन्छ। तर जब तपाईँ फेरि बिहान उठ्नुहुन्छ, त्यो क्षणभरको जस्तो मात्र लाग्छ, किनभने फेरि हाम्रो जीवनमा त्यही थकान निरन्तर भइराख्दछ। त्यही भएर प्रभु येशू ख्रीष्टले भन्नुभएको विश्राम चाहिँ अनन्तको शान्ति हो। यो एउटा कुराको परिकल्पना गर्नुहोस् त, एउटा बच्चा प्लेनमा यात्रा गरिराख्दाखेरि, परिवारसँग यात्रा गरिराख्दाखेरि ऊ गहिरो निन्द्रामा सुत्छ, र प्लेनको बाहिर जब टर्बुलेन्स हुन्छ, हावाहुरी आँधीहरू आउँछ, उसलाई कुनै कुराको फिक्री हुँदैन, चिन्ता आउँदैन, किनकि उसले एउटा त आफ्नो आमा र बुवालाई पूर्ण रूपले भरोसा गरेको छ, अर्को चाहिँ प्लेन चलाउने चालकसँग पनि उसको भरोसा गाँसिएको हुँदो रहेछ। र बाहिर जतिसुकै चिन्तित कुराहरू होस् अथवा डिस्टर्ब गर्ने कुराहरू, बाधा दिने कुराहरू भए पनि ऊ मजाले शुद्धि दिन्छ, किनभने उसले भरोसा गरेको छ। आज तपाईँहरू मध्येमा, हामीहरू मध्येमा धेरैजना त्यसरी भरोसा गर्न सक्दैनौ, त्यही आमा र बुवा प्लेनमा चढ्ने पनि अत्तालिन्छ, अब के हुने हो, प्लेन क्रास भयो भने मरिन्छ, मर्यो भने मेरो भविष्य के हुने हो, मेरो बच्चा के हुने हो, ममाथि आश्रित हुने व्यक्तिहरू कसो हुने हो, यो विभिन्न प्रकारको सोचहरू मनमा गहिरो डरले छाए पछाडि उसमा त्यो विश्राम हुँदैन, उसमा शान्ति हुँदैन। तर उसँगै सुतिरहेको बच्चा चाहिँ बडो विश्राममा, शान्तिमा यात्रा गरिराख्दछ। त्यसरी नै प्रभु येशू ख्रीष्टले पनि जीवनको हरेक आँधीहुरीमा पनि तपाईँलाई विश्राम दिने, त्यो मनमा ढुक्कको

0: शान्ति दिने वाचा गर्नुभएको। र अर्को कुरा छ, येशूले हामीलाई उहाँसँगै हिँड्नको लागि पनि निमन्त्रणा दिनुभएको छ। उहाँसँगै हिँड्नको लागि तपाईँ आज कोसँग हिँडिराख्नु भएको छ? तपाईँको एकदमै घनिष्ठ मित्र भन्नेसँग तपाईँ हिँड्दै हुनुहुन्छ होला, तपाईँ आफ्नो परिवारसँग हिँड्दै हुनुहुन्छ, सही हो, ठिकै छ। तर जीवनको यस्तो बाटोहरू आउँदछ जुन बाटोहरूमा तपाईँ सँगसँगै हिँड्ने व्यक्तिहरूले तपाईँलाई छोडेर जान्छ, तपाईँलाई आफ्नै आफन्तहरूले छोडेर जान्छ, आफ्नै बुवा आमाले पनि छोडेर जान्छ। तपाईँ जीवनमा कहिलेकाहीँ फगत नितान्त एक्लो हुँदाखेरि के गर्नुहुन्छ? प्रवेशले भन्दैछ, मसँग हिँड न, मसँग जुवामा नारिय न, मेरो जुवामा आऊ। यो जुवा भन्ने कुरा हामी नेपाली समाजमा धेरैलाई थाहा छ, कतिजना नयाँ जेनेरेसन थाहा नहुन सक्छ। जुवा भनेको चाहिँ दुईजनालाई एउटै काँध राखेर जसलाई चाहिँ प्रयोग गरेर जोत्ने काम गर्छ खेतबारीहरूमा अथवा यात्रा गर्ने काम पनि गर्छ। जुवा चाहिँ त्यस्तो, एकजनाले जुवा हुँदैन, दुईजना चाहिन्छ। त्यो पनि यसले भन्दै हुनुहुन्छ, मेरो जुवामा नारिनको लागि आऊ, किनकि मेरो जुवा हलुको छ। तपाईँ याद गर्नुहोस्, हामी खेतबारीमा जाँदाखेरि हलो जोतिरहेको तपाईँ देख्नुहुन्छ होला। एउटा गोरु चाहिँ बलियो छ, एउटा गोरु चाहिँ एकदमै तपाईँको अनुभवी छ, तर अर्को गोरु चाहिँ लुते लाङ्रे छ, अर्को गोरु चाहिँ भर्खर नयाँ छ भने त्यो हलो जोत्ने हलीले ठिक प्रकारले बारी खनजोत गर्न सक्दैन, किनभने एउटा चाहिँ एकदमै अनुभवी छ, अर्को चाहिँ एकदमै लुते लाङ्रे छ। दुइटै गोरु बराबरी हुनुपर्छ, अनि मात्र खेतबारी जोतिन्छ। त्यही अनुसारले येशू ख्रीष्ट त्यसको चित्रण दिएर भन्नुहुन्छ, तिमी कमजोर छौ, तिमी कमजोर छौ, तिमी एक्लै गर्न सक्दैन, तिमी एक्लै जोत्न सक्दैन। त्यस कारणले म कहाँ आउन, मेरो जुवामा आउन, मैले सबै कुरा जानेको छु, मैले सबै कुरा भोगेको छु, मैले सबै कुरा अनुभव गरेको छु, म बलियो छु, म सामर्थ्यवान छु, अनि तिमी आयो भने तिम्रो काम पनि सजिलैसँगले गर्न सक्छौ, तिमी एक्लैले गर्न सक्दैनौ। धेरैपल्ट हामी जीवनमा मेरो शिक्षा, मेरो तालिम, मेरो अनुभव, मेरो सबै कुरा मसँग छ, मसँग रुपियाँ पैसा छ भनेर हामी धेरैपल्ट घमण्ड गर्दछौँ अनि हामी लडी पठाउँछौँ। त्यो बेलामा पनि यसले भन्नुहुन्छ, लड्यौ ठिकै छ, विगतमा के गर्यौ ठिकै छ, तर मेरो जुवामा आऊ चाहिँ आऊ है, दुईजना मिलेर तिम्रो जीवनको लक्ष्यतिर हामी बढौ, म तिमीलाई ठिक प्रकारले लान्छु भनेर प्रभु येशू ख्रीष्टले त्यसरी तपाईँ र मलाई भन्दै हुनुहुन्छ। तिमी एक्लै जीवनको यात्रा तय गर्न सक्दैनौ, म तिम्रो साथमा छु। सो प्रभु येशू ख्रीष्टले तपाईँलाई आज उहाँसँगै हिँड्नको लागि निमन्त्रणा दिँदै हुनुहुन्छ। धेरैपल्ट हामीलाई आफ्नो एकदम आफूभन्दा परिपक्व मान्छे, आफूभन्दा एकदम आदरणीय मान्छेसँग हिँड्नको लागि हामीलाई डर हुन्छ, किनकि जथाभावी हामी बोल्नु पनि मिलेन, जे पाए त्यही गर्नु पनि मिलेन, होइन? एक्लै हिँड्यो भने त जे खाँदा पनि भयो, जे पिउँदा पनि भयो, जे तान्दा पनि भयो, जे बोल्दा पनि भयो, जे गर्दा पनि भयो, जे हेर्दा पनि भयो। तर जब हामी आफूभन्दा आदरणीय व्यक्तिसँग हामी हिँड्छौँ भने हामी त्यहाँनिर अलिकति अनुशासित भइहाल्छौँ, हामीले खराब बोल्ने कुराहरू त्याग्दै जान्छौँ, खराब गर्ने कुराहरू गर्न छाड्दै जान्छौँ अनि हाम्रो जीवन अलिकति अनुशासित हुँदै जान्छ। त्यसैले येशूसँग जब तपाईँ र म हिँड्न थाल्छौ नि, तपाईँ र मेरो जीवनको खराब पाटोहरू बिस्तारै बनिँदै गइहाल्छ, किनकि हामी उहाँलाई आदर गर्छौँ, किनकि सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यसै कारण आज तपाईँहरूलाई मैले दिनु चाहेको आशा, अर्थात् धर्मशास्त्रको यो सन्देशले दिनु खोजेको आशा चाहिँ के हो भन्दाखेरि, तपाईँ जीवनमा जति नै थाके तापनि, जति नै बोझले लादिए तापनि, प्रभु येशू ख्रीष्ट तपाईँलाई अंगालो मारेर एकदमै आफ्नो हातहरू खोलेर तपाईँलाई स्वागत गर्नको लागि पर्खिराख्नु भएको छ, कुरिराख्नु भएको छ। जब तपाईँ उहाँकोमा जानुहुन्छ नि, तपाईँको सबै पापहरू क्षमा हुनेछ, तपाईँको सबै मनको थकानहरू दूर हुनेछ, तपाईँको जीवनमा भविष्यको अनिश्चयतामा जुन जिइराख्नु भएको छ नि त्यो निश्चित हुँदै जानेछ। जब तपाईँ उहाँको अंगालोमा, उहाँको विश्राममा तपाईँ जानुहुन्छ नि, अनि त्यस पछाडि तपाईँमा त्यो छुट्टै प्रकारको आशा हुनेछ, तपाईँको निराशाहरू आशामा बद्लिनेछ, तपाईँको हतोत्साहहरू उत्साहमा बद्लिनेछ, तपाईँको दुःख र पीडाहरू, तपाईँको कष्टहरू शान्तिमा बद्लिनेछ। अनि यो विश्राम भनेको छ नि प्रियहरू, तपाईँ समस्यादेखि टाढो भाग्नु होइन, तर आफ्नो सबै समस्याहरूलाई परमेश्वरमा विश्वास गरेर उहाँमा पूर्ण रूपले समर्पण गरिदिनु, पूर्ण रूपले उहाँलाई सुम्पिदिनु चाहिँ विश्राम हो। त्यस कारणले अब उसो तपाईँ नभाग्नुहोला, अब उसो टाढो नजानुहोला, तपाईँको नजिकै प्रभु येशू ख्रीष्ट आएर तपाईँलाई भन्दै हुनुहुन्छ, म कहाँ आऊ, सबै बोझ मलाई देऊ। एउटा एउटा एउटा सानो नानीले, म तपाईँलाई एउटा सानो उदाहरण दिएर बन्द गर्न चाहन्छु। एउटा नानीले आफ्नो भाइलाई काँधमा बोकेर, आफू पनि सानो सानै छ र आफूभन्दा सानो नानीलाई, भाइलाई बोकेर चाहिँ उकालोमा जाँदै गरेको हुन्छ, अनि अर्को मान्छेले उसलाई भन्छ मुसुक्क हाँसेर, हे नानी, तिमीले त्यो नानी बोकिराखेको छौ, त्यो भारी, त्यो बोझ तिमीलाई बोझ भएको छैन, तिमीलाई भारी एकदम गरुङ्गो लागेको छैन? अनि त्यो नानीले के भन्छ थाहा छ? मुसुक्क मुस्कानमा उत्तर दिन्छ, यो नानी मेरो बोझ होइन, यो नानी मेरो भाइ हो, मेरो अति नै प्रिय भाइ हो। धेरैपल्ट तपाईँलाई लाग्दो होला, यो मेरो बोझ प्रभुले कसरी लिनुहुन्छ होला, तर प्रभुले प्रेम र अनुग्रहको साथमा तपाईँको सबै भारी बोक्नको लागि रेडी हुनुहुन्छ। तपाईँको काम केवल भारी बिसाइदिनुहोस्, तपाईँको काम केवल उहाँलाई उहाँको जुवामा तपाईँ आफै नारिन जानुहोस्, तपाईँको काम उहाँ सँगसँगै साथ हिँडिदिनुहोस्। तपाईँको भविष्य र तपाईँको वर्तमान र तपाईँको सबै बोझबाट उहाँले तपाईँलाई विश्राम दिन चाहनुहुन्छ। दर्शकबेन, तपाईँहरू यो विश्राम लिन चाहनुहुन्छ भने तपाईँलाई म आज आह्वान गर्न चाहन्छु, तपाईँले आफ्नो प्रभु येशू ख्रीष्टलाई आफ्नो हृदयमा, प्रभु मैले सकिनँ, म हार खाएँ र म सोच्नै सकेको छुइनँ, म जीवनबाट हताश भइराखेको छु, तर मलाई आज मैले थाहा पाएँ यो बाइबलको सत्यता सन्देशबाट थाहा पाएँ कि तपाईँले मलाई विश्राम दिन सक्नुहुन्छ भनेर तपाईँ भन्नुहोस् र तपाईँले आफ्नो हृदयमा प्रभुलाई विश्राम दिनुहुने प्रभुलाई निम्त्याउनुहोस्। प्रभु तपाईँलाई तपाईँको हृदयमा आएर त्यो विश्राम दिन सक्नुहुन्छ। यदि तपाईँ जोहरू हेरेर बस्नु भएको छ यो विश्राम दिन चाहनुहुन्छ भने मसँगै प्रार्थनामा सहभागी हुनुहोला। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु येशू, म तपाईँलाई धन्यवाद दिँदछु। आज धेरै संसारको मानिसहरू येशू बिना आफ्नो जीवनका सबै दुःख कष्टका बोझहरू लिएर दबिएर जिइराखेका छन् र त्यो मध्येमा आज यहाँनिर यो सन्देशलाई सुनेर बस्नेहरू कतिजना हुनुहुन्छ होला र उहाँहरूले आज तपाईँलाई आफ्नो हृदयमा विश्राम दिने प्रभु आउनुहोस् भनेर पुकार्दै हुनुहुन्छ। तपाईँ उहाँहरूको हृदयमा बसिदिनुहोस्, गइदिनुहोस् र उनीहरूले जीवनको जस्तै प्रकारको बोझ, तन्टा, दुःख कष्ट, निराश, हतोत्साह बोकेर बसे तापनि प्रभु येशू उहाँहरूको जीवनमा तपाईँले अचम्मको त्यो आनन्दको विश्राम दिनुभएको होस् भनिकन तपाईँसँग बिन्ती चढाउँछु येशू प्रभुको नाउँबाट। तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टले विश्राम दिनुहुने प्रभु येशू ख्रीष्टले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 2800 अङ्क पढ्दैछौ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको पतनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमस्ती। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
7: कता हुनुहुने दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
6: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
7: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
6: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
8: बेथलेम गेस्ट हाउस।
6: हाम्रा सेवाहरू
9: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
6: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
9: पार्किङ र ग्रीन गार्डन भएको,
6: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
9: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
6: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैसीपाटी ललितपुर।
9: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
10: टाइम चेक, यति बेला रातिको 8 बज्यो।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन दियो, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.5 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
7: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। रघुवंशीको पुस्तक 21 अध्यायको 4 पददेखि केही पदहरूमा यस्तो लेखिएको छ, तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईहरूले किन मिश्र देशबाट ल्याउनु भयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो। तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनु भयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूको धेरैजना मरे। अनि मोसा कहाँ आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरूद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्। तब मोसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे। परमप्रभुले मोसालाई भन्नुभयो, तैले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या, सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्। तब मोसाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुन्ड्याएर सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे भनेर चाहिँ हामीले परमेश्वरको वचनमा पाउँदछौ। र यो चाहिँ अवश्य पनि इजरायलीहरूको गणगणको एउटा प्रतिफलको रूपमा पनि हामीले पाउँदछौ। र श्रोता, आज कार्यक्रम अन्तर्विन्ती मार्फत म तपाईँलाई यो वचनको पदहरूबाट यही उत्साह दिन चाहन्छु कि हाम्रो जीवन पनि कहिलेकाहीँ मरूभूमिको बाटो जस्तै भएर, जसरी इजरायलीहरू हिँड्नु परेको थियो, सायद हामी पनि कतिवटा कुराहरूबाट हिँडिरहेको छौ होला। कतिवटा परिस्थितिहरूमा हामीलाई कहिलेकाहीँ गनगन पनि आउँछ होला, निरुत्साहका कुराहरू पनि हुन्छ होला, अनि हामीलाई एकदम चित्त पनि दुखेको छ होला, हामीलाई एक्लोपना महसुस पनि भएको छ होला, यो भएन त्यो भएन भन्ने कुराले गर्दा हामीलाई एकदम विचलित पनि बनाएको छ होला। आज म तपाईँलाई यही भन्न चाहन्छु, इजरायलीहरूले जुन प्रकारले गनगन गरेका छन् त्यो प्रकारले हामीले गनगन गर्ने होइन, तर हामीले परमेश्वरलाई हेर्ने काम चाहिँ गर्नुपर्दछ। जब हामी प्रभुलाई हेर्छौ नि, हामी बाँच्छौ, जसरी सर्पले होइन त्यहाँ डस्ने अवस्था परिस्थितिहरूमा जसले चाहिँ त्यो खामोलाई हेरे अनि उनीहरू चाहिँ बाँचे भनेर यहाँ लेखिएको छ, हामीले त्यो अवस्था परिस्थितिहरू हुनुभन्दा अगाडि नै हाम्रो जब गनगनको कुराहरू शुरू हुन लाग्दछ, परमेश्वरलाई हेरेर जिउन शुरू गरौं। कारण हामीलाई अवस्था परिस्थितिहरूले चाहिँ कतिचोटि हो एकदम कमजोर र जटिल पनि बनाउँदछ, तर हामीले चाहिँ गनगन गर्ने भन्दा पनि परमेश्वरसँग अवस्था परिस्थितिहरू राखेर प्रार्थना गर्ने र अन्तर्विन्ती गर्ने काम चाहिँ हामीले गर्नुपर्दछ। एकले अर्कालाई यही उत्साह दिउँ कि गनगनको अवस्था होस्, चाहे निरुत्साहको अवस्था होस्, चाहे निराशाको अवस्थाहरू किन नहोस्, तर परमेश्वरमा चाहिँ अन्तर्विन्ती गर्ने र परमेश्वरमा प्रार्थना गर्ने काम चाहिँ हामीले गरौं। तर गनगन गरेर हाम्रो जीवनमा अझै समस्या र श्राप निम्ताउने काम हामीले नगरौं, परमेश्वरलाई हेरौं र परमेश्वरमा नै बाँच्छौ र परमेश्वरमा नै भरोसा गरौं भन्ने यो उत्साह आज म तपाईँ सम्पूर्णलाई दिन चाहन्छु। र अझै परमप्रभु परमेश्वरमाथि भरोसा गर्नुहोस् भन्ने यो उत्साह तपाईँको निम्ति राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: मरेँ के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: मेरो एसई पनि सकियो,
1: मेरो प्लस टूको एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
3: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहमको।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बाल बालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
9: फोन नम्बर 40225444
7: र 40225742।
10: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
11: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
10: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
11: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
10: अधिक जानकारीका लागि
11: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।